0: as you have seen, and we will continue to support rescue, relief, reconstruction and recovery efforts in the country.
1: बाढीले थुनिएपछि नौ रातसम्म त्रिशुली त्रिएको अँध्यारो सुरुङमा बिताएर उद्धार भएका दुईजना कर्मचारीले पहिलो रात अस्पतालमा बिताएका छन्। कवीर महर्जन र सञ्जय शाहलाई रसौमा उद्धारपछि छाउनी सैनिक अस्पतालमा उपचार गराइएको हो। उनीहरूलाई परिवारका सदस्यले भेटेका छन्। उद्धार कार्यको नेतृत्व गरेका कर्णल गङ्गा बराल सुरुदेखि नै उद्धार स्थलमा हुनुहुन्छ। एनसेलले पानी प्रभावित क्षेत्रमा निशुल्क भोइस डेटा र एसएमएस सेवा एक हप्ता लम्ब्याउने भएको छ। कम्पनीका अनुसार भदौ 26 गतेसम्म प्रभावित क्षेत्रमा निशुल्क सेवा उपलब्ध हुनेछ। यसअघि भदौ 10 गतेदेखि सुरु भएको निशुल्क सेवाको अवधि थप गर्दै भदौ 19 गतेसम्म पुर्याइएको थियो। एनसेलका अनुसार बाढीका कारण अवरुद्ध भएका 27 मध्ये 25 वटा टावर पुनः सञ्चालनमा आएका छन्। रसुवाको घट्टे खोला टिमुरेमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ भने उत्तर गया तिरुको अर्को टावरमा आवश्यक उपकरण पुर्याएर सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख उपभोक्ता व्यापार अधिकारी उपाङ्क दत्ताले बताउनु भएको छ। भोटेकोसीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्राणीको वासस्थानमा असर परेको हो। चितवनबाट अनिल ढकाल।
2: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा।
3: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस चाहिँ नवलपरासी संयुक्त भएको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
2: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई मगर गोई रैथाने माछा डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे।
4: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
2: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो।
5: त्यसले एउटा कुनै महामारीको रूपमा कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल
1: बाढीको सङ्कटका बेला सरकारले पूर्व सहमति उल्लङ्घन गरेको आरोप डाक्टर गोविन्द केसीले लगाउनु भएको छ। वक्तव्य जारी गर्दै केसीले मेडिकल कलेजबारे गएको साउन 11 गते भएको सहमति पालना गर्न भन्नुभएको छ। खबर यति नै, नमस्कार।

0: Africa Radio.
1: Sainya Samudai Ma.
2: Bilayan Padi.
1: On Air.
2: App Ma.
1: Ani Smart Speaker Ma Bhanhos.
3: Play BFBS.
2: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
4: र सुवाको बोटेको सीमा भदौ 10 गते आएको बाढीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। र सुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विश्व चर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालको हिमबाढीबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भएको छ।
5: आफ्नो धारणा राख्दै थनबर्गले नगरेको गल्तीको सजाय नेपालले भोगेको भन्दै विश्व समुदायले न्याय दिनुपर्ने बताउनु भएको छ।
6: And it's worth knowing what Nepal's own response looks like without waiting for the rest of the world. 21,421 security personnel mobilized, 13,094 people rescued so far, 5,397 injured have been treated. Nearly 4,521 people are currently being sheltered in holding centers across the country. This is not a country asking the world to clean up a mess it made. It's a country that's already largely doing its part, cleaning up a mess it did not cause, asking the rest of the world to do the same. Justice for Nepal.
5: विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ।
6: We desperately need climate reparations. Stop calling it aid. Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or how much to give. Countries like Nepal are talked about at every climate summit. They are rarely talked with. There is a difference between being in a case study in someone else's presentation and being a voice in the room where decisions get to be made. That has to change. We refuse to let this tragedy and the irreversible loss of lives and livelihood go unheard and ignored. I, along with the global climate justice movement, stand with the people of Nepal.
4: जलवायु न्याय अन्तर्गत नेपाललाई विकसित देशले क्षतिपूर्ति दिनुपर्ने परराष्ट्र मन्त्री शिशिर खनालको भनाइमा भारतीय विदेश मन्त्रालयले आंशिक सहमति जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विकसित र कम विकसित सबै मुलुक मिलेर जलवायु अनुकूलनमा काम गर्नुपर्ने बताउनु भएको छ।
7: डेभलप्ड कन्ट्रीज हु हिस्टोरिकली आर रेस्पोन्सिबल फर द एमिसन्स एन्ड हैव कन्ट्रिब्युटेड ओभरवेल्मिङली to this present crisis must take lead in reducing emissions and supporting developing countries by way of finance and technology transfer to meet this challenge.
4: रसुवा बाढीपछि 9 हवाई उडान मार्फत सहयोग पठाएको भारतले आगामी दिनमा पनि सहयोग भने जारी रहने बताएको छ।
7: Let me say that you know in the wake of this tragedy we have extended our solidarity and support to the government and people of Nepal as a close friend and partner. India responded promptly as you have seen and we will continue to support rescue relief reconstruction and recovery efforts in the country.
4: पूर्व मन्त्री तथा जलविद्युत इन्जिनियर कुलमान घिसिङले उद्धार गर्न बाँकी सुरुङको काम नियमित गर्न अपील गर्नुभएको छ।
5: माथिल्लो त्रिशुरी 3A को भूमिगत विद्युत गृहमा फसेका कर्मचारीको जीवितै उद्धार भएको खबरले खुसी लागेको भन्दै घिसिङले रसुवागढी र चिलेमे जलविद्युत केन्द्रका भूमिगत विद्युत गृहमा पनि कर्मचारी सकुशल रहेको अपेक्षा व्यक्त गर्नुभएको छ। अब माथिल्लो त्रिशुली 1 माथिल्लो त्रिशुली 3B र लाङटाङ खोला जलविद्युत आयोजनामा काम गर्न उहाँको आग्रह छ। उद्धार कार्यमा विज्ञता प्राविधिक क्षमता र साधन स्रोत अनुसारको हरसम्भव सहयोग गरिने उहाँले बताउनु भएको छ।
4: धादिङको गजुरी 2 परेवा भिर सडक खण्डमा मर्मत गर्न यही आज शनिबार 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। परेवावीर पृथ्वीराज मार्गमा क्षति पुगेपछि सड़क खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएको थिए। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

0: आइहाल्छु भने होइन मैले भने
1: अजको वाइफको डेथ भएको छ
0: के भन्नु
1: उहाँको लास्ट रोडकै छेउमा छ

0: समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नुवाकोटको विदुर नगरपालिका पास देवीघाटमा बाढीका कारण पुल बगेपछि आवतजावत सहज बनाउन तोइन सञ्चालनमा ल्याइएको छ। भदौ 10 गते आएको बाढीले देवीघाट बजार सहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। ओहोर दोहोर गर्ने पक्की र चुलुङ्गे पुल बगाएपछि विदुर नगरपालिका 3 र 5 का नागरिकलाई त्रिशुली नदी वार पार गर्न समस्या भएको थियो। अहिले सो ठाउँमा तोइन सञ्चालनमा आएको विदुर 5 का वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभएको छ। यो तोइनबाट आवतजावतसँगै औषधि र अत्यावश्यक सामग्री ढुवानी पनि भइरहेको छ। संघ र प्रदेश सरकारसँग समन्वय गरेर स्थानीय सरकार र स्थानीयको पहलमा तोइन हालिएको हो। देवीघाट बजार आउजाउ गर्ने गरी हालिएको यो पुल करिब 180 मिटर लम्बाएको छ। यसअघि विदुर नगरपालिका 1 नारायणी चौर र विदुर 9 को कोलनी गुम्बा डाँडा क्षेत्रलाई जोड्ने गरेर गत भदौ 15 तोइन हालिएको थियो। सो तोइन 255 मिटर लम्बाएको छ। एनसेलले रसुवाको बोटेकोसी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सेवा थप 7 दिन निरन्तरता दिने भएको छ। कम्पनीका अनुसार भदौ 20 देखि 26 गतेसम्म प्रभावित क्षेत्रमा निशुल्क सेवा उपलब्ध हुनेछ। यसअघि भदौ 10 गतेदेखि शुरू गरिएको निशुल्क सेवाको अवधि थप गर्दै भदौ 19 गतेसम्म पुर्याइएको थियो। एनसेलका अनुसार बाढीका कारण अवरुद्ध भएका 27 मध्ये 25 वटा टावर पुनः सञ्चालनमा आएका छन्। यससँगै प्रभावित क्षेत्रका 92% टावर सञ्चालनमा आएका हुन्। यसअघि एनसेल फाउन्डेसन मार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड रुपियाँ सहयोग गरेको थियो। गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निर्माण भएको रूपन्देहीको गैडा हवा गाउँपालिका 8 मैन हियामा रहेको जनता आधारभूत विद्यालयको 3 कोटी विद्यालय भवन विद्यालयलाई हस्तान्तरण भएको छ। विद्यालय भवनसँगै शौचालय र खानेपानीको समेत व्यवस्थाले 120 जना विद्यार्थीलाई सुविधा पुगेको छ। बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट।
4: विद्यालय भवन हस्तान्तरण गरिएपछि गोर्खा वेलफेयर ट्रस्ट बेलायतबाट आउनुभएका लेफ्टिनेन्ट कर्नेलले समेत उक्त भवन खानेपानी र शौचालय संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक सूर्य कुमार रिजालका अनुसार उहाँले निर्माण भएको भवन राम्रो बनेको र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।
5: अस्ति युकेको सर त हेर्न आउनुभएको कस्तो छ भनेर, राम्रो छ भनेर, ठिक छ राम्रो छ भनेर हेर्नुभयो, खुसी हुनुभयो। 3 कोठा ट्रस्ट हो, शौचालय हो, फर्निचर खाने पानी, त्यसभित्र 21 सेट फर्निचर, 120 जनालाई हामीलाई भवनको समस्या थियो। भवन चर्के थिए, पुराना बिल्डिङहरू 2 कोठे 2 वटा कम्पनीले चर्का थियो, त्यहाँ बस्ने लायक थिएन, त्यो भएपछि भवनको समस्या हो।
4: विद्यालयको पुरानो भवन 2072 सालमा आएको भूकम्पले चर्काएपछि विद्यार्थीहरू सकसका साथ पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका थिए। गोर्खा वेलफेयर ट्रस्टले विद्यालय मात्रै होइन विद्यार्थीका लागि स्वच्छ खानेपानी, फर्निचर र नयाँ शौचालय समेत बनाइदिएको छ। एरिया वेलफेयर सेन्टर बुटवलका क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले बेलायतबाट लेफ्टिनेन्ट कर्नेल निरीक्षणका लागि आउनुभएको र निरीक्षणपछि विद्यालय भवनको संरचना राम्रो बनेको बताउनु भएको जानकारी दिनुभयो।
6: रुटिन भिजिट हो कि हाम्रो क्लस्टर 1 मा बुटोल भेरी चितवन गर्ने क्रममा यहाँ आउनुभयो कि यहाँबाट भेरी जाने क्रममा उहाँलाई त्यो भिजिट गराएको, यस्तो योजना देखाएको, त्यहाँ त्यो स्कुल कम्युनिटी हेल्थ कलेजमा त्यो स्कुल देखाएर जानुभयो। लेफ्टिनेन्ट कर्नल जोनी फिङ्गी केही कमेन्ट्स थिएन, ठिक छ गुरु राम्रो भयो, ठिक छ भन्नुभयो।
4: गोर्खा वेलफेयर ट्रस्टले 25 लाख रुपियाँ लगानीमा विद्यालय भवन, खानेपानी, 21 सेट फर्निचर र शौचालय भवन निर्माण गरिदिएको हो। त्यसमा 10% विद्यालयले अतिरिक्त श्रमदान गरेको छ।
3: बाढीले थुनेपछि 9 रातसम्म त्रिशुली 3A को अँध्यारो सुरुङमा बिताएर उद्धार भएका 2 जना कर्मचारीले पहिलो रात अस्पतालमा बिताएका छन्। कवीर महर्जन र सञ्जय शाहलाई रसुवामा उद्धारपछि छाउनी सैनिक अस्पतालमा उपचार गराइएको छ। उनीहरूलाई परिवारका सदस्यले पनि भेटेका छन्। उद्धार कार्यको नेतृत्व गरेका कर्णेल गंगा बराल शुरूदेखि नै उद्धार स्थलमै हुनुहुन्छ। बेलायतका रक्षा मन्त्री वेस स्ट्रिङले फोकल्यान्ड टापुमाथिको अपनत्व यथावत रहेको बताउनु भएको छ। अर्जेन्टिनी राष्ट्रपति जाभियर मिलेको भनाई लक्षित जवाफमा मन्त्री स्ट्रिङको भनाई आएको हो। मिलेले आफू टापु आफूहरूको हो भन्दै नजिकै तेल उत्खनन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउने बताउनु भएको थियो। बीबीसीको क्यारोलाइन हबलका अनुसार पोकल्यान्ड टापुको विषय सजिलै हराउने विषय भने होइन। खबर यति नै, नमस्कार।

मुभी एन्ड मोरको अर्को एउटा एपिसोड लिएर म संगीता श्रेष्ठ आइसकेको छु। हेर्नुहोस् न, आज फेरि पनि तपाईँहरूको आफ्नै BFBS गोर्खा रेडियोमा, र आजको लागि पनि मेरो कलेक्सन एज इट इज तपाईँहरूको लागि हुनेछ नेपाली सिनेमासँग सम्बन्धित, विशेष गरी नेपाली अफकोर्स सिनेमासँगै सम्बन्धित। आजको मेरो कलेक्सनहरूले तपाईँलाई जानकारी गराउनेछ कि पछिल्लो दिनको गतिविधिहरू के रह्यो हाम्रो नेपाली सिनेमामा। सो आउनुहोस् आजको कार्यक्रमको सुरुवात गीतबाट हामी गरौँ, गीत सुनौँ, त्यसपछि आजको मेरो कलेक्सनमा तपाईँहरूमा आज अफकोर्स शेयर गर्नेछु।

भनिरहन नपर्ला पूर्णबहादुरको सारङ्गी पछि एकपछि अर्को गर्दै असाध्यै व्यस्त बनेकी नायिकाको रूपमा यदि कसैलाई चिनिन्छ भने तिनी हुन् अञ्जना बराइली। तर यति बेला म कुरा गर्दैछु एकजना अर्की नायिका जसलाई नेपाली सिनेमामा स्वागत गर्ने तयारी हामीले गर्नुपर्ने हुन्छ चाँडै नै, जसको नाम रहेको छ अञ्जना मगर। र अञ्जना मगरलाई साथ दिने भएका छन् पल शाहले। पल शाह अनि अञ्जना मगरको जोडी रहेको सिनेमा सायद तपाईँले चाँडै नै हेर्न पाउनुहुनेछ। सिनेमाको टाइटल राखिएको छ यानी माया। यानी माया यो टाइटलमा हामीले गीत पनि धेरै अगाडि सुनेका छौँ होइन, तर सिनेमाको टाइटल नै दिएर यो सिनेमा यानी माया यति बेला सुटिङमा छ। र सुटिङ पछि यो सिनेमा अफकोर्स पोस्टमा जानेछ, पोस्टपछि तयार भएर तपाईँहरू माझ आउनेछ। हेरिसकेपछि तपाईँले फिडब्याक त अफकोर्स दिनुहुने नै छ कि फिल्म कस्तो लाग्यो, कस्तो भयो, के भयो भनेर, किनभने पल शाहलाई उनको सिनेमामा हेर्न चाहने दर्शकहरू पनि त्यतिकै छन् भने पल शाहको जुन एउटा सिनेमाको लिस्टमा एउटा नयाँ सिनेमाको रूपमा यानी माया आउन लागेको। ओम प्रतीकले लेखेका हुन् र उनीले निर्देशन पनि गरेका हुन् यो सिनेमा, जुन सिनेमामा हामीले पल शाह र अञ्जना मगर मात्र होइन शिशिर वाङदेललाई पनि देख्नेछौँ, गजित विष्टलाई देख्नेछौँ, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा यस्ता थुप्रै कलाकारहरूलाई पनि देख्नेछौँ। तर एउटा कुरा यी सिनेमाको बारेमा म तपाईँहरूसँग के भन्न चाहन्छु भने, हुन त पल शाहद्वारा अभिनय गरिएको कतिपय सिनेमाहरू योभन्दा अगाडि पनि वाद विवादमा परेकै हुन् होइन। यति बेला भने यानी मायाको कुरा गर्ने हो भने यो बारेमा मैले तपाईँहरूलाई योभन्दा अगाडि पनि इन्फर्म गरेको थिएँ कि यसरी एउटा पल शाहले यानी माया नाम गरेको सिनेमा गर्दैछन् भनेर। तर त्यति बेलाको सिनारियो के थियो भने त्यति बेला त्यो सिनेमालाई विकास सुवेदी नाम गरेका निर्देशकले निर्देशन गर्ने तयारी गरेका थिए। तयारी मात्रै होइन, इनफ्याक्ट यो सिनेमाको त्यो बेला वर्कसप पनि चल्यो होइन, होल टिम विथ आर्टिस्ट सुटिङको लागि भनेर ढोर पाटन समेत पुगिसकेका थिए। तर सुटमा पुगिसकेपछि कुनै कारणवश निर्माता अनि निर्देशकको बिचमा मिसअन्डरस्ट्यान्डिङ भए या लडाइँ झगडा भयो या केही चिज भयो, भइसकेपछि चाहिँ के भयो भने सिनेमाबाट फिल्मका निर्देशक विकास सुवेदी अलग भए र उनी अलग भइसकेपछि यो सिनेमा अन्यल चाहिँ परेको थियो अब के हुन्छ अगाडि भनेर। सो यो बिचमा ओम प्रतीक निर्देशकको रूपमा अगाडि आए र त्यसपछि बल्ल आएर यानी माया फाइनली फ्लोरमा जाने भयो र यति बेला फ्लोरमै छ। जे होस् यो कुराको जानकारी मैले तपाईँलाई दिएँ मुभी एन्ड मोरमा, किनकि हामी कार्यक्रममा यस्तै किसिमको इन्ट्रेस्टिङ इन्फर्मेसन नेपाली सिनेमा इन्डस्ट्रीको बारेमा तपाईँहरूसँग सेयर गर्ने गर्दछौँ।

भनिरहनु नपर्ला। झरना थापाको निर्देशनमा योभन्दा अगाडि पनि बनेको ए मेरो हजुरको सिरिजमा हामीले अनमोल केसी र सुहाना थापालाई एकसाथ देख्यौँ, र देख्यौँ मात्रै होइन असाध्यै मन परायो। सिनेमा पनि सुपरहिट रह्यो, दुवै जोडी पनि, दुवैलाई जोडीको रूपमा पनि हेर्न मन पराउने दर्शकहरू हत्तै बढे, दुवैको जोडी पनि असाध्यै मन पराइयो। सायद त्यसैले होला ए मेरो हजुरको फेरि सिरिज भन्दैछ अबको पालो 5, आई मिन ए मेरो हजुर 5। र ए मेरो हजुर 5 हुन्छ नि शुभ मुहूर्त सहित सिनेमाको लागि सुटको लागि तयारी, सुटिङ सुरु, सबै कुरालाई त आफ्नो ठाउँमा भइहाल्यो, तर अगेन जोडीको रूपमा दर्शकहरूले असाध्यै मन पराउनु भएको अनमोल केसी र सुहाना थापाको जोडीलाई नै एकपल्ट फेरि रिपिट गरिएको छ झरना थापाकै निर्देशनमा। हेर्ने हो भने सबैभन्दा पहिले ए मेरो हजुरको जुन सिरिजको सुरुवात कहाँबाट भएको थियो भने जुन बेला चाहिँ श्रीकृष्ण श्रेष्ठ र झरना थापाको जोडीको रूपमा यो सिनेमा मार्केटमा आएको थियो। 2002 रिलिज भएको यो सिनेमाको छाप असाध्यै रह्यो। सिनेमाको टाइटलको अनि टाइटल गीतको अरू गीतहरूको एकदमै राम्रो चर्चा भएको थियो यो सिनेमाको। त्यसपछि आयो ए मेरो हजुर 2, जुन 2 चाहिँ हामीले इनफ्याक्ट कसलाई देख्यौँ भन्दाखेरि सलोन बस्नेतलाई देख्यो, त्यस्तै गरी झरना थापालाई नै देख्यो, साम्राज्ञी आर्यन शाहलाई देख्यो र साथमा सलिन मानबानिया, र दुवैको जोडीलाई पनि मन पराइयो, यो सिनेमालाई पनि रुचाइयो नै होइन। तर ए मेरो हजुर 3 जति कुरा भयो जुन 2019 रिलिज भएको थियो, त्यो चर्चा जति चाहिँ चर्चा योभन्दा अगाडिको हुन सकेन। योपल्ट पनि ए मेरो हजुर 3 जसलाई कास्ट गरेको थियो त्यो कास्टहरू थियो अनमोल केसी अनि सुहाना थापा। विशेष गरी म कुरा गर्दैछु दुवैको जोडीलाई असाध्यै मन पराइयो होइन, दर्शकहरूबाट असाध्यै नै मन परायो। सायद त्यसैले पनि होला उनले यसपछिको हरेक सिरिजमा अनमोल केसी र सुहाना थापालाई रिपिट गर्दै गए, र अब यति बेला कुरा गर्ने हो भने 5 यो बेला पनि अनमोल केसी र सुहाना थापाको जोडी बाँधिसकेको छ। निर्देशन अगेन झरना थापा, र यस सिनेमामा हामीले अन्य थुप्रै कलाकारहरूलाई पनि देख्ने नै छौँ होइन, पक्कै पनि, किनकि अगाडिदेखि नै एउटा जुन एउटा सेट गर्दै आएको छ होइन, एउटा बेन्चमार्क सेट गर्दै आएको छ यो सिनेमाले भने त्यसको इफेक्ट, त्यसको त्यो क्वालिटी, त्यो सिनेमालाई जसरी मन पराइयो त्यो अबको पालो पनि कन्टिन्युस होस् भन्ने हिसाबले पनि हुनुपर्छ। जोड तोडले जति पनि आफूले गर्नुपर्ने मेहनत सबै गर्ने भनेर कम्मर कसेका छन् यति बेला अभिनेत्री भनौँ या निर्देशक झरना थापाले। सो हाम्रो तर्फबाट अल द बेस्ट भन्न चाहन्छु यो टिमलाई, योभन्दा अगाडिको रेकर्ड भन्दा पनि नयाँ रेकर्ड सेट गरोस् अब।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: Movie and more.
3: कहिले काहीँ कस्तो हुन्छ भने मान्छेले कति कोसिस गरेको हुन्छ होइन, मैले गरेको काम मैले गरेको कुराहरू बाहिर आओस् भनेर, र यही कुराहरू बाहिर आओस् यही कुराहरू राम्रो भएर आओस् भन्नुको लागि त मेहनत पनि त उत्तिकै गरेको हुन्छ होइन। तर त्यो सबै मेहनतले कहिले काहीँ सोचेको जस्तो रिजल्ट दिनै सक्दैन कि। मलाई कुरा गर्न मन लाग्यो यति बेला अरुण छेत्रीको। अरुण छेत्री तिनै कलाकार हुन् तिनै एक्टर हुन् जसको यति बेला एकदम धेरै कुरा भइरहेको छ, कारण गौँथली। गौँथलीबाट एकाएक चर्चामा आएका अरुण छेत्री, उनको पर्फर्मेन्स होइन, होल फिल्म हेर्दाखेरि ओहो यस्तो राम्रो पर्फर्मेन्स भनेर जुन हामीले कुरा गर्यौँ, त्यो किसिमको पर्फर्मेन्स उनले योभन्दा अगाडि पनि दिइसकेका छन्। इनफ्याक्ट योभन्दा अगाडिको उनको सिनेमाहरू, चाहे मायाको संसारको कुरा गरौँ, महापुरुषको कुरा गरौँ होइन, ज्याकी आम 21 कुरा गरौँ, प्रेमाको कुरा गरौँ, यी सबै सिनेमाहरू हुन् जसमा चाहिँ हामीले अरुण छेत्रीलाई देखिसकेका छौँ होइन। 2017 उनले सुरु गरेका हुन्, तर अहिले आएर 26 कुरा गर्ने हो भने गौँथली सिनेमा हेरिसकेपछि जुन किसिमको फिडब्याक उनले पाए त्यसले यति बेला उसको डिमान्ड एकदमै बढाएको छ नेपाली सिनेमा मार्केटमा। सो कमर्सियली असाध्यै सक्सेसफुल भएको यो सिनेमा गौँथलीले गर्दा यति बेला अरुण छेत्रीलाई आफ्नो सिनेमामा कास्ट गर्न चाहने निर्माता निर्देशकहरूको लाइन निकै लामो छ। भन्न नपर्ला योभन्दा अगाडि हालै मात्र मिलन चाम्सद्वारा निर्देशन गर्न लागिएको एउटा सिनेमा म मदन कृष्ण, सिनेमाको नाम म मदन कृष्ण, अरुण छेत्रीले अलरेडी साइन गरिसकेका छन् भने उनले अर्को एउटा सिनेमा लोकल हिरो, सिनेमाको नाम लोकल हिरो, त्यो पनि साइन गरिसकेका छन्। र मैले भने जस्तै लोकल हिरो या म मदन कृष्ण मात्रै होइन कि, योभन्दा पछि पनि थुप्रै लाइनहरू लाग्ने भएको छ उनको सिनेमाको लागि। तर लोकल हिरोको जुन मैले कुरा गरेँ भने यसको बारेमा अलिकति तपाईँलाई म के कुरा क्लियर गर्न चाहन्छु भने यो लोकल हिरोमा हुन त योभन्दा अगाडि नै नायक नायिका सबै नै कास्ट भइसकेको थियो। लोकल हिरोकै कुरा गर्ने हो भने सरोज न्यौपाने, जसलाई एउटा राम्रो प्रड्युसर भनेर चिनिन्छन्, जसले जेरियन टप जस्तो ब्लकबस्टर सिनेमा पनि बनाइसकेका छन्, उनैले आजभन्दा 3 अगाडि चाहिँ अनाउन्स गरेको सिनेमा थियो, जुन सिनेमामा चाहिँ जारीबाट एकदम धेरै चर्चामा आएको दयाहाङ राई र मिरुना मगरलाई नै रिपिट गर्दै कास्ट गरेर अनाउन्स पनि गरिसकेको सिनेमा थियो यो लोकल हिरो। तर सायद कारणवश यो सिनेमामा अब न दयाहाङ राई हुने भएको छ न मिरुना मगर, तर दुवैजना नहुने भए पनि यो सिनेमालाई फेरि स्टार्टिङदेखि हेरौँ न त भन्ने हिसाबले पनि हुनसक्छ तयारी गरेको, जस अनुसार चाहिँ अरुण छेत्रीलाई कास्ट गरिएको छ। वेल, अरुण छेत्रीको लकले सायद साथ दिएको भन्नुपर्छ यति बेला, उनको मेहनत पनि प्रष्ट देखिएको छ गौँथलीमा, सायद त्यसैले गर्दाखेरि होला यति बेला ब्याक टु ब्याक सिनेमाको एकदमै भिड लागेको छ उनको घरमा, उनको उनको अकाउन्टमा, उनको ब्यागमा भनौँ जे भनौँ। सो म के भन्न चाहन्छु भने अरुण छेत्रीको भविष्य एकदमै राम्रो देखिन्छ आउने दिनमा नेपाली सिनेमामा। सो हाम्रो तर्फबाट अल द भेरी बेस्ट टु अरुण छेत्री।

नेपाली सिनेमामा नायिकाहरूको कुरा गर्ने हो भने कतिपय नायिकाहरू आफूले गरेको सिनेमाको अभिनय एक्टिङ भन्दा पनि उनले क्रिएट गर्ने गसिप या फोर्सफुली उनीहरूलाई तानिएको गसिपको कारणले बढी चर्चामा आउँछन्। कहिलेकाहीँ उनीहरूले बोलेको कुराले एकदमै धेरै कन्ट्रोभर्सिज हुन्छ, कहिलेकाहीँ चाहिँ अरूहरूले बनाउने उनीहरूमाथिको व्यङ्ग्यले पनि चर्चा पाउँछ। कुरा गर्नु मन लाग्यो त्यही बेला पूजा शर्माको। पूजा शर्मा को कुरा गर्ने हो भने उनलाई उनको एक्टिङ उनको सिनेमाको लागि भन्दा पनि उनको बाहिरी एक्टिभिटिज के, चाहे उनको ड्रेसअपको कुरा होस्, उनले बोल्ने कुरा होस्, होइन उनको अरूसँगको वाद विवादको कुरा होस्, यस्तो यस्तो कुराले गर्दाखेरि अलिक बढी चिनिन्छन् पूजा शर्मा। पूजा शर्माको विवाह भइसकेको छ, हामीलाई थाहा छ, हामीले यो कुरा पनि सेयर गरिसकेका छौँ तपाईँहरूसँग, होइन। तर विवाह गर्नु अगाडि उनले एउटा बोलेको कुरालाई चाहिँ यति बेला क्वेसन मार्क गरेर फेरि पूजालाई नै प्रेजेन्ट गर्ने काम भइरहेको छ। त्यो के हो भने, इनफ्याक्ट पूजाले विवाह गर्नुभन्दा अगाडि के भनेको थियो भने, जुन दिन मैले विवाह गर्छु त्यसको भोलिपल्टदेखि म यो क्षेत्र छोड्ने छु, किनकि दुईवटा डुङ्गामा खुट्टा हाल्नु राम्रो कुरा होइन। सो विवाह गरेपछि म आफ्नो फ्यामिली लाइफलाई नै बढी इम्पोर्टेन्ट दिन्छु भनेर भनेकी थिइन्। तर उनको विवाह भएको पनि धेरै समय भइसक्यो अहिले। यति बेला विवाहपछिकै कुरा गर्ने हो भने उनले यति बेला केही सिनेमाहरू, चाहे त्यो महाराज धीराज होस्, चाहे रत्यौली होस्, होइन, चाहे मन बिनाको धन टू होस्, चाहे एक्का तिन होस्, यी सबै सिनेमामा पूजा शर्मा छिन् र उनले काम गर्दैछन्। सुटको काम होइन, कुनै पोस्ट होला के होला, तर उनले सिनेमा क्षेत्र चाहिँ छोडेका छैनन्। हुन त उनले विवाह गर्ने बित्तिकै सिनेमा क्षेत्र छोडेर जानुपर्छ भन्ने त जरुरी नै छैन, किनभने यो उनको आफ्नो कम्प्लिटली चोइसको कुरा हो। तर उनले सायद कुनै बेला होइन अब टेन्सन पाउनलाई भनिन् या आफ्नो सिनेमा चलाउनलाई भनिन् होइन, यसै पनि पूजा शर्मा त आफ्नो सिनेमा चलाउनको लागि गुवा गुवा रोइदिने खालको नायिका भनेर पनि चिनिन्छन्। उनको पछिल्लो एक्सपिरियन्स हेर्ने हो भने, सो पूजा शर्माले बोलेको त्यो बेलाको विवाहपछि चाहिँ म सिनेमा गर्दिनँ भनेर जुन भनेको कुरालाई लिएर चाहिँ अहिले चाहिँ प्रश्न सोधिराखेको छ कि खै त बोलेको कुरा पुरा त भएन त भनेर पनि प्रश्न

भइरहेको छ। एक्टिङ सँगसँगै रेस्टुरेन्टको बिजनेस पनि सुरु गरेकी पूजा शर्मालाई यो प्रश्नको एन्सर दिन कतिको गाह्रो सजिलो होला त्यो त पछि फ्युचरले बताउनेछ होइन, उनको तर्फबाट के एन्सर आउनेछ त्यो म तपाईँसँग सेयर गर्नेछु। अहिले भने पूजालाई यस्तो किसिमको धेरै धेरै प्रश्नहरू छन् दर्शकहरूको तर्फबाट जसको एन्सर पूजासँग पर्खिएका छन् दर्शकले। तर यो पनि साँचो नै हो कि पूजालाई नयाँभन्दा नयाँ सिनेमाहरूमा देख्न चाहने चाहना राख्ने दर्शकहरूको भिड पनि उत्तिकै

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio Movie and more.

द ब्लू लाइट नाम गरेको सिनेमालाई तपाईँले सम्झिनु भएको छ होला. निर्माता निर्देशकको रूपमा चिनिएका बलिराम चौहानले तयार गरेको सिनेमा थियो द ब्लू लाइट, जसको बारेमा निकै धेरै कुराहरू पनि भएको थियो. होइन, सोचेको जस्तो त सिनेमा हुन सकेन, तर पनि द ब्लू लाइटको कुरा चाहिँ भएको थियो. है, यति बेला म यो सिनेमाको कुरा यस कारणले गर्दैछु किनकि लगतै यो सिनेमा द ब्लू लाइट मार्केटमा आएको धेरै भएको त छैन, तर लगतै यो सिनेमाका निर्माता निर्देशक बलिराम चौहानले अर्को एउटा सिनेमाको अनाउन्स गरिसकेका छन्. सिनेमाको टाइटल ल्याङल्याङ. ल्याङल्याङ भनेर टाइटल सुन्दाखेरि हामी सायद सोच्न सक्छौँ कमेडी जेनर हो कि हुनसक्छ, के होला त, स्योर त छैन तर हुनसक्छ कि भनेर अनुमान गरिएको छ. यो सिनेमामा गुरास ढकाललाई चाहिँ कास्ट गरिने भएको छ सिनेमाको चाहिँ मुख्य भूमिकामा, होइन, र उनको जोडीको रूपमा भने चाहिँ रिहान गिरी हुने कन्फर्म भएको छ. गुरास ढकाल तिनै नायिका हुन् जसलाई हामीले योभन्दा अगाडि एउटा सिनेमा ममी, प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको ममी सिनेमामा चाहिँ हामीले देखेका थियौँ. होइन, होप पनि गरेका थियौँ सायद उनले आउने दिन उनको राम्रै होला भनेर. होइन, जसमध्येको उनलाई कास्ट गरेको दोस्रो सिनेमा हो यो भनौँ ल्याङल्याङ. त्यो हिसाबले फर्स्ट टाइम उनी लिड एक्ट्रेसको रूपमा चाहिँ यो सिनेमामा कास्ट हुन लागेकी हुन्. यो सिनेमाको टाइटल ल्याङल्याङ समेत के भनिएको छ भने हरेक युवाको कथा भनिएको छ. भनेपछि के होला त यसमा त्यस्तो साह्रो, होइन, के कुरा होला त जसले गर्दाखेरि हरेक युवाको कथा भनेको छ. भनेपछि केही न केही चिज त होला भनेर हामीले अनुमान चाहिँ गर्नुपर्छ. पक्कै पनि आउने दसैँ सकिए लगतै यो सिनेमाको सुटिङ हुने पनि तयारी छ. होइन, द ब्लू लाइटमा चाहिँ नि सहनिर्माताको रूपमा जसलाई हामीले देखेका थियौँ उसैलाई यो सिनेमामा हामीले निर्माताको रूपमा पनि देख्नेछौँ. एनिवेज, हामी आशा गरौँ कहिलेकाहीँ सधैँ एक्सपिरियन्स गरिसकेका, सधैँ एकदमै धेरै नाम चलेका कलाकारहरूलाई कास्ट गरेर मात्रै सिनेमा हिट हुन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन. कहिलेकाहीँ नसोचेको फ्रेस फेसेसहरूले पनि दर्शकहरूको मन छोएको पनि हामीले देखेका छौँ. सो हामी आशा गरौँ यो ल्याङल्याङले पनि तपाईँहरूको मन छुनेछ, किनकि यसै पनि हरेक युवाको कथा भनेको छ भने सिनेमाभित्र कथा त केही विशेष पक्कै पनि होला. अल द बेस्ट हाम्रो तर्फबाट ल्याङल्याङ टिमलाई.

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। आजको मेरो कलेक्सन नेपाली सिनेमाको, नेपाली सिनेमासँग जोडेको कथाहरू, कुराहरू, नेपाली सिनेमासँग जोडेका कलाकारहरूको कुरा कथा जानकारी मैले तपाईँहरूसँग आजको एपिसोडमा राखेँ। नेक्स्ट विक आउँदा फेरि पनि यस्तै किसिमको अरू कलेक्सनहरू लिएर अफकोर्स आउनेछु। तबसम्मको लागि म सङ्गीता श्रेष्ठ तपाईँहरूसँग बिदा माग्न चाहन्छु। सुन्दै गर्नुहोस् पिएफबिएस, तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन नेपाल सीमा गेरोङ क्षेत्रमा अगस्त 26 गएको पहिरोपछि नदीमा आएको बाढ़ीका कारण हिजो साँझ 6 बजेसम्म 31 जनाको मृत्यु भएको पुष्टि स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रले गरेको छ। उद्धार कर्मीहरूले सो क्षेत्रबाट 987 व्यक्तिगत सामान भेटाएको बताएका छन्। सो क्षेत्रमा करिब 2,300 उद्धार कर्मी 400 भन्दा बढी खोज तथा उतार सवारी साधन 8,000 भन्दा बढी व्यवसायिक उपकरण सेट 800 भन्दा बढी ड्रोन उडान र 24 हेलिकप्टर उडान परिचालन गरिएका छन्। विश्व चर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालको हिम बाढीबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भएको छ।
4: आफ्नो धारणा राख्दै थनबर्गले नगरेको गल्तीको सजाय नेपालले भोगेको भन्दै विश्व समुदायले न्याय दिनुपर्ने बताउनु भएको छ।
5: Looks like, without waiting for the rest of the world, 21,421 security personnel mobilized, 13,094 people rescued so far, 5,397 injured have been treated. Nearly 4,521 people are currently being sheltered in holding centers across the country. This is not a country asking the world to clean up a mess it made. It's a country that's already largely doing its part, cleaning up a mess it did not cause, asking the rest of the world to do the same. Justice for Nepal.
4: विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ।
5: We desperately need climate reparations. Stop calling it aid. Stop calling it generosity. What is owed to Nepal is climate debt, money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or how much to give. Countries like Nepal are talked about at every climate summit. They are rarely talked with. There is a difference between being in a case study in someone else's presentation and being a voice in the room where decisions get to be made. That has to change. We refuse to let this tragedy and the irreversible loss of lives and livelihood go unheard and ignored. I, along with the global climate justice movement, stand with the people of Nepal.
3: घटेघुसीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्राणीको वासस्थानमा असर परेको छ। चितवनबाट अनिल ढकाल।
6: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा
7: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज नवपरासीसहित रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चलचलको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
6: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई मगर गोई रैथाने माछा डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे
8: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी त हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
6: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो।
9: त्यसले एउटा कुनै महामारीको रूपमा कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र आजको नारी आइपुगेको छ श्रोताहरू तपाईँहरूको घर घरमा भनौँ, आफ्नो तोकिएको समयमा आइपुगेको छ, आफ्नो निर्धारित समयमा आइपुगेको छ, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। र आजको नारीले विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ श्रोताहरू। र आज पनि आजको नारीले एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ श्रोताहरू। उहाँ हुनुहुन्छ मेनुका सापकोटा, उहाँ इनरवाबाट हुनुहुन्छ। फोन मार्फत चाहिँ उहाँ सम्पर्कमा आउनु भएको छ, आइसक्नु भएको छ भनौँ होइन। र उहाँ चाहिँ एकजना व्यवसायी महिला हुनुहुन्छ। उहाँ विशेष गरेर भगवानको मूर्तिहरूको व्यवसाय गर्नुहुन्छ, भगवानको पूजाको सामग्रीहरूको भनौँ चाहिँ व्यवसाय गर्नुहुन्छ। र यस्तै छ श्रोता, र विभिन्न क्षेत्रमा हाम्रो दिदी बहिनीहरू कहाँ के गर्दै हुनुहुन्छ भन्ने इन्फर्मेसन चाहिँ यो आजको नारीले लिएर आउने गर्दछ। र आउनुहोस् अब हामी इनरवातिर लागौँ श्रोताहरू, र अवेर नगरिकन हाम्रो मेनुका सापकोटाजीलाई स्वागत गरे। हाल नमस्ते मेनुकाजी।
1: नमस्ते नमस्ते।
0: सन्चै हुनुहुन्छ? अनि तपाईँ इनरवाबाट हुनुहुन्छ, कस्तो छ आजको हामी दुईजना रेकर्ड गर्दाको, हामी दुईजनाको कुराकानीको रेकर्डिङ हुँदै गर्दाखेरिको त्यहाँको हाल खबर भनौँ, विशेष गरेर आज भोलिको मौसम हाल खबरहरू के छ सुनाउनुहोस् न।
1: मौसमहरू ठिकै छ, एकदम शीतल शीतल नै छ, पानी पर्ला जस्तो मौसम छ, राम्रो छ, रमाइलो छ। आज चाहिँ हिजो अस्ति गर्मी थियो।
0: ए हजुर हजुर। अनि अघि हामीले फोन ट्राई गर्दाखेरि धेरै सानो आवाज सुन्दैछ दिदी भन्नुभयो, म चिच्याएर बोल अझै मेनुका बहिनी भनौँ। कस्तो छ भनेर होइन। र मेनुका सापकोटाजी हुनुहुन्छ श्रोताहरू आजको नारीमा, उहाँ व्यवसायी महिला हुनुहुन्छ, र फोन मार्फत उहाँसँग सम्पर्कमा छु म, उहाँसँग कुराकानी हुँदैछ। र मेनुका बहिनी, तपाईँ यो जुन चाहिँ भगवान्को पूजाहरूको सामग्रीहरूको व्यवसाय गर्नुहुन्छ, मूर्तिहरूको व्यवसाय गर्नुहुन्छ, यो कहिलेदेखि सुरु गर्नुभएको?
1: यो चाहिँ मैले लगभग हजुरलाई 2 वर्ष जति हुन आँट्यो।
0: व्यवसायहरू धेरै थरीको हुन्छ, हाम्रो लेडिजहरूले गर्ने, अरू भनौँ हुन त लेडिजहरूले गर्ने सबै सकिन्छ है, तैपनि विशेष गरेर कुर्ता पाइजामा साडीहरू बुटिक खोलेर प्रायः जसो होइन। तपाईँ भगवान्को यो मूर्तिहरूको व्यवसायमा चाहिँ कसरी लाग्नुभयो होइन, यसको पछाडि चाहिँ के छ, स्टोरी के छ
1: यसको पछाडि चाहिँ हजुरलाई कस्तो छ भनेदेखि, मैले एकदमै बच्चै बेलादेखि यो पूजा पाठहरू धेरै गर्ने है, अनि त्यसपछिबाट यो गर्दै जाँदाखेरि चाहिँ अब मैले यो मिडिया, यो टिकटक जहिलेदेखि मैले चलाएँ, अनि धेरैजनाले एकदमै यो कुरा सोधिरहनुहुन्थ्यो क्या, कमेन्टहरू गर्ने, म्यासेजहरू गर्ने गर्नुहुन्थ्यो, अनि साँच्चै नै पूजा पाठ गर्दा राम्रो हुन्छ भन्ने उहाँहरूलाई लाग्न थाल्यो। अनि बिस्तारै बिस्तारै मैले चाहिँ धेरैजना साथीहरूलाई एकदमै सपोर्ट गरेँ यो व्यवसायको लागि, यो चाहिँ गर्नु पर्दो रहेछ, राम्रो हुँदो रहेछ भनेर। अनि पछि आफू चाहिँ एउटा टिचर पेसामा थिएँ होइन, साधारण यसो त्यस्तो थिएँ, अनि गर्दा गर्दै चाहिँ यो आफैले चाहिँ गरिदिन पाए चाहिँ, यो मूर्तिहरू दिन पाए चाहिँ, उहाँहरूलाई पान साइन मिलाइदिनेदेखि लिएर उहाँहरूलाई पूजा गर्ने सही तरिका, आफूले मार्ग दर्शन गरिन्छ जस्तो लागेर मैले चाहिँ अब यो भगवान्कै इच्छा होला होइन, जो 2 वर्षदेखि चाहिँ गरिरहेको छु, राम्रो पनि भएको छ, देश विदेश सबैतिर मूर्तिहरू गइरहेछन्, पान साइनहरू मिलाइरहेको छ। अब मूर्ति त्यसै लिएर पनि हुँदैन, अब कुन मूर्ति कतातिर कसरी कुन तरिकाले राख्ने भन्ने कुराको चाहिँ त्यो जानकारी पाएर चाहिँ राख्दाखेरि चाहिँ राम्रो हुन्छ, फलिफाप हुन्छ। त्यही भएर चाहिँ अब यो व्यवसाय अहिले अँगालेकी छु, एकदमै राम्रो छ, धेरै सन्तुष्टि छु होइन। अब सबैले ठुलो ठुलो व्यवसाय नै गर्नुपर्छ भन्ने छैन, यो चाहिँ एकदमै राम्रो पनि भएको छ हामीलाई पनि, र जतिजनाले हामीलाई सपोर्ट गर्नुभएको छ, हाम्रो राधा रानी पूजा घरमा जोडिनु भएको छ, उहाँहरूलाई पनि धेरै राम्रो भएको छ।
0: ए हजुर हजुर। भनेपछि राधा रानी पूजा घर तपाईँको होइन, यो भनौँ
1: हजुर हजुर,
0: तपाईँको सोरुम, तपाईँको व्यवसायको नाम भनौँ होइन, कति राम्रो नाम राधा रानी, त अहिले त होइन सब पहिले राधा रानी भनौँ, राधाको मूर्ति बोकेर हिँड्ने चलन छ अहिले होइन, राधा रानी कति राम्रो नाम राख्नु भएको रहेछ। जे होस् तपाईँले यसको विषयमा चाहिँ यो भनौँ न, अघि भन्नु म मूर्तिहरू कता फर्काएर राख्ने, कसरी राख्ने, पूजाको विधिहरू कसरी गर्ने, तपाईँले यो चाहिँ अध्ययन गर्नुभएको हो?
1: यो चाहिँ मैले केही वर्ष अगाडि इन्डियाको बसाइमा, नासिकमा म बस्थेँ, अनि त्यहाँनिर चाहिँ मैले यो 8-9 महिना अध्ययन गर्ने मौका पाएँ. त्यो अध्ययनले नै मलाई यहाँसम्म पुर्याएको छ. मैले आफूले जानेको कुरो सेयर गरिरहेको छु र अब मैले अनुभव पनि धेरै नै, अब यो पूजा आजा गर्ने क्रममा आफूलाई अनुभवहरू धेरै नै मिल्दै गयो. तिनै अनुभवहरू पनि सेयर गर्छु, गरेर राम्रो भइरहेको छ सबैजनालाई. सबै सन्तुष्टि नै हुनुहुन्छ. अब एक दुईजना त खुट्टा तान्ने, नराम्रो कमेन्टहरू गर्ने, अब यस्तो उस्तो भन्ने त हुन्छन्, तर आफ्नो निरन्तर म अगाडि बढिरहन्छु. कसै
0: हजुर हजुर. अब कुनै पनि काम गर्दाखेरि कुनै पनि कुरोमा नेगेटिभ साइड र पोजिटिभ साइड त हुन्छ नि. एकपट्टि अलिकति कमेन्ट गर्ने, अलिक एकपट्टि अलिकति सपोर्ट गर्ने त सबैको हुन्छ. सबै क्षेत्रमा प्राय हामी देख्ने गर्छौँ, होइन? हामीले अलिकति सपोर्ट गर्नेहरूको सहारा लिएर हिँड्नुपर्ने हुन्छ. जे होस्, कमेन्टहरूलाई ध्यान नदिनुहोस्, होइन?
1: र
0: अब अघि तपाईँले भन्नुभयो नासिक गएको थिएँ भनेर, केही महिनाको बसाइमा भनेर भन्नुभयो. नासिक चाहिँ कति कामले जानुभएको? नासिक भनेपछि मुम्बई पर्यो, होइन?
1: हजुर.
0: के कामले जानुभएको थियो?
1: ए, त्यहाँनिर चाहिँ मेरो हस्बेन्डको जब थियो, अनि अब उहाँको लागि साथी पनि हुन्छ, अब जाउँ न त भनेर म गएर थिएँ. अनि त्यो 8-9 महिना चाहिँ त्यहाँ बसेका थिएँ. अब 8-9 महिना ठ्याक्कै 8-9 महिना जति बसेर मैले त्यहाँनिर चाहिँ, म अब यहाँनिर जब गरेर बसेको मान्छे, स्कुल यसो पढाएको मान्छे, उहाँ त्यतिकै बस्न मन लागेन रुममा. अनि अब हस्बेन्ड काममा जाने, म किन त्यतिकै बस्नु भनेर चाहिँ त्यहाँनिर यस्तै ज्योतिष सम्बन्धी क्लासहरू हुँदो रहेछ. पाञ्चायनदेखि लिएर यो वायुलक्ष्मी माताको व्रत कसरी गर्ने, महालक्ष्मी माताको व्रतहरू कसरी गर्ने, विशेष बिहिबार केराको बोटमा पूजाहरू गर्दाखेरि के हुन्छ, धेरै कुराहरू मैले त्यहाँ सिक्न पाएँ. मैले चाहिँ म यसरी बस्दिनँ, म खानाहरू बनाएर एकछिनको टाइम चाहिँ त्यहाँनिर क्लास लिन्छु भनेर त्यसरी मैले आफूलाई काहीँ पनि आफूलाई म एकछिन पनि खाली राख्न चाहन्न थिएँ क्या, अहिले पनि चाहन्न. अनि त्यसरी नै अनि आएर यहाँ चाहिँ अब टिकटक मार्फत यसो सेयर गरियो, गर्दा गर्दै अहिले चाहिँ सबैले चिन्नुहुन्छ, सबैले सल्लाहहरू लिनुहुन्छ. अब चिना पनि हेर्छौँ हामीले, होइन? सबै थोक गरेर केही त्यस्तो समस्या छ भने अब चिना हेरेर अरूले त अब यस्तो छ उस्तो छ बच्नु भन्नुहुन्छ. अब हामीसँग चाहिँ विशेष चाहिँ दिदीहरू छन्, कस्तो खालको समयमा, कस्तो खालको ग्रहमा चाहिँ कुन विधिद्वारा चाहिँ आफूलाई सजग गर्ने, अब पिपलमा जाने हो कि, अब शनि मन्दिरमा जाने हो कि, मङ्गलबारको व्रत बस्ने हो कि, यो सबै कुराहरू सेयर गर्दै अगाडि बढेका छौँ.
0: टिकटकले धेरै साथ दिएको छ सबैलाई, हाम्रो दिदी बहिनीहरूलाई, होइन? अहिले पनि तपाईँलाई भर्खरै मैले टिकटकको लाइभबाट उठाएर ल्याएँ, त्यसको लागि सरी. हजुर श्रोताहरू, उहाँ टिकटक लाइभमा बसिरहनु भएको रहेछ, यिनीहरू उहाँमा आफ्नो पसलमा भनौँ, होइन, घरमा भनौँ, र राधा रानी पूजा घरमा भनौँ, होइन? मैले टिकटकको उहाँ लाइभबाट उठाएर मैले लो फोन लिएर बस्नुहोस् तपाईँ अब भनेर यहाँ राखेँ. र अब जे होस्, तपाईँले धेरै सिकेर आउनु भएर यहाँनिर भनौँ न केही ज्ञान दिने कोसिस गर्दै हुनुहुन्छ, सिकाउने कोसिस गर्दै हुनुहुन्छ, टिकटक मार्फत सिकाउनुहुन्छ, होइन? त्यो एकदमै राम्रो कुरा हो. अनि ज्योतिष पनि हुनुहुँदो रहेछ, साथसाथै तपाईँको यो विशेष गरेर यो आफ्नो घरमा पूजा कसरी गर्ने ती कुराहरू सिकाउनु हुँदो रहेछ भनेपछि, होइन?
1: हजुर हजुर. जस्तो अब ठाकुरजी राधा रानी लिने साथीहरू जति पनि हुनुहुन्छ, उहाँहरूलाई हामी दिदी नै दिन्छौँ, होइन? यस्तो तरिकाले गर्ने, घरमा नहुँदा कसरी गर्ने, बाहिर जाँदाखेरि कसरी के गरेर जाने, अब माछा मासु खाने घरमा राख्नु हुँदैन भन्ने कुराहरू थिए. अब बिस्तारै बिस्तारै सबै प्रबन्ध मिल्छ. अब अरू भगवान्ले पनि त माछा मासु खाएर त स्वीकार्नुहुन्न, जस्तै विष्णु भगवान, शिव भगवान्को पूजा आजा पनि त माछा मासु खाएर त्यस्तो त गरिँदैन नि त, त्यस्तै नै हो भनेर मैले विभिन्न तरिकाले चाहिँ मोटिभेट गर्दै लगिरहेको छु, होइन? अब भगवान्को सेवा गर्दाखेरि राम्रो हुन्छ, अब बिहानै माछा मासु खाएर गरिने पनि होइन, बिहान आफ्नो नित्य पूजा गर्ने, होइन? अब माछा मासु नै छोडेर चाहिँ पूजा पाठमै लाग्नुपर्छ भन्ने पनि छैन. आफ्नो तरिकाले समय अनुकूल मिलेपछि सबै आफै मिल्दै जान्छ भन्ने खालको कुरालाई चाहिँ मैले अगाडि बढाएकी छु, त्यसरी चलाइरहेकी छु.
0: हजुर. अनि मेनुकाजी, यो राधा रानीको कुरा गर्दाखेरि आजभोलि एकदम मूर्ति बोकेर हिँड्ने चलन छ, राधा रानीको मूर्ति बोकेर, होइन, चलन छ. यो चलन कसरी आयो, यसको मतलब चाहिँ के हो? जहाँ जाँदा पनि सँगै बोकेर हिँड्ने, घरमा एक्लै नछोड्ने पनि होला सायद, होइन? तर अब राधा रानीको मूर्ति बोकेर प्राय जसो अहिले हिँडेको देखिन्छ.
1: यो राधा रानीको मूर्ति बोकेर हिँड्ने, यो ठाकुरजीहरू बोकेर हिँड्ने चाहिँ, यो चाहिँ कतिजनाले चाहिँ अब यो कस्तो छ भनेदेखि, घरमै छोड्ने हो, आफूसँग साधन छ भने, गाडी घोडाहरू छ भने चाहिँ आफूले तीर्थहरू जाँदाखेरि, काहीँ जाँदाखेरि लिएर जाने हो. र आफूलाई सहज पर्छ भने लिएर जाने हो. तर अब जतिखेर पनि टिकटक बनाउनलाई स्विमिङ पुलदेखि लिएर यता उता जता पनि लाने टिकटक बनाउने त्यो चाहिँ होइन. हामीले जे पनि एकदमै दायरामा रहेर गरेको चाहिँ राम्रो भन्छु म चाहिँ है. जे पनि के अब बिहान उठ्ने आफ्नो नित्य पूजा एक डेढ घन्टा टाइम दिने भगवान्लाई, त्यसपछिबाट आफ्नो कर्म गर्ने मेहनत गर्ने जे हुन्छ आफ्नो तरिकाले गर्ने, र बेलुकाको साँझको टाइम एक डेढ घन्टा दिन सकिन्छ आधी घन्टा दिन सकिन्छ. तर अब दिनैभरि चाहिँ मालाई लगाएर टिका चन्दन लगाएर मूर्ति नै बोकेर यहाँ वहाँ हिँडिरहनु पनि पर्दैन. त्यस्तो गर्दैमा चाहिँ धर्म हुँदैन. अब कोही त्यही क्षेत्रमा लाग्नु भएको छ अब होइन, वैराग्यता भएको छ, सबै परिवारहरू त्यस्तै भए भनेदेखि चाहिँ उहाँहरूलाई त्यो पनि उहाँहरूले गर्नुहुन्छ. तर हामी गृहस्थ जीवनमा भएकाले चाहिँ जतिखेर पनि बोकेर यहाँ उहाँ हिँड्ने होइन, आफ्नो तरिकाले दायरामा रहेर भगवान्को सेवा गर्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ.
0: हजुर हजुर, पक्कै पनि राधा रानीलाई पनि त कष्ट हुन्छ नि त होइन यात्रामा.
1: हो, अब त्यो जुत्ता चप्पल लाउनु हुँदैन त्यसरी हिँड्दाखेरि, हामीले कस्तो खालको व्यक्तिहरूसँग टच हुन्छौँ होइन, सबै कुरा विचार गर्नुपर्छ. सबै कुरा विचार गरेर चाहिँ हिँड्नुपर्छ. हामीले खुट्टामा चप्पल चाहिँ लाउनु हुँदैन. राधा रानी ठाकुरजीहरू भगवान्जीहरू बोकिसकेपछि अब सबै कुरालाई विचार गरेर आफ्नो तरिका मिल्छ भने चाहिँ काहीँ काहीँ लिएर जाँदा हुन्छ.
2: BFBS, गोर्खा रेडियो. गोर्खा रेडियो. हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु.
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ.
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: अनि ज्योतिष विद्या पनि तपाईँले भनौँ सिकिसक्नु भएको रहेछ, अनि कतिको आकर्षित छ र महिलाहरू? आजकल धेरै ज्योतिषहरू भेटिन्छ, महिलाहरू धेरै आकर्षित छन् नि महिलाहरू अहिले यो क्षेत्रमा भनौँ.
1: अहिले यो सायद यो मेरो भिडियोले होला होइन, धेरैजनाको लगाव बढ्यो, धेरैजनाले लाग्यो हामी त साँच्चै नै भुमरीमा रहेछौँ कि क्या हो, पार्लर मात्र जाने, होटल होटल मात्र जाने, साथी साथी घुम्न जाने, यस्ता कुराहरूमा मात्र खर्च गर्ने. तर साँच्चै नै भगवान्को सेवामा अलिकति हामीले भगवान्लाई आफ्नो पूजा कोठालाई चाहिँ ध्यान दिने हो भने साँच्चै नै हाम्रो पनि अहिले विकृति यति बढिरहेको छ हाम्रो देशमा होइन, साँच्चै नै हाम्रो पनि जीवनमा केही बहार आउने रहेछ भन्ने धेरैलाई भयो मेरो भिडियोले गर्दाखेरि. मैले आफ्नो दुःखका दिनमा टी टेबलमा पूजा कोठा जुन बेला मेरो बेडरुमै थियो त्यति बेला मैले टिकटक चलाउँदाखेरि त्यहाँबाट चाहिँ मैले भगवान्को सेवा गर्दै दुई पैसा आर्जन गर्दै आफ्नो प्रगतिहरू गरेर मैले भिडियो पोस्ट गरिरहेछु यो देखेर चाहिँ धेरैजनालाई अहिले चाहिँ यो भइरहेछ कि साँच्चै नै पूजा पाठले आज मेनुका दिदीलाई यहाँ पुर्याएको छ भनेदेखि हामीलाई पनि राम्रो हुन्छ, उहाँहरूको श्रीमान श्रीमती बिच कति राम्रो सम्बन्ध छ, त्यस्तै छोरा पनि त्यति नै राम्रो छ भनेर अहिले हामीले प्र्याक्टिकल यो भिडियोहरू हाल्दै जाँदाखेरि धेरै धेरैजनाको अहिले झुकाव चाहिँ भइसकेको छ पूजा पाठतिर. धेरैजना व्रत बस्न इन्ट्रेस्ट गर्ने सोध्ने भगवान्को यो अब मेरो 365 दिनमा भन्नुहुन्छ भने एक दिन पनि खाली हुँदैन, अर्डर आइ नै रहेको हुन्छ क्या, कोही न कोहीले लिइ नै रहनु भएको हुन्छ. भनेपछि यस्तो पहिला थिएन, पहिला एउटा मूर्ति लिनलाई पनि एकदमै खोज्न हिँड्नु पर्थ्यो कहाँ पाइन्छ भनेर, त्यस्तो थियो. अहिले चाहिँ यस्तो भइरहेछ, अहिले धेरैजनाले पनि अनलाइन गरिरहनु भएको छ, सबैको राम्रै भइरहेछ.
0: हजुर हजुर, अब तपाईँको त्यो टिकटकमा त्यो भिडियोहरू हेर्दाखेरि, तपाईँको त्यो पूजाको सामग्रीहरू हेर्दाखेरि, भगवान बस्ने आसनहरू हेर्दाखेरि, भगवान्लाई लगाइदिने कपडाहरू हेर्दाखेरि, त्यसै अहिले नै गएर पूजा गरौँ जस्तो देखिन्छ नि त तपाईँको भिडियोहरू फेरि होइन. अनि मैले यहाँलाई प्रश्न एउटा राखेको छ, यो पूजा यो त एकदमै इम्पोर्टेन्ट हो, अहिले मैले सोध्नेवालाई थिएँ तपाईँलाई होइन. विशेष गरेर यो ज्योतिष विद्यामा महिलाहरू आजकल धेरै आकर्षित छन्, तपाईँलाई कस्तो लाग्छ? मलाई त्यस्तो लाग्छ,
1: अहिले अब यतातिर पनि धेरैजना बढ्दै जानुभएको छ, राम्रो हो यो, ठिकै छ यो पनि राम्रो हो. किनकि कस्तो हुन्छ भनेदेखि सबै हामी मोडर्न मोडर्न मोडर्नतिर नै मात्र अब रमाइलो गर्ने, घुमफिर गर्ने, पूजापाठमा यो ध्यान नदिने, सबैजना रमाइलो गर्ने ऊ गर्ने, अनि जब एकैचोटि चोट पर्छ कहाँ जाउँ कता जाउँ हुने, यो भन्दा बरु यतातिरको पनि शिक्षा ठिकै लाग्छ मलाई। यो ज्योतिष शास्त्रतिर पनि अहिले धेरैजना अगाडि बढिरहनु भएको छ, यो राम्रै लाग्छ मलाई चाहिँ है। यसो बुझ्दाखेरि चाहिँ यो गर्नु नै पर्छ जस्तो लाग्छ। यो पहिला थिएन नि त यति, अब गुरुहरू पनि कमै बिरलै मात्रामा भेटिन्थे होइन, अब कसले सिकाइदिने, अब हाम्रै हजुरआमाहरूको पालामा, हाम्रो मम्मीहरूको पालामा अब कसले चाहिँ भनिदिने त यसरी छोराको लागि छोराको यस्तो रहेछ है, तिम्रो यस्तो गर, छोरीको लागि तिमीले बिहिबारको व्रत बस, यस्तो कुराहरू थिएन। अब अहिले चाहिँ अलिकति बढ्दैछ र अब प्राय जस्तो अब अहिले टिकटकमा पनि धेरैजनाले चाहिँ सिक्दै यस्तो गर्नुपर्दो रहेछ उस्तो गर्नुपर्दो रहेछ भनेर सिकाइ नै रहनु भएको छ। राम्रै छ यो, यसरी नै हाम्रो बढ्दै नै जाने हो भने मिडियाबाट भए पनि लगभग केही चाहिँ हामीले पनि देशमा राम्रै, यो अहिले जुन नकारात्मक कुराहरू सुनिन्छ अहिले एकदमै सबै होडबाजीमा दौडिरहेका छन्, खाने लाउने घुम्ने, कसै कोही आफ्नो श्रीमतीसँग सन्तुष्ट छैनन्, कोही आफ्नो श्रीमानसँग छैनन्, कसैका छोराछोरीमा संस्कार छैन, वास्तवमा यसलाई चाहिँ अलिकति कन्ट्रोल गर्न सकिन्छ जस्तो लाग्छ मलाई। यो क्षेत्रमा अँगाल्ने क्रम चाहिँ बढ्नेमा चाहिँ है बढ्दै जाँदा चाहिँ
0: हजुर हजुर पक्कै पनि प्रत्येक घरमा एकजना महिला चाहिँ ज्योतिष हुनु जरुरी छ अब होइन।
1: हजुर हजुर

0: रेडियो। अनि तपाईँले अघि पूजा विधिको कुरा गर्नुभएको थियो, अब तपाईँ एउटा यो सबै अध्ययन गरेर आउनुभएको पर्नुभयो। घरको बिहान बेलुकाको पूजा हुन त हामीले पनि सानैदेखि सुनेको, पूजा गर्दाखेरि विधि पुऱ्याएर गरिएको पूजा चाहिँ भगवान्मा पुग्छ अरे भन्ने कुराहरू मैले पनि सुन्दै आएको हो, होइन मेनुकाजी? अब यो हामी घरमा साधारण बिहान बेलुकाको पूजा गर्दाखेरिको विधि चाहिँ कस्तो हुन्छ, अलिकति हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई यसो सुनाइदिनुहोस् न।
1: यो बिहान चाहिँ हजुरलाई अब आफ्नो उठेपछि ठ्याक्कै हामी बडार कुडार गरिहाल्छौँ। बडार कुडार गर्नुभन्दा पहिला चाहिँ यसो अलिकति जल लिने बाल्टीमा थोरै बेसार हाल्ने, अनि त्यसपछिबाट गेटमा छम्किने, अनि मात्र बडार कुडार गर्ने। त्यसपछिबाट आफ्नो अब घरको हल्का सरसफाई गर्ने, सबै उठेका हुँदैनन् सदस्यहरू घरका, अनि नुहाइ धुवाई गरेर फुलहरू टिपेर आफूसँग जे छ फुलहरू टिपेर आफ्ना भगवान्का मूर्तिहरू जति पनि छन् भरसक सकिन्छ भने आधी घन्टा टाइम म्यानेज गरेर चाहिँ सबै मूर्तिहरूलाई चाहिँ अभिषेक गरिदिने, स्नान गरिदिने, यदि सकिँदैन भने बार अनुसार पनि गर्न सकिन्छ भनेर मैले चाहिँ सजिलो होस् जागिरे बाहिर हुने दिदी बहिनीहरूको लागि भनेर बार अनुसार भनेको। तपाईँलाई अब जस्तै आइतबार सूर्य भगवान्को विशेष गर्ने, सोमबार भोले बाबाको, मङ्गलबार गणेश भगवान्को, त्यसरी चाहिँ हामीले गर्ने सकिन्छ भने सबै भगवान्को स्नान गर्ने, अभिषेक गर्ने, र साधारण बियो कलश गणेश गरेर टिका चन्दन जुन अबिर केसरी टिका लगाइन्छ यो चाहिँ डेली लगाइदिनुपर्छ भन्ने छैन। शालिग्राम भगवान्जी राखिएको छ भने शालिग्राम भगवान्जीलाई स्नान गरेर टिका चन्दन गर्ने, त्यसपछिबाट बालगोपालजीलाई गर्न सकियो। बाँकी सबै फोटाहरूमा अबिर केसरी टिका चन्दन गरिरहनु पर्छ भन्ने पनि छैन। अनि फुलपाती गर्ने दुई भाग तिन भाग प्रसादहरू भोग लगाउने साधारण तरिकाले गर्दाखेरि, एक भाग प्रसादमा तुलसीको पत्र राख्ने जुन चाहिँ विष्णु भगवान्जी, हनुमानजी, शालिग्राम भगवान्जी, बालगोपालजीहरूको लागि हुन्छ। एक भाग प्रसादमा चाहिँ तुलसीको पत्र नराख्ने जुन चाहिँ गणेशजी, दुर्गा माता, भोले बाबाहरूले लिनुहुन्छ। जम्मा साधारण गृहस्थ जीवनमा रेगुलर बिहान बेलुका पूजा गर्दाखेरि बिहानको टाइममा चाहिँ यसरी गर्ने, दुई भाग प्रसाद भोग लगाउने, धुपाती गर्ने, आरती गर्ने सकियो। प्रसाद चाहिँ 5-10 मिनट भित्रमा निकालेर सम्पूर्ण परिवारले ग्रहण गर्ने है, त्यसपछिबाट बेलुकाको साँझमा चाहिँ पूजाको भाँडाहरू मोलिसकेर फेरि शुद्ध जल भरेर है अनि साँझबत्ती गर्ने। बालगोपालजी राखिएको छ भने चाहिँ साँझमा पनि भोग लाउनु पर्छ। अब लाउनेले चार टाइम भोग पनि लाउनुहुन्छ घरमा बस्नुहुन्छ भने, यो चाहिँ कामकाजी अहिले घरमा प्राय कोही पनि बस्न पाउनुहुन्न, केही न केही गर्नै पर्छ। यो अहिले कमाउने नै बेला छ, सबैजना लागिरहनु भएको छ, कसैले केही न केही गरि नै रहनुहुन्छ भनेदेखि हामीले धेरै लाद्न पनि मिल्दैन। त्यही अनुसारले हजुरहरूले गर्ने, जस्तै अब व्रत, विशेष व्रतको दिन चाहिँ विशेष पूजा आराधना गरिन्छ। जस्तै अब हाम्रो महालक्ष्मी व्रत सुरु हुन्छ 16 दिने, हामीले त्यसलाई चाहिँ विशेष टाइम दिन्छौँ, 16 दिनसम्म 16 कलश दियो सबै गरेर हामी गर्छौँ। हो यसरी नै गर्दाखेरि चाहिँ त्यति खासै गाह्रो पर्दैन, गर्न सकिन्छ, पाँच टाइम पूजा पनि गर्न सकिन्छ यसरी।
0: हजुर हजुर हजुर। अनि हुन त अब विदेशमा हुनुहुन्छ हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ होइन, उहाँहरू धेरै व्यस्त हुनुहुन्छ, त्यति धेरै नभ्याए पनि यसो बिहान बेलुकाको होइन जल चढाएर दियो बाल्दा पनि धेरै नै हो होइन। तपाईँले जुन भन्नुभयो अब यो विधि हुनु त मैले अघि भनिहालेँ, विधि पुग्नुपर्छ अरे पूजा गर्दाखेरि भनेर, तर मेरो पनि विधि चाहिँ पुग्दैन है मेनुकाजी। कस्तो हुन्छ भने म चाहिँ कुरा गर्दै भगवान्सँग कुरा गर्दै होइन बत्तीहरू बाल्छु, जल चढाउँछु होइन, म चाहिँ उस्तै पऱ्यो भने भगवान्लाई तिमी आफै बत्ती बाल है आज चाहिँ भन्ने बेर लाउँदिनँ। सजिलो खालको गर्छु म, हुन त विधि पुग्नुपर्छ अरे होइन, जे होस्
1: त्यति हो दिदी भनेको त्यति नै हो, अरू त खासै त्यहाँ भन्दा आफूले जति सक्यो त्यति गर्ने हो।
0: त्यही त अब विदेशमा बस्ने हाम्रो दिदी बहिनीहरू, दाजुभाइ दिदी बहिनीहरू सायद समय कम हुन्छ होला। जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ हामीसँग आज, मेनुका सापकोटा हुनुहुन्छ, उहाँ व्यवसायी महिला हुनुहुन्छ, उहाँ इनरवाबाट बोल्दै हुनुहुन्छ, र उहाँ एउटा व्यवसायी महिला, उहाँ चाहिँ विशेष गरेर भगवान्को मूर्तिहरूको व्यवसाय गर्नुहुन्छ, भगवान्को पूजा सामग्रीहरू, भगवान्ले लगाउने वस्त्रहरूको उहाँले चाहिँ व्यवसाय गर्नुहुन्छ। अनौठो व्यवसाय, मिठो व्यवसाय, नाइस व्यवसाय, स्विट व्यवसाय मेनुका बहिनी।

0: सबै होइन जे होस् सुन्दै मजा लाग्ने खालको मलाई म मन्दिरतिर जाँदाखेरि त्यो मन्दिरको बाहिरपट्टि फुल बेच्ने दिदी बहिनीहरू महिलाहरूलाई हेर्छु कि मलाई पनि कस्तो रहर लाग्छ फुल बेच्नु मन्दिरको बाहिर होइन जे होस् हाम्रो श्रोताहरूमा तपाईँको विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूमा तपाईँको ग्राहकहरू पनि हुनुहुन्छ होला होइन कहाँ कहाँ चाहिँ पठाउनु भएको छ तपाईँले सामानहरू सामान
1: हजुर हामीले अमेरिका जापान अस्ट्रेलिया बहराइन दुबई अनि मलेसिया यति देशहरूमा चाहिँ पठाएका छौँ हामीले पटक पटक
0: हजुर हजुर जे होस् यो तपाईँकोबाट मैले त्यो टिकटक लाइभमा सुनेको मैले टिकटक भिडियोजहरूमा सुने हेरेको मैले तपाईँकोमा यो पञ्चायन मूर्तिहरू भन्नुहुन्छ नि तपाईँले
1: हजुर
0: यसको बारेमा अलिकति बताइदिनुहोस् न
1: पाञ्चायन चाहिँ हजुरलाई कस्तो हुन्छ भनेदेखि अब आफ्नो यो चिना छ भने चिना देखाउने होइन अब चिना अनुसार अब कुन चाहिँ भगवान्को विशेष गर्नुपर्ने हुन्छ जस्तै अब विष्णु भगवान्जीलाई चाहिँ विशेष तपाईँले पूजा आराधना गरेर प्रसन्न बनाउनु पर्ने छ कि शिव भगवान्लाई प्रसन्न बनाउनु पर्ने छ कि होइन गणेश भगवान्लाई प्रसन्न बनाउनु पर्ने छ कि दुर्गा माताको पो गर्नुपर्ने छ कि यो हेरेर यो प्रकृति हेरेर भगवान चाहिँ तिनै हुन्छन् गणेशजी दुर्गा माता विष्णु सूर्य शिव यति नै हुन्छन् पाञ्चायनमा पाँचवटा देव यति नै हुन्छन् र हामीले हनुमानजीलाई छुटाउनु हुँदैन पञ्चमुखी हनुमानजी चाहिँ हामीले स्थापना गर्नै पर्छ अहिले चाहिँ प्रत्येक मन्दिरमा पञ्चमुखी हनुमानजी या हनुमानजी स्थापना गरिएको छ किनकि अहिलेको जिता जाग्ता देवता भनेको हनुमानजी नै भनिन्छ नि त त्यही भएर तर पाञ्चायनमा हनुमानजी चाहिँ पर्नु न अब यसमा चाहिँ आफ्नो इष्टदेव पत्ता लगाएर चाहिँ आफूले कुन चाहिँ भगवान्को चाहिँ विशेष सेवा गर्नुपर्नेछ आजीवन त्यो पत्ता लगाएर चाहिँ ती भगवान्लाई बिचमा राखेर अरू भगवान्लाई वरिपरि राखेर चाहिँ क्रमबद्ध रूपले पाञ्चायन पूजा गरिन्छ अब जसको चिना छैन जसको केही पनि थाहा छैन उसलाई आफू कहिले जन्मे के गरे केही थाहा छैन भनेदेखि उसले चाहिँ शिव पाञ्चायन आँखा चिम्लेर शिव पाञ्चायन स्थापना गरेर पूजा आराधना गर्न सुरु गर्दा हुन्छ जस्तो अब शिव पाञ्चायनमा चाहिँ शिव भगवान बिचमा हुनुहुन्छ भने हामीले गणेशजीलाई एक नम्बरमा गर्ने दुर्गा मातालाई दुई नम्बरमा गर्ने पूजा दोस्रो नम्बरमा विष्णु भगवान विष्णु लक्ष्मी भगवान्जी शालिग्राम भगवान्जी जति पनि हुनुहुन्छ तेस्रो नम्बरमा गर्ने सूर्य भगवान्लाई चौथो नम्बरमा गर्ने र शिव भगवान्लाई पाँचौँ नम्बरमा गर्ने इष्टदेवलाई जहिले पनि लास्टमा गरिन्छ पाँचौँ नम्बरमा गर्ने र हनुमानजी राखिएको छ भने चाहिँ शिव भगवान्को पूजा गरिसकेपछि हनुमानजीको पूजा अवश्य पनि गर्ने यसरी चाहिँ पाञ्चायन पूजा गर्नाले चाहिँ जस्तो सुकै आफ्नो घरका सम्पूर्ण सदस्यहरूका समस्याहरू छन् भने पनि बिस्तारै हल भएर जान्छन् परिवर्तन आउन थाल्छ यो चाहिँ अहिलेसम्म मैले हजारौँ जनाको पाञ्चायन मिलाइसके होला विदेशमा पनि मिलाउँछु भिडियो कलबाट नेपालभरि कति मिलाएँ यहाँ वरपर नजिक हुनेहरूको त म गएर ठाउँमै गएर पनि मिलाउँछु घरमै गएर पनि मिलाउँछु तर अहिलेसम्म यो पाञ्चायन राखेर हामीलाई नराम्रो भयो भनेर चाहिँ कोही पनि आउनु भएको छैन र अहिले मलाई लाग्छ यो हाम्रो देशमा चाहिँ यसरी घर घर गएर पाञ्चायन मिलाउने चाहिँ मै मात्र हुँ जस्तो पनि लागेको छ मैले अर्को
0: हजुर एकदमै राम्रो नि त एउटा सेवाको काम हो तपाईँ जुन गर्दै हुनुहुन्छ घर घर गएर होइन पूजा थान मिलाइदिने पाञ्चायन मिलाइदिने भनौँ न होइन देवी देवता मिलाएर राखिदिने यसरी राख्नुपर्छ भन्ने सिकाउने
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk BFPS गोर्खा
0: रेडियो अनि मेनुकाजी मैले हिजोअस्ति एकजना गुरुलाई सोधेको थिएँ पञ्चमुखी हनुमानजीको मूर्ति चाहिँ घरमा राख्नु मिल्छ कि मिल्दैन भन्दा उहाँले मलाई मिल्दैन भन्यो होइन तपाईँले कि चाहिँ दासवाला हनुमानजी राख्नुहोस् नमस्ते गरेको होइन कि चाहिँ करताल बजाउँदै गरेको हुन्छ नि करताल बजाउँदै गरेको हनुमानजी कि त्यो राख्नुहोस् पञ्चमुखी हनुमान चाहिँ हुँदैन घरमा भन्नुभयो त फेरि
1: पञ्चमुखी हनुमानजी नै राख्नुपर्छ हजुरलाई अब हर भित्र छिर्दाखेरि एउटा टाउको दुख्ने जस्तो समस्या, घरमै आउनु नपरे हुन्थ्यो, घरमा शान्ति नै छैन, अब एकछिनमा कसैको कसैसँग कुरो मिल्दैन, बेलुका साँझमा अब तनाव हुन्छ, यो घरमा त साँच्चै नै मलाई आउन मनै छैन, ऋण गर्दा पनि बढिरहेको छ, या अब धेरै टेन्सनहरू छ भने पञ्चमुखी हनुमानजीलाई दक्षिण दिशातर्फ फर्काएर राख्ने। हनुमानजीलाई फेरि हामीले उत्तरतिर राखेर मुख चाहिँ दक्षिण हुनुपर्छ, हनुमानजी चाहिँ दक्षिण दिशातर्फ फर्काएर राखेर सही तरिकाले हनुमानजीलाई चाहिँ पूजा आराधना गर्ने। सही तरिकाले गर्दा चाहिँ हामीले आफ्नो छोरा, हामी लेडिजले चाहिँ एउटा छोरा दाजुभाइको रूपमा पूजा गर्नुपर्छ। जस्तै सीता मैयालाई चाहिँ हनुमानजीले माता भन्नुहुन्थ्यो, त्यसरी नै हामीलाई पनि मातै भन्नुहुन्छ कि हनुमानजीले। हामीले एउटा पुत्र, हामी विवाह भइसकेको दिदी बहिनीहरूले चाहिँ पुत्रको रूपमा पूजा आराधना गर्ने, जनै चाहिँ हामीले अर्पण गर्न मिल्दैन, जनै नलगाइदिने, चोला नचढाउनु भन्छन् हामी लेडिजहरूले चाहिँ। चोला भनेको चाहिँ चमेलीको तेलमा हनुमानजीको सिन्दुरलाई घोलेर चाहिँ जुन रातै पारेर लेप लगाइन्छ नि शरीरभरि,
0: हजुर हजुर,
1: हो त्यति चाहिँ नगर्ने। बाँकी चाहिँ यो गरेर हेर्नु यति राम्रो हुन्छ, यति राम्रो हुन्छ, घरमा साँच्चै नै भन्ने भने वास्तु दोष मिलेको छैन भने पनि शान्त हुन्छ, यो नबुझेको कुरो हो। यहाँ कतिजनाले बुझ्नुहुन्न, ए राख्नै हुन्न, शिवलिङ्ग पनि राख्नु हुँदैन, शालिग्राम भगवान्जी पनि छुनै हुँदैन, के अरे ठुलो ठुलो खासै धेरै ठुल्ठुलो मूर्तिहरू पनि राख्नै हुँदैन, दुर्गा पनि राख्नु हुँदैन, बालगोपालजी त झन् राख्नै हुँदैन भन्ने यो धेरै अफवाहहरू फैलाएको कारणले गर्दा नै हाम्रो देशमा चाहिँ पूजापाठ यति पछाडि थियो। यसलाई चाहिँ तोडेर, सब बन्धन तोडेर निक्लेको भनिन्छ नि, त्यसरी नै म निक्लेको हो क्या, सबै बन्धन तोडेर कसरी हुँदैन। हामीले भगवान्लाई सेवा बिहानको टाइममा एक घन्टा दिएर सेवा गर्ने हो भने किन चाहिँ हुँदैन भन्दा, मैले 18 वर्षदेखि शालिग्राम भगवान्जी पनि पूजा गरिरहेको छु, 15-16 वर्षदेखि पञ्चमुखी हनुमानजी पनि राखिरहेको छु, रोग दुःख कष्ट आउँदै आउँदैन, यो नबुझेको मात्र हो होइन। अब यो गुरुहरूले भन्न त भन्नुहुन्छ, तर गुरुहरूकै घरमा साँच्चै नै भन्ने भने कतिजनाको घरमा पान चाइन पूजा गर्ने कसरी थाहा हुँदैन, पान चाइन मिलेको हुँदैन, सरसफाई हुँदैन, पूजा कोठा सरसफाई हुँदैन, यो भन्न र गर्नमा चाहिँ धेरै फरक छ जस्तो लाग्छ क्या मलाई। अनि यो मैले चाहिँ सबै बन्धन तोडेर यति चाहिँ कुरा निकालेको छु र सबैलाई राम्रो पनि भएको छ अहिलेसम्म,
0: हजुर
1: यो चाहिँ त्यस्तो।
0: तपाईँले जुन चाहिँ दक्षिण दिशामा हनुमानजीलाई राख्ने भन्नुभयो होइन, अब हाम्रो के चलन छ भने सुन्नमा अहिलेसम्म आएको नर्थ इस्ट होइन को उत्तर पूर्वको कर्नरमा चाहिँ पूजाको ठाउँ हुनुपर्छ भनेर हामी अहिलेसम्म सुन्दै आएको। अब पूजा नर्थ इस्टमा हनुमानजीलाई चाहिँ छुट्टै, उहाँलाई चाहिँ दक्षिण फर्काएर राख्नुपर्ने भनेपछि हो।
1: अब यस्तो इशान कोणमा उत्तर पूर्व कुनामा हाम्रो पूजा कोठा हुन्छ, हामी पूर्व फर्किन्छौँ पूजा
0: गर्दाखेरि,
1: तर ठ्याक्कै हाम्रो लेफ्टतिर चाहिँ उत्तरबाट चाहिँ दक्षिण मुख फर्केर हनुमानजीलाई चाहिँ राख्ने हो तिनेरी।
0: ए हजुर हजुर हजुर जेउस, हजुर हजुर जेउस। श्रोताहरू, हनुमानजी कलियुगको राजा पनि हामी भन्ने गर्छौँ र भगवान् शिवको 11 अवतार पनि हनुमानजी हुनुहुन्छ अरे भन्ने हामी त्यो पनि सुन्ने गर्छौँ। त्यसले गर्दा हनुमानजीलाई अहिले कलियुगमा सबैभन्दा छिटो प्रार्थना सुन्ने पनि हनुमानजी नै हुनुहुन्छ अरे भन्ने कुराहरू पनि हामी सुन्छौँ। म चाहिँ वर्षौँदेखि धेरै वर्ष भयो हनुमान चालिसा चाहिँ म प्रत्येक बिहान चाहिँ पढ्छु होइन, त्यति मात्रै गर्छु म है, अरू चाहिँ मलाई त्यति विधि थाहा छैन हनुमानजीको होइन, हनुमानजीको टेम्पल जान्छु कहिले काहीँ, त्यति मात्रै हो। अनि अब जे होस् तपाईँ एकदम जे गर्दै हुनुहुन्छ राम्रो गर्दै हुनुहुन्छ, अझै यो व्यवसायलाई फैलाएर लैजानु होला तपाईँ होइन, र अब अरू दिदी बहिनीहरूलाई पनि यसो इन्सपायर गर्नुहोला, इनरवामा मात्रै सीमित नराखेर तपाईँले यता चारैतिर काठमाडौँतिर पनि तपाईँले आफ्नो व्यवसाय, यस्तो प्रकारको व्यवसाय, यसलाई व्यवसाय भन्नु पनि मिल्दैन, सेवा भनौँ होइन, अनि गर्न सक्नुहुन्छ। अनि भगवान्को मूर्तिहरू, भगवान् वस्त्रहरू कहाँबाट ल्याउनुहुन्छ, आसनहरू कति राम्रो राम्रो छ तपाईँकोमा, भगवान्को आसनहरू कहाँदेखि ल्याउनुहुन्छ, सबै सामान्य भनौँ होइन, भगवान्हरू कहाँदेखि ल्याउनुहुन्छ?
1: हजुर, अब यो वस्त्रहरू चाहिँ अहिले यो ठाकुरजीको वस्त्रहरू चाहिँ हामीले यी लोकल एकजना आन्टी हुनुहुन्छ उहाँलाई नै हामीले अर्डर गर्छौँ, उहाँलाई हामीले काम दिएका छौँ भने पनि हुन्छ, मजाले राम्रो भइरहेछ उहाँको, अब हामीले मजाले चलाइरहेछौँ उहाँको पोसाक, हामी अन्त कतैबाट पनि मगाउँदैनौँ, नजिकै हुनुहुन्छ, लोकल हुनुहुन्छ, उहाँले बनाउनुहुन्छ आफैले, छोरीहरू आमा सबैजना मिलेर बनाउनुहुन्छ, त्यही हामीले बेचिदिने हो, उहाँहरूलाई पनि फाइदा छ, राम्रै छ अनि त्यस्तै गरेर यो आसनहरू पनि यतै लोकल विराटनगरसम्म कसैलाई हामी बनाउन दिन्छौँ भाइ हो बहिनी हो यस्तो बनाओ म बेच्छु भनेर गर्छु अनि उहाँहरूलाई पनि राम्रै भएको छ अब यो मूर्तिहरू चाहिँ अहिले चाहिँ हामीले बिरगन्जतिरबाट मगाउँछौँ बिरगन्ज अनि त्यसपछिबाट पहिला हामीले कलकत्ताबाट मगाउँथ्यौँ अहिले हामीले कलकत्ताबाट चाहिँ मगाउन छोडेका छौँ बिरगन्ज प्रायः हाम्रो होलसेलबाट नै आउँछ इटरी बिरगन्ज त्यसरी हामीले मगाउँछौँ सामानहरू चाहिँ मूर्तिहरू चाहिँ
0: ए हजुर हजुर र जे होस् अब तपाईँ आफू चाहिँ कुन भगवानको पूजा गर्नुहुन्छ
1: म चाहिँ पहिला भोले बाबाको भक्त थिएँ अहिले चाहिँ अब ठाकुरजी राधा रानीको चाहिँ म भक्त छु एकदमै म एकछिन पनि ठाकुरजीलाई नसम्झिकन बस्न सक्दिनँ र मलाई ठाकुरजीले एकदमै प्रत्यक्ष धेरै कुरामा आशीर्वाद दिनुभएको छ ठाकुरजीले मलाई मम्मा भन्नुहुन्छ होइन अनि त्यसपछिबाट सबै कुराहरू यो गर त्यो नगर भनेर अराए जस्तो लाग्छ ठाकुरजीकै कृपाले यतिको पनि भइएको छ र विशेषमा चाहिँ अब हामीले चाहिँ शिव पाञ्चान राखेर पूजा गरेका छौँ हाम्रो पूजा कोठामा हजुरहरूले देख्न सक्नुहुन्छ शिव पाञ्चान र पञ्चमुखी हनुमानजी हामीले साइडमा दक्षिण दिशातर्फ फर्काएर राखेका छौँ र बाबाको पनि कृपा छ बाबा पनि मान्दछौँ हामी साई बाबा
0: ए हजुर हजुर जे होस् सबैको स्वरूपहरूलाई राखेर पूजा गरे झन् आनन्द होइन घरमा एउटा ऊर्जा भनौँ न ऊर्जा एउटा स्ट्रङ ऊर्जा पोजिटिभ ऊर्जा आउँछ अब यो दुई वर्षको तपाईँको व्यवसायको जुन चाहिँ एक्सपिरियन्स छ भनौँ आनन्द छ त्यो एक्सपिरियन्स भन्दा पनि आनन्द चाहिँ तपाईँको शब्दमा सुनौ न त अलिकति
1: अब मैले 18-20 वर्षदेखि बोर्डिङ स्कुल प्राइभेट स्कुल पढाएकी मैले अनि अब यो पढाउने क्रम मेरो जारी नै थियो मलाई लाग्थ्यो अब मैले लाइफ टाइम नै यही अँगालेर चल्नुपर्छ होला भनेर तर बिचमा मैले यो 3 बाल गोपालजी मैले एउटा सानो किस्तीमा 3 बाल गोपालजी राखेर चाहिँ हेलो साथीहरू हजुरहरूलाई चाहिन्छ भने लिन सक्नुहुन्छ भनेर मैले भिडियो हालेकी थिएँ त्यसपछिबाट मेरो केही घन्टापछि नै त्यो 3 बाल गोपालजीहरू अर्डर गरिदिनु भयो त्यतिखेर मसँग पोसाकहरू पनि थिएनन् केही सामान थिएन मात्रै नाङ्गै 3 बाल गोपालजीबाट सुरु गरेको मैले त्यसपछिबाट बिस्तारै बिस्तारै व्यवसायलाई चाहिँ बढाउनु पो पर्दो रहेछ भने जस्तो लाग्यो अनलाइनमा पोसाकहरू ल्याएँ बिस्तारै बिस्तारै कलशहरू ल्याएँ गर्दा गर्दै अरू पाञ्चान देवहरू थपेँ गर्दा गर्दै 2 पनि अलि राम्ररी पुगिसकेको छैन मैले जति 18-20 वर्षमा मैले त्यति साँच्चै नै भन्ने भने अब व्यवसाय गरेपछि पैसाकै कुरा गर्दाखेरि पनि कमाउन नसकेको चाहिँ मैले यहाँ 1 चाहिँ मैले त्यसको डबलै भड्को मारेँ क्या त्यस्तो हुँदो रहेछ आफूलाई व्यवसाय आफ्नो तरिकाले आफूले चलाउन सक्ने तरिकाले सानै भए पनि एउटा चटपटे पानीपुरी नै बेचे जस्तै गर्दा भए पनि गर्ने हो सही तरिकाले गर्ने हो कसैलाई नठगी नढाँटिकन हो भने चाहिँ मेहनत चाहिँ गर्ने हो भने चाहिँ छ यो चाहिँ म एकदमै सन्तुष्टि छु यसमा चाहिँ
0: जे होस् अब धेरै कुराहरू तपाईँबाट थाहा पायो आज विशेष गरेर पूजाको विधिहरू र मेनुका चाहिँ अब आजको नारीको निम्ति यस्तो केक अब समय प्राय समाप्त हुन लागेछ कि कस्तो मिठो कुराकानी हुँदाहुँदै अब जाँदा जाँदै तपाईँको जति पनि ग्राहकहरू पनि हुनुहुन्छ होइन विश्वभरि छरिएर बस्नुभएका हाम्रो श्रोताहरूलाई के भन्न चाहनुहुन्छ
1: हामी सबैजनाले बिस्तारै आफ्नो घरमा सानो भए पनि भगवान्जीलाई स्थान दिने प्रयास गरौँ सिँढी माथि यताउता होइन यसो स्थान कोणमा पर्दाहरू लगाएर आज मसँग छैन पूजा कोठा छैन भन्ने होइन जे हुन्छ एउटा टेबलै ल्याएर भए पनि जे गरेर भए पनि र भगवान्जी पाञ्चायन सानो सानो मूर्ति भए पनि आफ्नो कक्ष अनुसार पाञ्चायन देव स्थापना गरौँ घरमा केराको बोट लगाऊ अनि त्यसपछि एउटा बिहिबार बिहिबार विशेष पूजा आराधना गर्ने गरौँ व्रतै बस्नुपर्छ भन्ने छैन साधारण पूजा आराधना गर्दा पनि हुन्छ यसरी नै हामीले गर्दै जाँदाखेरि चाहिँ राम्रो हुँदै जान्छ सबैका अहिले टेन्सन ऋण कर्जाहरू बढिरहेका छन् बिस्तारै बिस्तारै मेहनत गरौँ केही काम गरौँ सानोबाट पनि सुरु गर्दा पछि ठुलो व्यवसाय पनि बनाउन सकिन्छ आफूलाई पाइक पर्ने काम पनि गरौँ र धर्म र कर्म दुइटैलाई अगाडि बढाएर लैजाउँ यो चाहिँ एकदमै राम्रो हो जीवनमा एकचोटि जन्मिसकेपछि अब नमरिन्जेलसम्म मान्छेले दुईजना मान्छेले चिन्ने खालकै काम गरौँ त्यही भन्न चाहन्छु म
0: हजुर मेनुकाजी आजको नारीमा समय दिनुभयो होइन हामीले धेरै कुराहरू बुझ्यौँ आज तपाईँबाट र समय त्यसको लागि थ्याङ्क यू सो मच अब तपाईँ आफ्नो टिकटक लाइभमा जानुहोस् म पनि हेर्छु अहिले होइन यहाँलाई धेरै धेरै धन्यवाद एन्ड अल द बेस्ट
1: म पनि एकदमै धेरै खुसी छु आभारी छु हजुरहरूले यसरी मेरो भिडियोहरू हेरेर वाच गरेर यति सम्मान दिनुभएको छ धेरै खुसी लागेको छ फेरि यस्तै सम्मान दिनु होला आफ्नो 2 कुरा राख्न पाएकोमा धेरै खुसी छु धन्यवाद
0: हजुर थ्याङ्क यू एन्ड बाई बाई
1: बाई
0: हजुर श्रोताहरू हाम्रो मेनुकाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस् नमस्ते बाई

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફપીએસ
1: યુ બીએફપીએસ ગોખા રેડિયો
0: ગોખા રેડિયો
3: सार्वजनिक गरेको पछिल्लो बाढी सम्बन्धी कोष तथा उद्धार अपडेटमा आज सम्म 1344 सबैलाई परेको जनाएको हो। यो तथ्याङ्क बिहान 5 बजेसम्मको हो। तथ्याङ्कमा अहिलेसम्म 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरुषको शव फेला परेको छ। प्रहरीले आंशिक अङ्ग फेला परेका 501 शव रहेको पनि जनाएको छ। पछिल्लो अपडेट अनुसार 4898 जना सम्पर्कविहीन छन्। सुरक्षाकर्मीले अहिलेसम्म 8631 बाढी प्रभावितको उद्धार गरिएको तथ्याङ्कमा उल्लेख गरेको छ। बाढीमा परि 25 प्रहरी सम्पर्कविहीन छन् र 65 प्रहरी कर्मचारी प्रभावित भएको बताइएको छ। प्रहरीले बाढी प्रभावितको खोज उद्धार र राहतका लागि 7912 परिचालन गरिएको पनि जनाएको छ। रसुवाको भुटेकुसी बाढीले निम्ताएको विपत्तिपछि प्रभावित क्षेत्रका बासिन्दा सामान्य जीवनमा फर्कन सकेका छैनन्। आम सञ्चार माध्यमदेखि सामाजिक सञ्जालका भित्ता, चिया पसलदेखि कार्यालय, सबै ठाउँमा बाढीको विपत्ति विषयको छलफलको विषय बनेको छ। विशेष गरी उद्धार, राहत र पुनस्थापनामा आम नागरिकको चासो देखिन्छ। केही सरकारको उपस्थिति राम्रो पाउँछन्, केही भने कामभन्दा स्टन्ट बढी देख्छन्। ललितपुर पुल्चोकका माधव पाण्डेलाई नयाँ सरकारले काम गर्ने शैली पुराना सरकार भन्दा फरक लागेको छैन।
4: यसमा इक्विपमेन्ट केही पनि छैन होइन। सरकारहरूले चाहिँ यो इक्विपमेन्टहरू एकदम राम्रो गर्दापछि होइन, कानुन राम्रो गर्दापछि छिटो हुन्थ्यो क्या। केही पनि छैन, पहिला जे गल्ती भइरहेछ अहिले अर्कोबाट भइरहेछ।
3: कतिलाई राज्यको उपस्थिति फितलो लागिरहँदा केहीलाई भने विपत्तिमा नयाँ सरकारको खटाई उत्कृष्ट लागेको छ। थापाथलीका रोशन बस्ने,
5: मैले जुन पञ्चायतको कालदेखि भएकोमा सबैभन्दा उत्कृष्ट अहिले देखेँ मैले, किनभने उनीहरू आफै लागेका छन्, गएर तुरुन्तै हेरेका छन्। त्यहाँ हरेक मान्छेहरूले अहिले त त्यस्तो विकट छ नि, त्यहाँ एक बाटो अर्को खोल्दामा जान सक्ने स्थिति छैन, बाटो छैन होइन, सारा प्रलय भएको ठाउँमा पनि त्यति छिटो गरेको भनेको धेरै ठुलो कुरो हो। यसलाई चाहिँ धेरै राम्रो मान्छु म चाहिँ।
3: बागलुङका केदार शर्मा भइपरि आउने विपत्तिका लागि राज्यसँग स्रोत साधन नहुनु कमजोरी ठान्नुहुन्छ, तर राज्यको प्रयासप्रति उहाँको खास गुनासो देखिँदैन।
6: अब यस्तो छ, अब हामीले बाहिरको होइन वैदेशिक हिसाबले हेर्ने भने त त्यो अलिक अपुरो छ। हामीले हेर्दाखेरि अझै पनि सुरुङमा कतिपय फर्सिएको भन्ने सुनिएको छ होइन, त्यहाँसम्म पुग्ने क्षमता अब नभएर होला, त्यसमा साधनहरू स्रोतहरू नपुगेरै होला, अझै हुनुपर्ने त नभएको हो। यद्यपि चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि खटाइमा चाहिँ राम्रै जस्तो लागेको छ।
3: बाढीपछि उद्धारका लागि तत्काल वैदेशिक सहायता चाहिँदैन भनेको सरकारले, अहिले भने अरू मुलुकको पनि साथ लिएको छ। कतिपय सरकार यही विषयमा चुकेको बताउँछन्। काभ्रेका असल गिरीलाई सुरुमै स्थानीय तहलाई साथमा नलिएकोमा चित्त बुझेको छैन।
7: अब मुख्य कुरा सरकारले प्रयास गरेको देखिन्छ, तर अब कोअर्डिनेसन र यो आपत परेको बेलामा राज्यका सबै संयन्त्र, स्थानीय निकाय र पब्लिकलाई कोअर्डिनेटेड ढङ्गले अगाडि बढाउन चाहिँ अलिकति कमी कमजोरी भएको हो कि भन्ने।
3: भुटेकोसीमा प्रलयकारी बाढी आएको 10 दिन पुगिसकेको छ। विशेष गरी बाढी प्रभावित विद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार पेचिलो बनेको छ। ढिलै भए पनि सुरुङभित्रका एकाध उद्धारमा सफलता मिलेको छ, तर गर्नुपर्ने काम थुप्रो छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुस बीचको शान्तिवार्ता पुनः सुरु गर्ने प्रयास स्वरूप आफ्ना ज्वाइँ जेरार्ड कुश्नर र विशेष दूत स्टिभ विटकफ यो हप्ता सप्ताहन्तमा मध्यपूर्वको भ्रमणमा जाने बताउनु भएको छ। शुक्रबार व्हाइट हाउसमा बोल्दै ट्रम्पले उहाँहरू युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर जान लागेको बताउनु भएको हो। बीबीसीका जो इनवुडको यो रिपोर्ट।
8: Jared Kushner and Steve Witkoff, who have represented the US president at a wide range of negotiations with varying degrees of success, are due to meet leaders of both countries to find a way to end more than 4 years of fighting. President Zelensky has suggested a limited ceasefire over the weekend, saying there will be no airstrikes on our part. Moscow has yet to respond. Donald Trump, speaking at the Oval Office on Friday, said there might be a good chance that peace could be achieved.
3: एनसेलले रसुवाको भोटेकुसी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सेवा थप 7 दिन निरन्तर गर्ने भएको छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

नमन छ नमन ती मनहरूलाई, ती हातहरूलाई, ती साथहरूलाई, ती काँधहरूलाई नमन छ नमन। खटिरहने, डटिरहने, जुटिरहने ती सेवकहरूलाई, दिइरहने दयालु ती मनहरूलाई नमन छ नमन, नमन छ नमन। भूकम्प होस् वा बाढी पहिरो, आँधी बेरी होस् वा महामारी, दुर्घटना होस् वा विपत्तिको भारी, अग्रपङ्क्तिमा उभिरहने, दौडिरहने ती सेवकहरूलाई, दिइरहने ती हातहरूलाई तिम्रो त्यो साहसलाई, तिम्रो त्यो त्यागलाई, तिम्रो त्यो मेहनतलाई, तिम्रो त्यो आँटलाई संसारभरिको सलाम तिमीलाई। अग्रपङ्क्तिमा उभिरहने, दौडिरहने ती सेवकहरूलाई, त्यो उदार मनहरूलाई, त्यो साहसलाई, त्यो त्यागलाई, त्यो मेहनतलाई, त्यो आँटलाई संसारभरिको सलाम तिमीलाई। नमन छ नमन, नमन तिमीलाई। नखाई नपी दिन रात नभनी, हर पलमा, हर दुःखमा, हर विपत्तिको त्यो जोखिममा, ज्यानै बाजी थापी अगाडि उभिने, न त आराम छ न त विश्राम छ, न त गुनासो छ न त रिस राग नै छ, पीडा लुकाई परिवार नभनी, दौडिने सधैँ उपकार भनी, सङ्कटमा सधैँ उद्धार गर्ने, रक्षक बन्ने, भरोसा बन्ने, जन जनको सहारा बन्ने, नमन छ नमन, नमन तिमीलाई। सकिन्न है छेक्न, सकिन्न है टार्न, सकिन्न यो अर्चन एक्लोले नै थाम्न, एक थुकी सुकी सय थुकी नदी, सबै मिली जुटे असम्भव छैन केही, चार जात छत्तीस वर्ण एक साथ भए, मिलाऊ हात देऊ न अब साथ, तेरो मेरो के छ र एकजुट भए, सुख शान्ति ल्याउन बाधालाई हटाउन, अघि बढ्दै जाउँ अग्रपङ्क्तिमा उभिँदै, संसारकै साथ हुन्छ तिम्रो हात, पुनरुत्थानको यात्रामा छौ तिम्रै साथ, छौ ऐकवद्य छैनौ एक्ला तिमी, छौ एकवद्ध छैनौ एक्ला तिमी, छ सलाम तिमीलाई, तिम्रो साहसलाई, तिम्रो त्यागलाई, तिम्रो मेहनतलाई, तिम्रो आँटलाई संसारभरिको सलाम तिमीलाई। नमन छ नमन, नमन तिमीलाई, नमन छ नमन।

कविताबाट मैले आजको यो मनको आवाजलाई सुरु गरे। यो कवितालाई लेख्नु भएको हो कवि तथा गीतकार आनन्दराज खनालले। यो कविता उहाँले ती सम्पूर्ण सुरक्षाकर्मीहरू जो दिन रात खटिरहेका छन्, विपत्तिको बेलामा जहिले पनि अगाडि, नेपाल आर्मी, नेपाल पुलिस, अस्पतालका डाक्टर नर्सहरू, सामाजिक अभियन्ताहरू, सरकार लगायत उदार मनहरू, जन जनहरू जुटेर जुन सहयोग गर्नुहुन्छ, जुन तत्परता देखाउनुहुन्छ, जुन एउटा मानवीय धर्म निभाएर आफूले सकेको तन मन धनले सहयोग गर्नुहुन्छ, त्यस्ता मनहरूप्रति, त्यस्ता जनहरूप्रति यस्तो आपतको घडीमा सहयोग गर्ने, आफ्नो जीव ज्यान नभनी, आफ्नो परिवार नभनी, दिन रात नभनी, भोक तिर्खा नभनी, विभिन्न सङ्घ संस्थाहरूबाट र हरेक व्यक्ति व्यक्तिले यस्ता आपतका घडीमा सहयोग गरेका छन्। त्यस्तै देशदेखि विदेशसम्मका व्यक्तित्वहरूले, सरकारले, अन्य देशका अन्य नागरिकहरूले शुद्ध हाम्रा लागि प्रार्थना गर्नुभयो र उदार मन देखाउनुभयो। यस्तो उदार मनले सहयोगका लागि जुट्नुहुन्छ, त्यस्ता मनहरूप्रति आनन्दराज खनालले धन्यवाद नमन प्रणाम गर्नुभएको छ। यो कविता उहाँहरूले त्यस्ता मनहरूलाई डेडिकेट गर्नुभएको छ, उहाँहरूप्रति यी शब्दहरू समर्पण गर्नुभएको छ। यिनै उहाँका शब्दहरू मैले पैँचो मागेर तपाईँलाई सुनाएँ। म पनि सम्पूर्ण मनहरूलाई नमन गर्दै, विभिन्न ठाउँमा क्षति भएको छ ती सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिर शान्तिको लागि ईश्वरसँग प्रार्थना गर्दछु, अनि घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र उजाडिएका बस्तीहरू फेरि हरा भरा हुन्, ती दुखेका मनहरूमा खाटा बसोस्, मलम लगाउने काम हामीबाट हुन सकोस्, सम्पूर्णको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुले पाइला चुमोस् भन्ने शुभेच्छाका साथ आजको मनको आवाजलाई म अगाडि बढाउँछु। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु।

0: रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। संसारको जुनसुकै कुनामा तपाईँ रहे पनि मनको आवाज तपाईँको मनको लागि हो। एकचोटि के भइरहेको थियो भने केही बच्चाहरू एउटा सुपर मार्केटको नजिकैको ग्राउन्डमा चाहिँ खेलिरहेका थिए। खेल्दा खेल्दै बल चाहिँ पर्खाल नाघेर सुपर मार्केटको गेटमा पुगेछ। त्यसपछि त्यो एउटा बच्चा बल लिनको लागि सुपर मार्केटको गेटभित्र पस्यो। त्यो बच्चाले जसै त्यो बल लिन खोज्दै थियो त्यति बेला त्यो सुपर मार्केटको गेटमा चाहिँ दुईवटा खोरहरू थिए। ती खोरमा कुकुरका बच्चाहरू बेच्नका लागि राखिएका रहेछन्। जब त्यो बच्चाले कुकुरका बच्चाहरूलाई देख्यो उसको मन लोभियो र ती बच्चाहरूलाई हेर्न गयो। एउटा खोरमा चाहिँ 5-6 कुकुरका बच्चाहरू थिए, असाध्यै राम्रा। उनीहरू कुई कुई कुई गरिरहेको थिए, पुच्छर हल्लाइरहेको थिए होइन। अर्कोपट्टिको खोरमा चाहिँ एउटा मात्रै कुकुरको बच्चा थियो, पुलु पुलु त्यो बच्चालाई हेरिरहेको थियो। अनि ऊ पनि त्यो एउटा मात्रै भएको कुकुरको खोरको नजिकै पुगेर उसले हात यसो गरेर दियो। त्यो कुकुरको बच्चाले उसको हात चाट्यो, माया गर्यो। उसले त्यो कुकुरको बच्चालाई यसो सुमसुमायो। अनि ती कुकुरका बच्चाहरूलाई जसले मन पराउँछ, जसलाई चाहिँ चाहिएको छ, उनीहरूले किनेर लान सकुन् भनेर त्यहाँ प्रदर्शनमा राखिएको हो। खासमा चाहिँ धेरै कुकुरको बच्चाको खोरमा राखिएका कुकुरहरूको रेट चाहिँ अलि महँगो रहेछ। एउटा मात्रै कुकुरको बच्चा थियो, त्यसको रेट चाहिँ $50 मात्रै राखिएको रहेछ। उसलाई अचम्म लाग्यो। यसो हेर्दा कुकुर उस्तै छन्, कुकुरका बच्चाहरू राम्रै छ, तर किन यति सस्तो राखेको होला भनेर उसको मनमा जिज्ञासा भयो। अनि उसले आफ्नो बल समात्यो र गेटमा गएर ती गेटका पाले दाईलाई चाहिँ सोधेछन्, दाई दाई, एउटा कुकुरको खोरका बच्चाहरूलाई चाहिँ $100 छ एउटा कुकुरको बच्चाको, अनि अर्को जुन खोरमा एउटा मात्र कुकुरको बच्चा छ त्यसलाई चाहिँ $50 मात्रै राखिएको छ, किन भनेर सोधेछ। उसले त्यो बच्चालाई भनेछ, यतापट्टिका कुकुरहरू सग्ला कुकुरहरू हुन् र यतापट्टिको कुकुरको चाहिँ खुट्टामा अलिकति समस्या छ। उसको खुट्टा भाँचिएको थियो, त्यही भएर त्यो कुकुरको बच्चाको रेट चाहिँ $50 हो भनेर जब ती गार्ड दाईले भनेपछि त्यो बच्चा फेरि त्यो कुकुरको खोरमा गएर उसले त्यसलाई सुमसुमायो, माया गर्यो, अनि ऊ त्यहाँबाट निस्क्यो। अब के हुन्छ म तपाईँलाई बताउँछु, यो गीतपछि सुन्दै गर्नुहोला।

बच्चाले धेरै जिद्दी गर्यो, रोयो करायो, अनि खानै नखाएपछि उसकी आमाले उसलाई त्यो पैसा दिइन्। त्यसपछि ऊ दौडी आएर त्यो कुकुरको बच्चालाई उसले किन्यो $50। अनि त्यही गार्डले उसलाई फेरि भन्यो, तिमीले किन यत्रो पैसा तिरेर यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई किन्यौ? तिमीले राम्रा सग्ला कुकुरका बच्चालाई किनेको भए हुन्थ्यो नि यसमा अलिकति पैसा थपेर। कस्तो तिमीले यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई किनेको? आखिर किन यस्तो गरेको तिमीले? जब ती गार्डले त्यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई यो बच्चाले किनेर लिएर जाँदाखेरि यस्तो प्रश्न गर्यो, अनि ती बच्चाले के भने थाहा छ तपाईँलाई? उनले आफूले लगाएको प्यान्ट घोडासम्म सारेर देखाए, मेरो पनि खुट्टा छैन, मैले कृत्रिम खुट्टा लगाएको छु, त्यही भएर मैले यसलाई छानेको, अरू त सग्ला छँदै छन् नि, यसको पीर मैले बुझ्छु, यसको मर्का मैले बुझ्छु, मेरो जस्तै दुःख यसको छ, मेरो जस्तै पीडा यसको छ, मेरो जस्तै मनको अनुभूति यसको छ भनेर त्यो बच्चाले आफ्नो खुट्टा देखायो त्यो गाडलाई। यति भनेर बच्चाले त्यो कुकुरको बच्चालाई लिएर गयो गाड हेरेको हेरे भयो। भन्नुको मतलब जसलाई परेको हुन्छ नि उसको जस्तो अनुभूति हामीले भोग्न सक्दैनौँ। हामीले हो तपाईँलाई कस्तो परेको होला म अनुभव गर्न सक्छु, म त्यसलाई बुझ्न सक्छौँ भन्छौँ हामी, तर जसलाई परेको छ नि उसको अनुभूति बेग्लै हुन्छ र त्यो परेका व्यक्तिहरूलाई कस्तो भइरहेको होला भन्ने हामीले अनुमान लगाउन सक्छौँ, हामीले यस्तो भयो होला भन्न सक्छौँ, दुःखको अलिकति अनुभूतिको अनुभव गर्न सक्छौँ, तर जे परेको छ नि पर्ने व्यक्तिलाई त्यस्तो चाहिँ हामीले अनुभव गर्न सक्दैनौँ रे। त्यो जसलाई परेको छ त्यो उसैलाई थाहा हुन्छ, तर पनि हामी के भन्छौँ भने त्यो दुःखमा तपाईँ एक्लो हुनुहुन्न, हामी पनि छौँ। त्यस्तै अनुभव गर्न नसके तापनि हामीले त्यो दुःखको भारको महसुस गरेका छौँ, बस त्यो दुःखमा हामी साथ छौँ। संसारमा विभिन्न आपद विपद भूकम्प महामारी आग लागी भइरहेको छ, हरेक जन जनको मनमा त्यो साहस त्यो भरोसा त्यो विश्वास जागोस्, त्यो हिम्मत जागोस्, फेरि पुनरुत्थानका लागि मानिसहरूले आफ्नो पाइला जमाउन सकुन् र यसमा सबै सहयोगी मनहरू जुट्न सकुन्, ऐक्यबद्ध हुन सकुन् भन्ने हाम्रो कामना हो। त आउनुहोस् यिनै कामना यिनै प्रार्थना यिनै शुभेच्छाका साथ अर्को गीत हाम्रो तर्फबाट सम्पूर्णका लागि।

संचारले एकदमै फाइदा गर्दछ होइन, यसले कति गुणको काम गर्छ, कति राम्रो काम गर्छ। पहिला पहिलाको जमानालाई हामी यसो पल्टाएर हेरौँ न, अतीतका पानाहरूलाई। जब सञ्चारको माध्यम हुँदैन थियो त्यति बेला एउटा सानो कतै केही घटना घट्यो अथवा कुनै ठाउँको सूचना हामीले पाउनु पर्यो भने महिनौ महिनौ दिन कोही हिँडेर त्यो ठाउँसम्म आइपुग्यो भने ए फलान ठाउँमा त यस्तो भएको थियो रे भनेर ती व्यक्तिहरूले सुनाउँदा हामीले त्यस्ता खबरहरू पाउँथ्यौँ। अझ त्योभन्दा अगाडि पनि चराचुरुङ्गीको खुट्टामा, परेवाको खुट्टामा चाहिँ चिठी बाँधेर पठाउने चलन को पनि हामीले किम्बदन्ती कथा सुनेका छौँ। त्यसपछि बिस्तारै बिस्तारै सञ्चारका माध्यमहरू विकसित हुँदै आए। रेडियो टेलिभिजनको आविष्कार भयो, टेलिग्रामको आविष्कार भयो, टेलिफोनको आविष्कार भयो, अनि हुँदा हुँदा देश विदेश दूरदराजका खबरहरू हामीले पाउन थाल्यौँ। यसरी हामीले सूचनाहरू जानकारी लिन पायौँ। अब यतिसम्म कि हाम्रो हत्केलामा सारा संसार छ र त्यो सारा संसार पनि यस्तो नयाँ टेक्नोलोजीको साथमा आयो जसले जे चाह्यो जे कल्पना गर्यो त्यो दियोलाई घोटेर जिन्ना उत्पन्न हुन्छ अनि जिन्नालाई ल मेरो यो काम गर्दैन भन्दाखेरि उसले तुरुन्तै गरिदिए जस्तै हाम्रो हातमा अहिले एआई टुलहरू छन् जसले गर्दाखेरि चाहिँ हामीले जस्तो चाह्यो त्यस्तै कामहरू गर्न सक्छौँ, जे चाह्यो त्यस्तै बनाउन पनि सक्छौँ। र यस्तो अवस्थामा दुःखद घडीमा अथवा सुखद घडीमा अथवा व्यक्ति व्यक्तिका लागि हामीले के मटेरियलहरू, के कन्टेन्टहरू राख्ने, मेसेज के दिने, सकारात्मक कन्टेन्ट के दिने भन्ने कुरा चाहिँ सोच्नै पर्ने अवस्था आइसकेको छ। चाहिने नचाहिने कन्टेन्टहरू हालेर मान्छेहरूलाई भ्रमित पारेर एक अर्कालाई लान्छना लगाएर र यस्तो घटनाहरू दुर्घटनाहरू भएको बेलामा, यस्तो आपत विपद भएको बेलामा तिनै चिजहरूलाई चाहिने नचाहिने कुराहरू बनाएर मानिसहरूको मनलाई भ्रमित नपारौँ। किनकि कैयौँ मानिसहरूको यस्तै चिजहरू हेरेर मनस्थिति खलबलिएको छ, मानिसहरूको मन बिग्रिएको छ, मानिसहरूको मानसिक अवस्थाहरू बिग्रिएका छन्। हामीले पैसा दिएर राहतका सामग्रीहरू दिएर मात्र होइन, यस्ता चिजहरूलाई पनि कम गरेर मानिसहरूको मनोबललाई बढाउने कामहरू गर्न सक्छौँ। मानिसहरूको मनोबललाई गिराउने काम नगरौँ। केही गर्न सक्छौँ गरौँ, केही गर्न सक्दैनौँ मनबाट प्रार्थना गरौँ सबैको भलो होस्, सबैको राम्रो होस्, त्यो राम्रोको फल हामीलाई नै मिल्ने गर्दछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS Gorkha Radio।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

हरेक व्यक्तिको जीवनको पाटो बेग्लै छ है। हरेक व्यक्तिको मनलाई खोतालेर हेर्ने हो भने त्यहाँ कति कति चिजहरू भेटिन्छन्। जब समुद्र मन्थन भएको थियो अमृतका लागि होइन, त्यति बेला अमृत निस्किनुभन्दा पहिला विषहरू निस्किए रे होइन, कति चिजहरू नराम्रा चिजहरू निस्किए रे, कति राम्रा चिजहरू पनि निस्किए रे। त्यो विष निस्किँदाखेरि चाहिँ जुन कालकुट विष भन्छन्, त्यो विष निस्किएर समुद्रको पानीमा मिसियो भने जीवहरू मर्न सक्छन् भनेर चाहिँ भगवान् शिव शङ्करले त्यो कालकुट विषलाई पिएर त्यो पीडा चाहिँ आफूले लिनुभएको थियो रे, ताकि अरूलाई दुःख नहोस्, अरू जीवको ज्यान नजाओस् भनेर त्यो पीडालाई उहाँले आफ्नो घाँटीमा राख्नुभएको थियो अरे। त्यही भएर उहाँको घाँटी निलो छ, त्यही भएर उहाँलाई नीलकण्ठी भनिएको भन्ने किम्बदन्ती शास्त्रहरूको अनुसार यस्ता कथाहरू हामीले सुन्न पाउँछौँ। त्यस्तै हरेक व्यक्तिको जीवनमा त्यो मनको गर्वभित्र जब हामीले मन्थन गरेर हेर्छौँ, जब हामीले खोतल्छौँ, जब व्यक्तिहरूसँग कुरा गर्छौँ, उनीहरूसँग कति कति दुःखहरू, कति कति सुखहरू छन्। सबै सुखी छैनन् जति हामीले देख्छौँ, सबै दुखी पनि छैनन् जति हामीले उनीहरूको जीवनलाई खोतल्छौँ। कतै सुख कतै दुःख बराबरी नै देखिन्छ, तर हामी के गर्छौँ, दुःखलाई गन्छौँ, सुखलाई छोड्छौँ। अब हिजो एकजना नारीसँग मेरो कुरा हुँदै थियो होइन, अनि उहाँ एकदमै पिरले हस्याङ र फस्याङ गर्दै आउनुभयो। अनि के भयो, किन यस्तो गरेको भन्दा, खै मेरो जीवनमा त के हो के हो भनेर उहाँ अलिकति उहाँले दुखेसो व्यक्त गर्नुभयो। अनि के भयो त भनेर मैले सोधेँ, सोद्धाखेरि उहाँको आफ्नो दुःख, आफ्नो पिर, आफ्नो व्यवहारको समस्या उहाँको आफ्नै थियो, तर उहाँको आफन्तहरूको चाहिँ अलिकति समस्यै परेको रहेछ। कारण के रहेछ भन्दाखेरि, सानो उमेरमा विवाह गरेका रहेछन् ती उहाँको आफन्तहरूले, अनि विवाह गरे उमेरमा कसैले भनेका मानेनन्, एउटा जोसमा विवाह गरे, एकले अर्कालाई यति मन पराए, जीवन सँगै बाँच्ने भनेर विवाह गरे। जब अलिकति प्रगति हुँदै गयो, त्यो प्रगतिलाई ती युवकले सम्हाल्नै सकेनन्। अलिकति प्रगति भएपछि धन सम्पत्ति हातमा आयो, धन सम्पत्ति हातमा आइसकेपछि त्यसलाई उनले सदुपयोग गर्न जानेनन् भन्नुपर्छ होइन, अलिकति परिपक्वता आएन भन्नु पर्ला कि। अब विवाह गरेको 5-7 वर्षपछि ती युवकले अलिकति पैसा कमाए, त्यो पैसा राम्रो ठाउँमा लगाउनुको सट्टा उनले त्यो पैसाले आफूलाई बिगारे। उनी अनैतिक कार्य गर्दै हिँड्ने, मादक पदार्थको सेवन गर्ने, घरमा नआउने, साथीभाइहरूसँग जमघट गर्ने, बस रमाइलो रमाइलोमा उनी हिँड्न थाले। यो सबै कुरा थाहा पाएपछि श्रीमतीले कचकच गर्न थालिन्, अनि झगडाको बिउ त्यहाँबाट सुरु भयो। एक दिन झगडा, दुई दिन झगडा, यस्तो नगर उस्तो नगर भन्दाखेरि अब बानी लागिसकेको, लत लागिसकेको श्रीमानले त्यो लतलाई छोड्न चाहेनन्। त्यसपछि श्रीमतीलाई हात उठाउन थाले, र हात उठाउँदा उठाउँदै यतिसम्मको अवस्था आयो कि अब श्रीमतीलाई बाँच्न गाह्रो भयो। उनले यति धेरै उनलाई शास्ति दिन थाले, र यो कुरा छिमेकीहरूले बताएपछि जब यो पुलिससम्म पुग्यो, अनि त्यसपछि यो घटना घरबाट बाहिरियो, अनि यसले छताछुल्ल रूप लियो। त्यही झमेलामा उहाँ पर्नु भएको रहेछ। अब आफन्त पर्ने, अब नगरौँ त्यस्तो अवस्था छ, अब गरौँ झमेलै झमेला, त्यस्तो झमेलाबाट उहाँ आउनु भएको रहेछ, र खुइय गरेर यस्तो झमेलाको कुरा मलाई सुनाउनु भयो। व्यक्तिहरूले मौका पाउँछन्, त्यो मौकालाई सदुपयोग गरेनौँ, त्यो जुन सुन्दर क्षण छ, जुन आफूले पाएको त्यो एउटा सुवर्ण पल छ, त्यसलाई हामीले यतिकै विचार नपुर्याइकन गुमायौँ, सोच विचार नपुर्याइकन कार्य गऱ्यौँ भने खुट्टा चिप्लिन, गलत बाटोमा पुग्न कति पनि बेर लाग्दैन। यी युवक जस्तै कति प्रेमले, कति श्रद्धाले एकअर्काको हात थामेका थिए, तर आज हेर्नुहोस् त अवस्था कस्तो भएको रहेछ। त्यही हो, मानिसहरूको भित्र मनमा खोतल्ने हो भने कैयौँ आफ्ना कारणले दुःख पाएका छन्, कैयौँ अरूका कारणले दुःख पाएका छन्। दुःख व्यक्तिको जीवनमा छ, कहिले के कुराले दुःख दिन्छ, कहिले के कुराले दुःख दिन्छ, दुःख आइरहन्छ। अब दुःखको साथसाथमा सुख पनि छ नि त, सुखलाई नगनिकन, सुखलाई नटिपिकन, सुखको बाटो नहिँडिकन यस्ता गलत बाटोमा हिँड्यौँ भने दुःख त आइलाग्छ। अब रोज्ने के त, दुःख कि सुख, त्यो हाम्रो हातको कुरा हो।

यो गाईजात्रा पनि गयो अनि कृष्ण जन्माष्टमी पनि। भदौ लागेपछि चाडबाडहरू सुरु हुन्छन्। चाडबाड हाम्रा संस्कृतिहरू हुन्, यिनलाई नमनाउने भन्ने कुरा पनि हुँदैन। तर ताम झाम गर्नुभन्दा हाम्रा आफ्ना नेपाली दाजुभाइ दिदी बहिनीहरूको दुःखलाई पनि बिर्सिनु भएन। त्यो दुःखमा हामी साथ छौँ भनेपछि आफ्नो नियम कानुन, आफ्नो संस्कार संस्कृति, आफ्नो तरिकाले सामान्य हिसाबले ती संस्कृति ती परम्पराहरूलाई पनि सामान्य हिसाबले मनाउँदै यो दुःखद क्षणलाई, यो दुःखद घडीलाई बिस्तारै बिस्तारै पार गर्दै जानु छ अनि जीवनलाई चलायमान बनाउने छ। नजिकै रहेको तीज, जुन एउटा समर्पणको भाव हो, त्यागको उदाहरण हो, शिवशङ्करको पूजा गर्ने एउटा प्रार्थना गर्ने पर्व पनि हो। तीजमा शिवशङ्करको हामीले उपासना गर्छौँ, प्रार्थना गरौँ सबैको मनमा खुसी आओस्, सबैको जीवनमा सुख शान्ति आओस्, उजाडिएका घर बस्तीहरू फेरि हराभरा होन्, दुःखले पिल्सिएका मनहरूमा फेरि आशा जागोस्, दिवंगत आत्माहरूले शान्ति पाउन् र ज जसले तीज मनाउनुहुन्छ उहाँहरूको आस्था, उहाँहरूको मनोकामना पूर्ण होस्। यिनै शुभकामना, यिनै शुभेच्छाका साथ तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस् अनि सकारात्मक सोचका साथ आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्। तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यले पाइला चुमोस्। यिनै शुभेच्छाका साथ मन्दिरा आज मनको आवाजबाट बिदा माग्दछु। जस्तो सुकै परिस्थिति आए पनि, जस्तो सुकै बाधा व्यवधान भए पनि आफ्नो इष्टमित्र, साथीभाइ, छर छिमेक, आफ्नो देश र जन जनको साथ पाउनु कति ठूलो कुरा हो। मर्दा पर्दा आपतकालीन अवस्थामा हामी मानिसहरू नै एकअर्काको काम लाग्ने गर्दछौँ। तसर्थ जहाँ हुनुहुन्छ, जुन परिस्थितिमा हुनुहुन्छ, आफन्तहरूको बीचमा रमाउनुहोस्, किनकि स्वर्ग उपर कतै होइन, स्वर्ग आफ्नै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोस्। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
3: बाढीले जलचर र थलचर प्रणालीको वासस्थानमा असर परेको छ। चितवनबाट अनिल ढकाल।
4: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा।
5: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज नवपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चलचलको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
4: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई मगर गोई रैथाने माछा डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे।
6: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी त हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
4: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाएको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
7: त्यसले एउटा कुनै महामारीको रूपमा कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिरहेको छ। हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
3: पूर्व मन्त्री तथा जलविद्युत इन्जिनियर कुलमान घिसिङले उद्धार गर्न बाँकी सुरुङको काम नियमित गर्न अपिल गर्नुभएको छ।
8: माथिल्लो त्रिशुली 3A भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीको जीवितै उद्धार भएको खबरले खुसी लागेको भन्दै घिसिङले रसवागढी र चिलेमै जलविद्युत केन्द्रका भूमिगत विद्युत गृहमा पनि कर्मचारी सकुशल रहेको अपेक्षा व्यक्त गर्नुभएको छ। अब माथिल्लो त्रिशुली 1 माथिल्लो त्रिशुली 3B र लाङटाङ खोला जलविद्युत आयोजनामा काम गर्न उहाँको आग्रह छ। उद्धार कार्यमा विज्ञता प्राविधिक क्षमता र साधन स्रोत अनुसारको हरसम्भव सहयोग गरिने उहाँले बताउनु भएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुस बीचको शान्तिवार्ता पुनः सुरु गर्ने प्रयास स्वरूप आफ्ना ज्वाइँ जेराड कुस्नर र विशेष दूत स्टिभ विटकफ यस सप्ताहन्तमा मध्य पूर्वको भ्रमणमा जाने बताउनु भएको छ। शुक्रबार व्हाइट हाउसमा बोल्दै ट्रम्पले उहाँहरू युद्ध अन्त गर्ने प्रस्ताव लिएर जान लागेको बताउनु भएको हो। बीबीसीका जोन इनवर्डको यो रिपोर्ट।
9: Jared Kushner and Steve Witkoff, who have represented the US president at a wide range of negotiations with varying degrees of success, are due to meet leaders of both countries to find a way to end more than 4 years of fighting. President Zelensky has suggested a limited ceasefire over the weekend, saying there will be no airstrikes on our part. Moscow has yet to respond. Donald Trump, speaking at the Oval Office on Friday, said there might be a good chance that peace could be achieved.
3: जलवायु न्याय अन्तर्गत नेपाललाई विकसित देशले क्षतिपूर्ति दिनुपर्ने परराष्ट्र मन्त्री शिशिर खनालको भनाइमा भारतीय विदेश मन्त्रालयले सहमति जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विकसित र कम विकसित सबै मुलुक मिलेर जलवायु अनुकूलनमा काम गर्नुपर्ने बताउनु भएको छ। रसुवा बाढीपछि 9 हवाई उडान मार्फत सहयोग पठाएको भारतले आगामी दिनमा पनि सहयोग भने जारी रहने बताएको छ।
10: Let me say that, you know, in the wake of this tragedy, we have extended our solidarity and support to the government and people of Nepal. As a close friend and partner, India responded promptly, as you have seen, and we will continue to support rescue, relief, reconstruction and recovery efforts in the country.
3: अहिले सम्मका खबर यति नै. नमस्कार.

बिया बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिया बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता, शनिबार हामी भगवान् शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। अर्धनारीश्वर रूपमा रहनुभएका आशुतोष तथा अवतार दानी भगवान् शिवको उपासनाबाट हामी सम्पूर्ण रूपमा धन धान्यले समृद्ध हुनेछौँ, स्वास्थ्य हाम्रो ठिकठाक रहनेछ र हामीले भगवान्को भक्ति प्राप्त गर्ने इच्छा गर्यौँ भने भगवान् भोले नै हो भक्तिका दाता। यो सृष्टिमा अरू त्यति दानी भक्तिका दानी कोही पनि छैनन्। शिवजीले जसलाई दिनुहुन्छ त्यसले कतै न कतै भक्ति नै प्राप्त गर्छ, त्यसैले हामी पनि त्यस्ता अवतार दानीको निरन्तर रूपमा उपासना गर्ने गर्दछौँ र उहाँका विविध स्वरूपहरूको शक्ति स्वरूपिणी अर्धनारी स्वरूपमा रहनुभएका देवीहरू तथा भक्त राजका रूपमा पूजित हुनुभएका हनुमानजीको पनि हामी शनिबारका दिन भैरवादी देवताहरूसहित हामी उपासना गर्ने गर्दछौँ र हाम्रो उपासनाबाट प्रसन्न भएर भगवान् भोलेले हामी सबैको इच्छा पूर्ति गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। त्यसै अन्तर्गत आज पनि हामी तपाईँ समक्ष उपस्थित भइसकेका छौँ र हामी केही न केही विषयबिन्दुमा रहेर हाम्रो चर्चालाई अगाडि बढाउने गर्दछौँ, जसको श्रवणबाट आदरणीय श्रोता चित्तमा रहेका मलहरूको नाश होस्, दुर्गन्धहरूको नाश होस् र वास्तवमा हाम्रो दुःखहरूको नाश होस् यही बताइएको छ र यतैतर्फ हाम्रो दृष्टि तिखारिने अवस्थामा छ भन्ने हाम्रो बुझाइ हो। त्यसैले हामी यतैतर्फ उत्प्रेरित भएर अगाडि बढिरहेका छौँ र शास्त्रका आज्ञाहरूको नै हामी चर्चा गर्छौँ। अप्रामाणिक ग्रन्थहरूको चर्चा वास्तवमा गर्नु हुँदैन भनिएको छ, शास्त्रद्वारा निषेध गरिएको छ। त्यसैले त्यतातर्फ धेरै कम मात्र हामी प्रवृत्त हुने चेष्टा गर्छौँ र त्यसै अन्तर्गत तपाईँ समक्ष भेट्ने गर्छौँ र आज हामी केही शिक्षाप्रद चर्चाहरू गरौँ। कस्य दोष कुले नास्ति व्याधिना केन पीडिता व्यसनम केन न प्राप्तम कस्य सौख्यम निरन्तरम। आदरणीय श्रोता, वास्तवमा शास्त्रले मनुष्यको हृदयमा प्रवेश गरेर त्यहाँ जस्तो चिज चाहिन्छ त्यस्तै चिज पस्किएको छ। मनुष्यले त्यसलाई अलिकति तिखो नजरले नहेरेर मात्रै यो समस्या हो भनेर शास्त्र भन्छ। जस्तो मनुष्यहरू हामीहरू संसारमा रहेका मनुष्यहरूको चरित्रलाई उल्लेख गर्दै शास्त्र भन्छ, अरूलाई अत्यन्तै सुखी देख्छ, अरूलाई जान्ने बुझ्ने ठुलो मान्छे मान्छ र आफू ऊभन्दा ठुलो हुने ऊभन्दा सुखी हुने दौडमा दौडिएर नरकको यातनामा पुग्छ भनेर शास्त्र भन्छ। वास्तवमा त्यस्तै छ, किनभने संसारमा एकअर्काप्रतिको हेराइ प्रतिस्पर्धा र जित्ने एउटा आकाङ्क्षाले गर्दा नै दुःखहरूको यो विस्कुन फिजाइएको छ र त्यसैमा हामी लटपटिरहेका छौँ भनिएको छ। किनभने संसार दोषयुक्त छ, भगवान्ले भन्नुभएको छ जसरी आगामा धुवाँ हुन्छ त्यसै गरी सांसारिक पदार्थहरूमा दुःख अर्थात् दोष हुने गर्दछ। त्यसैले सुख यहाँ प्राप्त हुन सक्दैन। सहजम कर्म कौन्तेय सदोषमपि न त्यजेत भनेर भगवान्ले भन्नुभयो। किनभने संसारमा दोषयुक्त पदार्थहरूको नै उपस्थिति रहेको छ, त्यसैले त्यसमा सुख प्राप्त हुन सक्दैन। त्यसै सन्दर्भमा यो पद्यले भन्छ, संसारमा दोष नभएको कुल कहाँ छ? कुनै पनि कुलमा जुनसुकै कुल होस्, जतिसुकै ठुलो कुल भनेर छाती फुलाए पनि त्यो कुलमा काहीँ न काहीँ दोष रहेकै हुन्छ। त्यसै गरी कसलाई चाहिँ व्याधिले पीडित गरेको छैन, अर्थात् रोगले कसलाई आक्रमण गरेको छैन? धनीलाई, विद्वानलाई, ठुलोलाई, सानोलाई, भक्तलाई, गरिबलाई, दुखीलाई, स्त्रीलाई, पुरुषलाई, हिन्दूलाई, मुस्लिमलाई, क्रिस्चियनलाई, बौद्धलाई, जैनलाई कसैलाई काहीँ पनि छोडेको छैन। त्यसैले हामीले पनि त्यतातर्फ धेरै उत्सुक हुनु आवश्यक छैन। त्यसै गरी व्यसनम केन न प्राप्तम, व्यसन कसले प्राप्त गरेको छैन, अर्थात् कुसङ्गको प्राप्ति, दुर्व्यसनहरूको प्राप्ति अथवा व्यसन भनेको एउटा निश्चित बानी बेहोरालाई भनिन्छ र त्यसमा प्रगाढताका साथ मान्छे लाग्ने गर्छ। र सौख्यम निरन्तरम कस्य, कसलाई सुख निरन्तर प्राप्त भएको छ र? त्यसैले संसारको यो समग्र स्थितिलाई हेरेर तिमीलाई जे प्राप्त भएको छ त्यसैमा सन्तोष गर्ने चेष्टा गर, यही हो धर्मको मर्म र यसैलाई मानेर तिमी सुखी हुन सक्छौ र भोलिका दिनमा तिमी अझ अगाडि सुखी हुँदै सुखी हुँदै सुखी हुँदै एक दिन परमात्मा रूपी परम आनन्दको प्राप्ति गर्नेछौ भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले अरू सुखी छन्, धनी छन्, अरू विशिष्ट छन् भनेर भ्रममा परेर हामी दौडिनु हुँदैन, किनभने अरू पनि हामी जस्तै स्थितिमा पीडित भएर कुनै न कुनै रूपमा दोषले न्याकिएको अवस्थामा नै रहेका छन् भनेर बुझ्नुपर्छ भनिएको छ।
त्यसैले यो शिक्षालाई लिएर हामी अलिकति सुखको अनुभूति हाम्रो जीवनमा गर्न सकौँ यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: રેડિયો ગોરખા રેડિયો
3: गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सड़क खण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका पाँच भुका खोलामा पहिरो खसेपछि सड़क अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका सात बहादुर जगन्नाथ गाउँपालिका पाँचमा माथिबाट आएको पहिरोले सड़क खण्ड अवरुद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत बाधुमा आएको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथ भुका खोलामा पनि पहिरो खस्ता सड़क अवरुद्ध भएको उहाँले जानकारी दिनुभएको छ। सड़क अवरोध खुलाउन प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीनजनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। सड़क अवरुद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारी साधन बाटोमा रोकिएका छन्। अहिले जगन्नाथ गाउँपालिकाको जेसीबी प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको सूचना अधिकारी भाटले बताउनु भएको छ। प्रधानमन्त्री बालिन्द्र शाह बालिनले मानव बीचवेखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र स्थानीय तह सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। मानव बीचवेखन विरूद्धको 20 राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले मानव बीचवेखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबेखन तथा ओसार प्रसारको प्रवृत्ति प्रकृति स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनु भएको छ। मानव बेचबेखन विरूद्धको अभियानमा संघीय सरकारका अतिरिक्त प्रदेश सरकार स्थानीय तह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विकास साझेदार र अन्य सरकारवालाको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। प्रविधिको सही प्रयोग र सजगता मानव बेचबेखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने नाराका साथ आज दिवस मनाइँदैछ। भोटेकोसी नदीमा आएको बाढीबाट पीड़ित नागरिकको राहत तथा उद्धारका लागि सिंगटी हाइड्रो एनर्जी लिमिटेडले 20 लाख सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहायता रकम जम्मा गरेको हो। बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सरकारलाई सघाउन रकम प्रदान गरिएको कम्पनीले जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निर्माण भएको रूपन्देहीको गैडहवा गाउँपालिका 8 मैनहियाममा रहेको जनता आधारभूत विद्यालयको 3 कोठी विद्यालय भवन विद्यालयलाई हस्तान्तरण भएको छ। विद्यालय भवनसँगै शौचालय र खानेपानीको समेत व्यवस्थाले 120 जना विद्यार्थीलाई सुविधा पुगेको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
4: विद्यालय भवन हस्तान्तरण गरिएपछि गोर्खा वेलफेयर ट्रस्ट बेलायतबाट आउनुभएका लेफ्टिनेन्ट कर्नेलले समेत उक्त भवन खानेपानी र शौचालय संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक सूर्यकुमार रिजालका अनुसार उहाँले निर्माण भएको भवन राम्रो बनेको र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।
5: अस्ति युकेको सर त हेर्न आउनुभएको कस्तो छ भनेर, राम्रो छ भनेर, ठिक छ राम्रो छ भनेर हेर्नुभयो, खुसी हुनुभयो। 3 कोठा ट्रस्ट हो, शौचालय हो, फर्निचर खाने पानी, त्यसभित्र 21 सेट फर्निचर, 120 जनालाई हामीलाई भवनको समस्या थियो। भवन चर्के थिए, पुराना बिल्डिङहरू 2 कोठे 2 वटा कम्पनीले चर्का थियो, त्यहाँ बस्ने लायक थिएन, त्यो भएपछि भवनको समस्या हो।
4: विद्यालयको पुरानो भवन 2072 सालमा आएको भूकम्पले चर्काएपछि विद्यार्थीहरू सकसका साथ पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका थिए। गोर्खा वेलफेयर ट्रस्टले विद्यालय मात्रै होइन विद्यार्थीका लागि स्वच्छ खानेपानी, फर्निचर र नयाँ शौचालय समेत बनाइदिएको छ। एरिया वेलफेयर सेन्टर बुटवलका क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले बेलायतबाट लेफ्टिनेन्ट कर्नेल निरीक्षणका लागि आउनुभएको र निरीक्षणपछि विद्यालय भवनको संरचना राम्रो बनेको बताउनु भएको जानकारी दिनुभयो।
6: उहाँको रुटिन भिजिट हो कि हाम्रो क्लस्टर 1 मा बुटवल भेरी चितवन गर्ने क्रममा यहाँ आउनुभयो कि यहाँबाट भेरी जाने क्रममा उहाँलाई त्यो भिजिट गराएको, यस्तो योजना देखाएको, त्यहाँ त्यो स्कुल कमिटी हेडक्वार्टरमा त्यो स्कुल देखाएर जानुभयो। लेफ्टिनेन्ट कर्नेल र जोनी फिनी केही कमेन्ट थिएन, ठिक छ
4: गोर्खा वेलफेयर ट्रस्टले 25 लाख रुपियाँ लगानीमा विद्यालय भवन, खानेपानी, 21 सेट फर्निचर र शौचालय भवन निर्माण गरिदिएको हो। त्यसमा 10% विद्यालयले अतिरिक्त श्रमदान गरेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको शान्तिवार्ता पुनः शुरू गर्ने प्रयास स्वरूप आफ्ना ज्वाइन्ट जेरार्ड कुस्नर र विशेष दूत स्टिभ विटकफ यस हप्ताअन्तमा मध्यपूर्वको भ्रमणमा जाने बताउनु भएको छ। बीबीसीका जोन एनुटको रिपोर्ट।
2: Jared Kushner and Steve Witkoff, who have represented the US president at a wide range of negotiations with varying degrees of success, are due to meet leaders of both countries to find a way to end more than 4 years of fighting. President Zelensky has suggested a limited ceasefire over the weekend, saying there will be no airstrikes on our part. Moscow has yet to respond.
3: Cover 89, namaskar.

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 20 गते, तदनुसार आज यो कार्यक्रम श्रोता तपाईँहरूले सुनिराख्नु भएको छ शनिबार 5 सेप्टेम्बर सन् 2026 दिनमा। हजुर, आज पनि बिहानको 7 बजेदेखि 10 बजेसम्म हामी 3 घन्टाको समय अवधिभर मिठा मिठा गीतहरू सुन्नेछौँ। यदि तपाईँ फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क टेलिफोन नम्बर 01303-246-730, इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई भेट्न सक्नुहुनेछ। ओके, यो त भयो हामीलाई सम्पर्क गर्ने हाम्रो माध्यमहरू। र त्यसै गरी आजको यस कार्यक्रममा सदाझै आज पनि कार्यक्रमको शुभारम्भमा हामी मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दरभाव अनि तपाईँको आजको राशिफल पनि सुन्नेछौँ। हजुर, आजको दिनमा पनि एक विशेष कार्यक्रम रहेको छ श्रोता। हाम्रो चाडपर्व, रीतिरिवाज, संस्कार, संस्कृति र विभिन्न किसिमका अवेरनेस सम्बन्धी हामी हरेक दिन कुनै न कुनै यस्तै अवसरहरू जुडिरहेको हुन्छ र आज यसै क्रममा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस पनि परेको छ। हरेक वर्ष सेप्टेम्बर 5 नेपालमा भने मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइन्छ। यो दिन मानव बेचबिखन जस्तो गम्भीर र मानव अधिकार हननलाई अन्त्य गर्न जनचेतना बढाउने, रोकथाम प्रवर्धन गर्ने र साझा प्रयासलाई सुदृढ बनाउने उद्देश्यका साथ यो दिवस आजको दिनमा मनाइन्छ र यस दिनले 2064 सालमा लागू गरिएको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐनको सम्झनामा पनि यो दिवस त्यसरी नै मनाउँदै आइएको छ र नेपालले मानव बेचबिखन विरुद्धको सङ्घर्षमा पुर्याएको महत्त्वपूर्ण उपलब्धि पनि हो। नेपालमा मानव बेचबिखन एक जटिल र अत्यन्तै गम्भीर चुनौती रहेको छ। यसको मेन कारण भनेको गरिबी, रोजगारी अनि रोजगारी भन्नाले पनि बेरोजगारी अनि रोजगारीको लागि उनीहरू अब देश विदेशमा जानुपर्ने स्थिति हुन्छ अनि त्यस्तै गरी लैङ्गिक असमानता भइहाल्यो, अशिक्षा अनि राजनीतिक अस्थिरता जस्ता विभिन्न कारकले पनि विशेष गरेर महिला र बालबालिकाहरूलाई जोखिममा पार्दछ र पीडितहरूलाई प्रायः रोजगारी अनि शिक्षा दीक्षादेखि लिएर विवाहका झुटा आश्वासनहरू दिएर फसाइन्छ र अन्तत उनीहरूलाई श्रम शोषण अनि जबरजस्ती विवाह अथवा विभिन्न देशमा पुर्याउने खुल्ला सीमा भएका कारण पनि भारत र नेपाल बीचको सीमा पार गरी हुने बेचबिखन झनै सजिलो भएको तथ्याङ्क पनि रहेको थियो र यसको लागि भनौँ न समुदाय र व्यक्तिको भूमिका मानव बेचबिखन केवल कानुनी मात्र होइन र सामाजिक र सामुदायिक चिन्तनको विषय पनि हो। यसको रोकथामको लागि सबैले आफ्नो तह र तबकाबाट भनौँ न आफ्नो स्थानबाट भूमिका खेल्नु अत्यन्तै आवश्यक छ, जसमा अभिभावक भइहाले अथवा शिक्षक अनि सबैलाई सुरक्षित आश्वासन र नक्कली रोजगारी योजनाको जोखिमबाट उनीहरूलाई जानकारी गराउनुपर्ने अथवा पीडितकै नेतृत्वमा हुने विभिन्न किसिमका समर्थनहरू अथवा उनीहरूमाथि लगाइएका सामाजिक कलङ्कहरू हटाउन पनि दीर्घकालीन पुनर्व्यवस्थाको लागि पनि अपरिहार्य रहेको छ र वास्तवमा बेचबिखन विरुद्धको राष्ट्रिय दिवस हामी सबैको लागि सामूहिक रूपमा एउटा कदम चाल्ने आह्वान पनि हो। यो दिनले हामीलाई कानुन र संस्थाहरू जति महत्त्वपूर्ण भए पनि दीर्घकालीन परिवर्तनको लागि सबै समुदायहरू सचेत रहनु, सशक्त व्यक्ति र निरन्तर निगरानी हुनु पनि अत्यन्तै आवश्यक छ र यसरी कसैले पनि मानव बेचबिखन
विरुद्धको यो राष्ट्रिय दिवस मनाइरहँदा कसैले पनि यसरी भनौँ न विभिन्न लोभ लालच अथवा मैले अघि पनि यहाँहरूलाई भनिसकेको छु होइन विभिन्न किसिमको संलग्नता अथवा पीडितहरूलाई रोजगारी दिन्छु भनेर शिक्षा दीक्षा अथवा विवाह गर्छु भनेर यसरी कसैले पनि जबरजस्ती रूपमा फसाइन हुँदैन भन्ने कुराको यो सन्देश पनि हो. आउनुहोस् अब यति भन्दै हामी साङ्गीतिक विश्राम लिउँ. अहिलेको लागि भने 1974 AD बाट यो गीत सुनौँ.

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

समय बिहानको 7:31 गयो। अहिले प्रस्तुत गीत अलका याग्निक र सोनु निगमको युगल स्वरबद्ध प्रस्तुत गीत थियो। आज बेलायतको मौसम प्राय गरेर धेरै जसो स्थानहरूमा मौसम सुक्खा र घाम लाग्ने अनुमान गरिएको छ। आज एकदमै जताततै घाम लाग्नेछ श्रोता, र आज विशेष गरेर बिहानी पख भने एक दुई स्थानहरूमा पानी परिरहेको थियो। विशेष गरेर आज उत्तरी क्षेत्रतिर बिहानी पख पानी पर्यो भने दक्षिणी भूभागका केही स्थानहरूमा पनि पानी परेको थियो। अब भने मौसम सुक्खा रहनेछ र धेरै ठाउँमा घाम लाग्ने अनुमान गरिएको छ। आज पनि विशेष गरेर यो पूर्वीय क्षेत्र लगायत विभिन्न स्थानहरूमा घाम लाग्नेछ। आजको लागि अधिकतम तापक्रम भने 23 डिग्री सेल्सियससम्म पुग्नेछ। आज युकेमा सूर्योदय बिहानको 6:19 भयो र सूर्यास्त भने बेलुकी 7:39 हुनेछ। आज रातको समयमा पनि धेरै जसो स्थानहरूमा भने मौसम सुक्खा नै रहनेछ रातको समयमा पनि, र जेन्टल रूपमा चिसो हावा चल्ने र बादल लागे तापनि पानी पर्ने सङ्केत भने छैन। रातको समयमा मौसम सुक्खा रहनेछ, तर उत्तर पश्चिमी भूभागका केही स्थानहरूमा भने हल्का रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। अनि भोलि आइतबार, आइतबारको दिनमा पनि प्राय गरेर बादल लाग्ने र छिटफुट रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। भोलि भने उत्तरी भूभागका केही स्थानहरूमा भने पानी पर्ने सम्भावना रहेको छ, बाँकी स्थानहरूमा भने मौसम सुक्खा रहनेछ। र भोलिको दिनमा दक्षिण पूर्वीय क्षेत्र र दक्षिणी भूभाग भने पुरै सुक्खा रहनेछ। अनि भोलिको लागि अधिकतम तापक्रम 26 डिग्री सेल्सियससम्म पुग्नेछ। हजुर, मौसमपछि हामी वैदेशिक विनिमय दर र सुन चाँदीका दर भाव प्रस्तुत गर्नेछौँ। अहिलेको लागि भने ऋतुहरूमा तिमी, हजुर ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, अरुण थापाको स्वरमा हामी यो गीत सुनौ। अरुण थापाले गाउनुभएको यो गीत अति नै कर्णप्रिय छ, फेरि पनि एकचोटि सुनेर त हेर्नुहोस्।

ऋतुहरूमा तिमी हरियाली बसन्त हौ। अरुण थापाले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ। समय बिहानको 7:39 जान लागिरहेको छ। आउनुहोस् अब आजको दिनमा पनि धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन्। आजको दिनमा तपाईँहरूले के गर्दै हुनुहुन्छ त, विशेष गरेर यो समर सिजन सुरु भएदेखि नै होइन, हुन त विन्टर सिजनमा पनि एक्टिभिटिजहरू त त्यति नै रहन्छन्। विशेष गरेर विभिन्न समुदायले, सङ्घ संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरू त सधैँ छन्। र यसै क्रममा आजको दिनमा रनिङ फर नेपाल, नेपालमा भइरहेको अहिलेको यो बाढी पहिरोको कारणले गर्दा यो फन्ड रेजिङ कार्यक्रम गर्दै हुनुहुन्छ। यसमा हाम्रो सञ्जय थापा हुनुहुन्छ। ओके, हामी यो विषयमा उहाँसँग कुराकानी गर्नेछौँ। र उहाँले लन्डन टु काठमाडौँको 4,560 miles डिस्टेन्स चाहिँ उहाँले पुरा गर्दै हुनुहुन्छ। र यसको लागि तपाईँहरूले एकदमै सानो होस् अथवा ठुलो अमाउन्ट नै किन नहोस् होइन, जति सक्नुहुन्छ तपाईँको इच्छाले सपोर्ट गर्न सक्नुहुनेछ। जति पनि नेपालमा गएको यो बाढी पहिरोबाट प्रभावित भएका मानिसहरूलाई उहाँहरूको मनमा केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले तपाईँहरूले विभिन्न सङ्घ संस्था कम्युनिटीमा पनि डोनेसन गर्दै हुनुहुन्छ। तर पनि यो 4,560 miles पुरा गर्नको लागि उहाँसँगै जेसन केनेडी पनि हुनुहुन्छ र उहाँहरू दुईजना मिलेर यो 15 घन्टासम्म उहाँहरूले

दौड पूरा गर्ने अनुमान गरिएको छ। 15 घन्टामा 45.6 माइल्स हुनेछ प्रत्येक 15 घन्टामा। र आज उहाँहरू कहाँनिर हुनुहुन्छ त हामी यो विषयमा उहाँहरूसँग पनि कुराकानी गर्नेछौँ। सञ्जय भाइ तपाईँले सुन्दै हुनुहुन्छ भने कार्यक्रमको दोस्रो र भनौँ न सेकेन्ड अथवा थर्ड आवरमा तपाईँ आउन सक्नुहुनेछ, हामीलाई फोन गर्दै गर्नुहोला। आज उहाँ सुरु गरिसक्नु भएको छ। ओके, आज शनिबार 5 सेप्टेम्बरमा उहाँले यो एकदमै गुड कजको लागि गर्दै हुनुहुन्छ। यहाँहरूले डोनेसन पनि गर्न सक्नुहुनेछ। ओके, यसको लागि तपाईँहरू भिजिट गर्न सक्नुहुनेछ gofundme.com/u/jason_kennedy तपाईँहरूले डोनेसन पनि गर्न सक्नुहुनेछ। यो विषयमा समयले साथ दिएसम्म आज उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्दै गर्नेछौँ। उहाँ कहाँ हुनुहुन्छ, होइन, कस्तो अवस्थामा हुनुहुन्छ, के कति डिस्टेन्स पार गरिसक्नुभयो अनि कुन एरियामा हुनुहुन्छ आदि इत्यादिको विषयमा हामी कुराकानी गर्ने कोसिस गर्नेछौँ। जेसन भाइ, जेसन केनेडी हुनुहुन्छ अनि उहाँ हाम्रो भाइ नै होला, अनि सञ्जय थापाजी पनि। ओके, उहाँहरू दुवैजनालाई हामी शुभकामना भनौँ र समयले साथ दिएमा पक्कै पनि हामी उहाँहरूसँग कुराकानी गर्नेछौँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो गीत।

0: BFBS Gorkha Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर.
0: यो बीएफबीएस गोर्खा रेडियो हो.

समय बिहानको 8 बज्नको लागि अब 9 मिनट बाँकी रहेको छ। आउनुहोस् आजको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 150.88 रुपियाँ र बिक्री दर 151.48 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 175.29 रुपियाँ र बिक्री दर 175.99 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.04 रुपियाँ र बिक्री दर 204.85 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 186.38 रुपियाँ र बिक्री दर 187.12 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 108.63 रुपियाँ र बिक्री दर 109.07 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 109.31 रुपियाँ र बिक्री दर 109.74 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 119.02 रुपियाँ र बिक्री दर 119.75 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर रहेको छ 119.02 रुपियाँ र बिक्री दर 119.75 रुपियाँ। पछि भने अब जापानिज येन 10 को खरिद दर 9.64 रुपियाँ र बिक्री दर 9.68 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.18 रुपियाँ र बिक्री दर 40.34 रुपियाँ। कटारी रियाल एकको खरिद दर रहेको छ 41.39 रुपियाँ र बिक्री दर 41.56 रुपियाँ। त्यस्तै गरी साउथ कोरियन वन 100 को खरिद दर 11.16 रुपियाँ र बिक्री दर 11.21 रुपियाँ। हङकङ डलर एकको खरिद दर रहेको छ 19.24 रुपियाँ र बिक्री दर 19.32 रुपियाँ।

आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने प्रति तोला 307,400 रुपियाँ रहेको छ। त्यसै गरी असल चाँदीको मूल्य प्रति तोला 4,765 रुपियाँ रहेको छ। आजको सुनौलो बिहानी कार्यक्रमको यो पहिलो घण्टाको करिब करिब हामी अन्तिम चरणमा आइपुगेका छौँ र दोस्रो घण्टामा भने हामी समाचार पछि हामीलाई केही साथीहरूले आजको राशिफल कति बेला आउँछ होला भन्नुभएको छ। तपाईँको राशिफल म कार्यक्रमको दोस्रो घण्टामा सुनाउनेछु समाचार पछि। अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लियौँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: रसुवाको बोटेकुसी नदीमा बदौ 10 गते आएको बाढीमा परेर मृत्यु भएका मध्ये हालसम्म 1344 जनाको शव फेला परेको छ भने 4898 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 52 बालक, 33 बालिका, 269 महिला, 499 पुरुष तथा 501 शव चिन्न नसकिने अवस्थाका फेला परेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरीना महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार अझै 4898 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये स्वदेशी पुरुष 2448, महिला 482, फोनमा टिपाइएका 1350 तथा विदेशी नागरिकतर्फ पुरुष 274 र महिला 344 जना रहेको हरिए प्रहरीना महानिरीक्षक काफ्लेले जानकारी दिनुभएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको पनि प्रहरीले जनाएको छ। फेला परेका मध्ये 1030 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अगाडि बढाइएको छ। बाढीपछि हालसम्म 8631 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3655 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरी महानिरीक्षक काफ्लेले बताउनु भएको छ। यसै गरी मृतक 1260 जना तथा मृतकका आफन्त 972 जना गरी 2232 जनाको डीएनए नमूना संकलन गरिएको छ। बेपत्ताको पहिचान तथा शवको शनाखतका लागि डीएनए नमूना संकलनलाई प्राथमिकताका साथ अगाडि बढाइएको पनि प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी तथा उद्धार शव व्यवस्थापनका लागि नेपाल प्रहरी सहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालन भइरहेका छन्। गैरातीदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सड़क खण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका 5 भुका खोलामा पहिरो खसेपछि सड़क अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका 7 बाधु र जगन्नाथ गाउँपालिका 5 माथिबाट आएको पहिरोले सड़क खण्ड अवरुद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत बाधुमा आएको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथ को बुका खोलामा पहिरो गएपछि सड़क अवरुद्ध भएको उहाँले जानकारी दिनुभएको छ। सड़क अवरुद्ध सड़क खुलाउन प्रहरी चौकी जोडीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमान्डमा 3 टोली खटिएको छ। विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालको हिमबाढीबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भएको छ।
4: आफ्नो धारणा राख्दै थनबर्गले नगरेको गल्तीको सजाय नेपालले भोगेको भन्दै विश्व समुदायले न्याय दिनुपर्ने बताउनु भएको छ।
5: And it's worth knowing what Nepal's own response looks like without waiting for the rest of the world. 21,421 security personnel mobilized, 13,094 people rescued so far, 5,397 injured have been treated. Nearly 4,521 people are currently being sheltered in holding centers across the country. This is not a country asking the world to clean up a mess it made. It's a country that's already largely doing its part, cleaning up a mess it did not cause, asking the rest of the world to do the same. Justice for Nepal.
4: विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ।
5: We desperately need climate reparations. Stop calling it aid. Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or how much to give. Countries like Nepal are talked about at every climate summit. They are rarely talked with. There is a difference between being in a case study in someone else's presentation and being a voice in the room where decisions get to be made. That has to change. We refuse to let this tragedy and the irreversible loss of lives and livelihood go unheard and ignored. I, along with the global climate justice movement, stand with the people of Nepal.
3: प्रधानमन्त्री बालेन्द्र शाहले मानव बीचबिघन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र स्थानीय तहसहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। खबर यति नै, नमस्कार।

समय बिहानको 8:10 गयो। नेपालमा पनि दिनको 1 बज्नको लागि 5 मिनट बाँकी रहेको छ र ब्रुनाईमा भने दिनको 3:10 गएको छ। बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ सुनौलो बिहानी कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, आज शनिबार 5 सेप्टेम्बरको दिनमा भने प्रिमियर लिग अन्तर्गत तपाईँहरूले हेर्न सक्नुहुनेछ। दिनको 2 बजे भने एभर्टन भर्सेस म्यान्चेस्टर युनाइटेड हुनेछ। म्यान्चेस्टर युनाइटेड खेल्नेछ श्रोता आज दिनको 2 बजे एभर्टनसँग। अनि त्यस्तै गरी आजको कुरा होइन श्रोता, यो भोलिको कुरा गरिरहेको छु म, र यो भोलि म्यान्चेस्टर युनाइटेडका फ्यानहरूले मलाई सोधिराख्नु भएको थियो। म्यान्यूका फ्यानहरू पनि धेरै नै हुनुहुन्छ। अनि एकैछिन हामी यो भोलिकै कुराकानी गरौँ, र दिनको 2 बजे एभर्टन भर्सेस म्यान्यूको म्याच हुनेछ, आर्सनल भर्सेस चेल्सी भने 4:30 भोलि आइतबारको दिनमा। त्यसै गरी आजको कुराकानी गरौँ, आजको कुराकानी गर्नुपर्दा दिनको 12:30 पहिलो म्याच प्रिमियर लिग अन्तर्गत न्युकासल युनाइटेड भर्सेस बोर्नमथको म्याच हुनेछ श्रोता, र न्युकासल भर्सेस बोर्नमथ भने 12:30, अनि ब्रेन्टफोर्ड भर्सेस सन्डरल्यान्ड 3:00, ब्राइटन भर्सेस लिड्स युनाइटेड पनि 3:00, फुलम भर्सेस क्रिस्टल प्यालेस 3:00, म्यान्चेस्टर सिटी भर्सेस कोभेन्ट्री सिटी पनि 3:00, अनि नटिङ्गम फरेस्ट भर्सेस टटनम भने 3:00 हुनेछ। र आजको दिनमा बेलुकी 5:30 समयमा हल सिटी भर्सेस एस्टन भिलाको म्याच तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी हिजोको पनि कुराकानी गरौँ, हिजो 4 सेप्टेम्बर शुक्रबारको दिनमा भने प्रिमियर लिग अन्तर्गतको रिजल्ट एउटा म्याच भएको थियो, इप्सविच टाउन भर्सेस लिभरपुल, इप्सविच टाउन नेल लिभरपुल 2 भएको छ।

आजको दिनमा कुन कुन म्याचहरू तपाईँहरूले इन्जोय गर्नुहुनेछ यो त भयो श्रोता। आज शनिबार 5 सेप्टेम्बरको दिनमा प्रिमियर लिग अन्तर्गतका थुप्रै म्याचहरूको विषयमा हामीले चर्चा गऱ्यौँ। सायद तपाईँहरूले यी क्लबहरूमध्ये कुनैलाई सपोर्ट पनि गर्नुहुन्छ होला, होइन? न्युकासल युनाइटेड भर्सेस बर्नमाउथ अनि ब्रेन्टफोर्ड भर्सेस सन्डरल्यान्ड, ब्राइटन भर्सेस लिड युनाइटेड, फुलम भर्सेस क्रिस्टल प्यालेस, म्यान्चेस्टर सिटी भर्सेस कभेन्ट्री सिटी, नटिङ्गम फरेस्ट भर्सेस टटनम र हल सिटी भर्सेस एस्टन भिल्ला आजको लागि हो। र भोलिको लागि भने एभर्टन भर्सेस म्यान्चेस्टर युनाइटेड म्यान्यू खेल्नेछ भोलि 2 बजे, आर्सेनल भर्सेस चेल्सी भने 4:30 बजेको समयमा। र त्यसै गरी आजको दिनमा पनि विभिन्न कार्यक्रमहरू रहेका छन्। आज शनिबार 5 सेप्टेम्बरको दिनमा हुन गइरहेको कार्यक्रमहरूमा धरानी भेला हुन गइरहेको छ धरान समाज युकेको यो वार्षिक भेटघाट कार्यक्रम स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा हुन गइरहेको छ। बिहानको 11:30 बजेदेखि रातको 10 बजेसम्म यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्। अनि धरानी समाजले हामीलाई पनि इन्भाइट गर्नुभएको थियो, समयको अभावले हामी उपस्थित हुन सकेनौँ। र तपाईँहरू जति उपस्थित हुनुहुन्छ यो कार्यक्रम एकदमै रमाइलोसँग मनाउनुहोला, हाम्रो धेरै धेरै शुभकामना। त्यसै गरी आजको दिनमा अर्को एक इभेन्ट पनि हुन गइरहेको छ श्रोता। यो इभेन्ट हो 30 पार्टी र हिजो वान आर्जरका लेडिजहरूले सेन्ट्रल कुक हाउसको दिन सेन्ट्रल कुक हाउसमा भने हिजो शुक्रबारको दिनमा उहाँहरूले इन्जोय गर्नुभयो। र त्यसै गरी आजको दिनमा पनि तित अर्थको सेरोफेरोमा बस्नुहुने दिदीबहिनीहरूले 30 पार्टी मनाउँदै हुनुहुन्छ। आज दिनको 4 बजेदेखि सुरु हुनेछ। अनि त्यसै गरी आजकै दिनमा अर्को एक कार्यक्रम पनि रहेको छ। आजको दिनमा तपाईँहरूले नेपाली चलचित्र जुनकिरी हेर्न सक्नुहुनेछ क्याट्रिक गारिजनमा। र क्याट्रिक गारिजनमा यो कार्यक्रम तपाईँहरूले हेर्न सक्नुहुनेछ श्रोता। आज 5 सेप्टेम्बरको दिनमा दिनको 3 बजेदेखि सुरु हुनेछ, इन्जोय गर्नुहोला। र त्यसै गरी आजको दिनमा रनिङ फर नेपाल, यो आज शनिबार 5 सेप्टेम्बरको दिनमा लन्डन टु काठमाडौँको डिस्टेन्स 4,560 माइल्सको डिस्टेन्स पुरा गर्दै हुनुहुन्छ सञ्जय थापा र जेसन केनेडी मिलेर। अनि यसमा फन्ड रेज गर्दै हुनुहुन्छ। उहाँहरूको टार्गेट भने 4,560 पाउन्ड नै रहेको छ। हजुर, हामी समय मिलेमा सञ्जय थापाजीसँग यो विषयमा पनि कुराकानी गर्नेछौँ। अब गाउँदै हुनुहुन्छ सुमित पुन।

हजुर, तिम्रो सहारा बिना समेत सुमित पुनले गाउनु भएको यो गीत श्रोता, समय बिहानको 8:19 गयो।

राशिफलको प्रतीक्षामा रहनुभएका हाम्रा आदरणीय श्रोता, यहाँहरूले राशिफल आएन भन्नुभएको थियो, अब भने तपाईँहरूको लागि राशिफल। सबैभन्दा पहिला त मेष राशि हुने श्रोता, तपाईँको लागि आत्मविश्वास बढ्दै जानेछ। आजको दिनमा बिहानको समय बडो फलदायी रहनेछ अनि आज आम्दानी बढ्नेछ। काम बन्नुका साथै जिम्मेवारी पनि बन्दै जानेछ र आजको दिन अत्यन्तै महत्त्वपूर्ण रहनेछ मेष राशिको लागि। वृष राशि, तपाईँको लागि पनि आजको दिन एकदमै रमाइलो नै रहनेछ, तर स्वास्थ्यमा भने उतार चढाव देखिया पर्न सक्छ। आफन्तजनसँग सुमधुर सम्बन्धको लागि पनि सजग रहनुहोला र आज शोकले अनावश्यक किनमेलमा खर्च बढाउने छ। मिथुन राशि, अरूको उत्साहमा लाग्दा केही खर्चालु बन्न सकिन्छ। अवसरको लागि भने कडा परिश्रम गर्नुपर्ला र छरछिमेकमा केही असमझदारी देखा पर्न सक्छ अनि स्वादिष्ट भोजनको आनन्द भने प्राप्त हुनेछ। कर्कट राशि, आजको दिन साझेदारी र सट्टापट्टामा लाभ भए तापनि श्रमको सही मूल्य प्राप्त गर्न भने प्रतीक्षा गर्नुपर्नेछ र आज तपाईँहरूको लागि भइपरि आउने समस्याले खर्च बढाउनेछ भने खर्च गर्ने बानीले पनि सञ्चित रकम अझै बढ्दै जानेछ। सिंह राशि, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम इनाम र प्रतिष्ठा कमाउने समय छ। लगनशीलताले पनि विभिन्न अवसरहरू दिलाउन सक्छ। यात्राबाट आम्दानी हुनुका साथै रमाइलो जमघट छ। कन्या राशिको लागि पनि आजको दिनमा विशिष्ट व्यक्तिहरूसँगको मित्रता बढ्नेछ र आजको दिनमा पुरानो समस्या सुल्झाउनले विभिन्न अवसर प्राप्त हुने र आय आर्जनका नयाँ स्रोत पनि फेला पर्ने, मेहनतले पनि आजको दिन एकदमै उत्साहजनक बनाउनेछ। तुला राशिको लागि पनि आजको दिन चुनौतीको समयलाई पछि पार्दै अघि बढ्न सकिनेछ। तपाईँको बुद्धिको उपयोगले लक्ष्य पहिलाउन सकिनेछ अनि श्रम गर्नु परे पनि लगनशीलताले भने उपलब्धि हासिल गर्नेछ तुला राशिको लागि। वृश्चिक राशिको लागि पनि आजको दिन भने एकदमै सुमधुर रहेको छ। आकर्षक उपहार पाउने समय रहेको छ। स्वास्थ्यको लागि भने आहार विहारमा ध्यान पुर्याउनु होला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनु होला। धनुराशि, प्रयत्न गर्दा पनि लक्ष्यमा पुग्न भने निकै गाह्रो हुनेछ। मेहनतले पनि प्रतिस्पर्धाको दौडमा निकै प्रतीक्षारत बनाउनेछ र परिस्थितिसँग केही सम्झौता गर्नु परे पनि आजको दिन भने सफल रहनेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। मकर राशिको लागि पनि रमाइलो यात्रा गर्ने समय छ। आकर्षक उपहारले उत्साह वृद्धि हुनेछ। विशेष काममा बिहानको समय अनुकूल रहनेछ। तारिफ योग्य काम गर्दै अघि बढ्न सकिनेछ मकर राशिको लागि। कुम्भ राशिको लागि पनि आजको दिन प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। खेलकुदमा मन रमाउनेछ। यात्राबाट आंशिक रूपमा फाइदा हुनुका साथै आजको दिनमा भने तपाईँहरूले गर्नुभएको कामबाट आफूलाई खुसी प्राप्त हुने र प्रतिस्पर्धामा विजयी भइने योग रहेको छ कुम्भ राशिको लागि। मेन राशि, तपाईँको लागि काम गर्न बिहानको समय अत्यन्तै अनुकूल रहने र मनमा उत्साह वृद्धि हुनेछ। भौतिक साधन जुटाउन पनि सकिनेछ। प्रतिस्पर्धाहरूले हार खानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। पेसा अथवा व्यवसायमा अत्यन्तै फाइदा हुने योग रहेको छ मेन राशिको लागि। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु, टाकी टाकी। अबको प्रस्तुतिमा हामी सुनौँ।

0: BFBS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: यो BFBS गोरखा रेडियो हो।

हजुर, कति राम्रो कमल फुल फुल्यो हिलैमा। मैलिना राई र सागर आले मगरले गाउनु भएको यो मिठो गीत हामीले सुनेका थियौँ, सुनिरहेका थियौँ भनौँ न। समय बिहानको 8:37 जान लागिरहेको छ। आउनुहोस् आजको दिनमा इतिहासमा के कस्ता घटनाहरू भए त। आजको दिनमा 1914 भने पहिलो यो फर्स्ट वर्ल्ड वार भनौँ न, फर्स्ट ब्याटल सुरु भएको थियो श्रोता, जसमा जर्मन, ब्रिटिस र फ्रेन्च ट्रुप्सहरू एक आपसमा 6 दिन लामोसम्म लडेका थिए। र त्यति बेलाको समयमा भने 500,000 मानिसहरूको मृत्यु भएको थियो र 1914 आजको दिनमा। अनि त्यस्तै गरी 1939 आजकै दिनमा भने यो वर्ल्ड वार नै सुरु भएको थियो, सेकेन्ड वर्ल्ड वार। र सेकेन्ड वर्ल्ड वार सुरु भएको थियो युरोप, अमेरिका अनि भनौँ न युरोपभरि यो सेकेन्ड वर्ल्ड वार सुरु भएको थियो। र त्यति बेलाका अमेरिकन प्रेसिडेन्ट रुजवेल्ट ले भने डिक्लेयर गरेका थिए कि युनाइटेड स्टेट भने एकदमै न्युट्रल छ भनेर। अनि यो आजको दिनको कुरा थियो श्रोता, 1939। त्यस्तै गरी 1946 भने त्यो समयमा स्टोन टाउनमा जान बियरको यो ब्रिटिस म्युजिसियन हुन्, उनी सिङ्गर पनि हुन्, सङ राइटर पनि हुन्, उनको नाम हो फ्रेडी मर्करी। उनको जन्म 1946 आजको दिनमा भएको थियो र उनले थुप्रै यस्ता प्रिय गीतहरू गाएका छन् होइन, अत्यन्तै मिठा मिठा गीतहरू गाएका छन् र उनी एकदमै पपुलर सिङ्गर पनि थिए जसको नाम हो फ्रेडी मर्करी। 1946 उनको जन्म आजको दिनमा भएको थियो। अनि त्यस्तै गरी 1975 भने आजको दिनमा आइआरए बम, यो सस्पेक्टेड आइआरए बम एक्सप्लोड भएको थियो। यो चाहिँ सेन्ट्रल लन्डनको हिल्टन होटलमा र 2 मानिसको मृत्यु भएको थियो भने 63 मानिसहरू इन्जर्ड भएका थिए 1975 आजकै दिनमा। अनि त्यस्तै गरी 1979 आजकै दिनमा बिबिसीले सुरु गरेको यो हिट अमेरिकन सिरिज हो डालास भन्ने, यो बिबिसीले आजकै दिनमा ब्रिटिस टेलिभिजनमा यो मोस्ट पपुलर प्रोग्राम भएको थियो श्रोता टेलिभिजनमा, यो आजको दिनमा सुरु भएको थियो 1979। ओके, आजकै दिनमा धेरै रमाइला कुराहरू भएका छन्। कति घटनाहरू तपाईँको पनि कुनै वर्ष होइन, आज 5 सेप्टेम्बरको दिनमा भएको हुनसक्छ। ओके, अनि त्यस्तै गरी तपाईँहरूले आजकै दिनमा सन् 2025 भने एन्जेला रेनरले रिजाइन गरेका थिए डिप्टी प्राइम मिनिस्टरबाट, तपाईँहरूले थाहा पाउनु भएको थियो होइन। र उनी भनौँ स्टेप डाउन भएकी थिइन् डिप्टी लिडर, लेबरको लिडरबाट पनि। र तिनी भने उनी एन्जेला चाहिँ यो लेबरको फ्रन्ट बेन्चमा सन् 2015 नै रहेकी थिइन् र उनले गभर्मेन्टको जब्स भने जुलाई 2024 लिएकी थिइन्। ओके, त्यति बेला लेबरले जेनरल इलेक्सन पनि जितेको थियो, त्यो समयको कुरा हो। ओके, यो आजको दिनको कुराकानी त भयो श्रोता। आउनुहोस् इतिहासमा आजको दिनमा के कस्ता घटना भएका थिए भन्ने प्रसङ्ग हो। इतिहासमा अन्य थुप्रै घटनाहरू छन् आजको दिनमा भएका कुराहरू, तर मैले केही तपाईँहरूको साथमा राखेँ अहिलेको लागि भने। नरेन लिम्बूको स्वरमा यो गीत सुनाऊ।

0: TFVS गोर्खा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.

समय बिहानको 9 बज्नको लागि अब 11 मिनेट मात्र बाँकी रहेको छ। नेपालमा पनि दिनको 1:34 गयो र ब्रुनाईमा पनि दिनको 4 बज्नको लागि अब 11 मिनेट बाँकी रहेको छ। हजुर, आजको दिनमा रनिङ फर नेपालको लागि आज हामीलाई सम्पर्क, मैले यो रनिङ फर नेपालको लागि कुराकानी गर्न खोजिरहेको छु। हाम्रो सञ्जय थापा भाइ हुनुहुन्छ, उहाँले लन्डन टु काठमाडौँको 4,560 miles पुरा गर्दै हुनुहुन्छ र उहाँको टार्गेट अफ रेजिङ पनि त्यति नै रहेको छ। यो विषयमा हामी उहाँसँग कुराकानी गर्नेछौँ। मैले उहाँलाई सम्पर्क गर्न खोजिरहेको छु। आउनुहोस् हाम्रा आदरणीय श्रोताहरू, तपाईँहरूको अभिरुचिका गीत पनि म सुनाउँदै जानेछु। यसै क्रममा मिनी कालीकोटी राईजीले हामीलाई सम्पर्क गर्नुभएको छ र उहाँले गीत सुन्न र सुनाउनको लागि नातिकाजीले गाउनुभएको एउटा राष्ट्रिय भावनाले सजिएको गीत नेपाली हामी नरहेसम्म कहाँ पो रहौँला र भन्ने बोलको गीत उहाँले रिक्वेस्ट गर्नुभएको छ। आउनुहोस् अब यो देशभक्ति भावनाले सजिएको राष्ट्रिय गीत सुनाऊ।

हजुर, नेपाली हामी कहाँ रहौला नेपालै नराए देशभक्ति भावनाले गाउनु भएको नातिकाजीको सुरबद्ध प्रस्तुत गीत थियो। हजुर, नातिकाजीले अन्य गीतहरू पनि गाउनु भएको छ तर हामीले देशभक्ति भावनाले सजिएको यो गीत सुन्यौँ। र मिनी कालीकोटे राईजीले सम्पर्क गर्नुभएको थियो, त्यस्तै गरी झुम्बहादुर गुरुङ मामा सुन्दै हुनुहुन्छ, उहाँले पनि सम्पर्क गर्नुभएको छ। शोभा गुरुङजी अल्डर्सटबाट, अनि ओम पूर्जाज्यू हुनुहुन्छ कोलचेस्टरबाट, उहाँले पनि यो कार्यक्रम सुनेर मनोरञ्जन लिनुभएको रहेछ। लोकसुब्बा थेबेजी हुनुहुन्छ रेडिङदेखि, उहाँले पनि नमस्कार सेवार रूपा बहिनी, तपाईँको सुनौलो बिहानी कफीको साथमा मिठास लिँदै ड्युटीबाटै हाजिर जनाए है भन्नुभएको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु यहाँलाई। र समय मिलेमा आज जिन्दगीको के छ र भरोसा भन्ने बोलको गीत सुन्न र सुनाउन चाहनु भएको छ। पक्कै पनि समयले साथ दिएसम्म म तपाईँलाई यो गीत सुनाउने नै छु। त्यसै गरी कृष्ण गुरुङजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ। शुभ प्रभात रूपाजी, म पनि हाजिर जनाए हजुरसँगै भन्नुभएको छ। अनि बिएफबिएस गोर्खा रेडियो सुन्नको लागि एकदमै तयारी अवस्थामा छु भन्नुभएको छ। थ्याङ्क यू सो मच। अनि उहाँले अन्य गीतहरू पनि रिक्वेस्ट गर्नुभएको छ। धनवीर पुन दाई पनि आउनुभएको छ, उहाँले पनि सुन्ने मौका पाउनु भएको रहेछ। नेपाली माटो विनाशकारी रसुवाबाडीको एउटा पोखरेली आर्टिस्टले गाउनुभएको गीत सुन्न र सुनाउनुको लागि पनि हामीलाई सम्पर्क गर्नुभएको छ। प्रतीक्षा साँच्नुहोला, म समयले साथ दिएमा त्यो गीत सुनाउने छु। ओम प्रसाद थापा काउचा, उहाँ फानबरदेखि आउनुभएको छ र उहाँले पनि आजको दिनमा यो कार्यक्रम को विषयमा पनि जानकारी गराउनु भएको रहेछ। र आज गुड मर्निङ रूपा बहिनी, यहाँ लगायत सम्पूर्ण श्रोताहरूमा पनि शुभ बिहानी, कार्यक्रम सुन्दै पार्क रनतर्फ लाग्दैछौँ भन्नुभएको रहेछ। उहाँ एभ्री स्याटरडे पार्क रन गर्नुहुन्छ जसले गर्दा फिट एन्ड फाइन हुनुहुन्छ होइन। बेलायतमा हाम्रा थुप्रै मानिसहरूले पार्क रन गर्नुहुन्छ एभ्री स्याटरडेको दिनमा, विभिन्न लोकल एरियामा हुने गर्छ, उहाँहरूले पनि पार्क रन गर्दै हुनुहुँदो रहेछ। र यसो फुर्सद भएमा तलको लिङ्क जानकारी गराइदिनु होला भन्नुभएको छ। र उहाँको चेलीबेटी र तिजको दर खाने कार्यक्रम रहेको रहेछ र यो कार्यक्रम भने पक्कै पनि उहाँका चेलीबेटी दाजुभाइहरूले यो कार्यक्रममा 12 सेप्टेम्बरको दिनमा बिहानको 10 बजेदेखि बेलुकी 8 बजेसम्म गोर्खा भवन फानबरमा हुन गइरहेको रहेछ। यदि तपाईँहरू जाँदै हुनुहुन्छ भने पोस्टको टिप्नुहोस् GU148XJ रहेको छ। थप जानकारीको लागि ओम प्रसाद काउचाजीलाई सम्पर्क गर्नुहोला, काउचा फ्यामिलीको लागि। ओके, इन्जोय गर्नुहोला भन्न चाहन्छु। तपाईँहरूलाई तिजको पनि धेरै धेरै शुभकामना छ। अनि हामीसँग ललित दाई र सती दिदी पनि आउनुभएको छ, उहाँहरू दुवैजनाले यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ। फुटबलको कुराकानी गर्नुपर्दा भर्खरै सिजन सुरु भएकोले अहिले नै धेरै केही भन्न सकिने अवस्था छैन भन्नुभएको छ। ओके, जे हो सहभागी सबै क्लबहरूलाई हार्दिक शुभकामना, अनि हाम्रा प्रिय क्लबलाई अझ विशेष शुभकामना भन्नुभएको छ। दाईले सधैँ एकदमै यो प्रिय क्लब भन्नुहुन्छ, उहाँको फेभरेट क्लब छँदैछ तर कहिल्यै पनि मेन्सन गर्नुभएको छैन, एकदमै हाई ग्रेडमा राख्नुभएको छ। कुन क्लब होला दाईको है? एनिवे, जे होस् तपाईँको क्लबलाई पनि धेरै धेरै शुभकामना छ दाई। र हवस् त, सबैको पल सुखमय रहोस्, रमाइलो र सफल पनि रहोस्, धन्यवाद भन्नुभएको छ ललित दाई एन्ड सती दिदी फ्रम लन्डन। ओके, आउनुहोस् अब भने हामी अर्को एउटा गीत सुन्दै आजको यस कार्यक्रमको दोस्रो घन्टाबाट हामी फेरि समाचार सुन्दै कार्यक्रमको तेस्रो घन्टामा प्रवेश गर्नेछौँ।

0: समय बिहानको 9:09 जान लागिरहेको छ भने नेपालमा पनि दिनको 2 बज्नको लागि अब केवल हामीसँग 6 मिनट मात्र बाँकी रहेको छ। ब्रुनाईमा पनि दिनको 4:09 गइसकेको छ। विश्वको विभिन्न स्थानबाट यो कार्यक्रम सुनौलो बिहानी सुनिराख्नु भएको छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, आजको दिनमा हुने धेरै कार्यक्रमहरू छन्, मैले यसको बारेमा यहाँहरूलाई जानकारी गराइरहेको छु। आउनुहोस् अब भने रनिङ फर नेपाल, यो अहिलेको भनौँ न यो डिजास्टरको लागि भनौँ न डिभास्टेटिङ फलोड भइरहेको छ, श्रोता फ्लोडिङ भइरहेको थियो नेपालमा र गत बुधबारको दिनमा भएको हो। अहिलेसम्म धेरै घटनाहरू भइरहेका छन्, करिब करिब 1000 बढी मानिसहरूको लास अथवा मृत्यु भएको त्यो प्रमाणीकरण भइसकेको छ अथवा भेटिएको छ भनौँ। अन्य धेरै लासहरू अझै भनौँ न धेरै मानिसहरू भेटिएको छैन र लास भेटिएका लासहरू पनि पुष्टि भइसकेको छैन। तर यो समयमा बेलायतमा भएका विभिन्न सङ्घ संस्थाहरूले अनि विभिन्न कम्युनिटीहरूले र इन्डिभिजुअल रूपमा पनि उहाँहरूले नेपाललाई सहयोग गर्नको लागि विभिन्न उहाँहरूले फन्ड रेजिङ गरिराख्नु भएको छ। र यसै क्रममा रनिङ फन्ड नेपालको लागि आज शनिबार 5 सेप्टेम्बरको दिनमा भने लन्डन टु काठमाडौँको डिस्टेन्स 4,560 miles छ र उहाँहरूले सोही माइल्स बराबरकै भनौँ न यो फन्ड रेजिङ टार्गेट गर्नुभएको छ 4,560 pounds। र यसको लागि हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ सञ्जय थापा भाइ, हामी उहाँसँग कुराकानी गरौँ। हेलो भाइ, नमस्ते।
1: नमस्ते दिदी।
0: हजुर,
1: सम्पूर्ण हाम्रो श्रोताहरूलाई नमस्कार। म जेसन क्यानेडीको तर्फबाट।
0: ओके, तपाईँ र जेसन क्यानेडी दुईजना हुनुहुन्छ।
1: हजुर दिदी।
0: अहिले तपाईँहरू कहाँदेखि कहाँसम्म पुग्नुभयो र कति बजे तपाईँहरूको यात्रा सुरु गर्नुभएको थियो?
1: हजुर दिदी, हामीले चाहिँ यो बिहान करिब बिट्विन 6:30 के अरे तपाईँको लेनम कम्युनिटी सेन्टरबाट स्टार्ट गरेका थियौँ।
0: हजुर,
1: अनि अहिले हामी फेज 2 पार गरिसकेका छौँ, विच इज तपाईँको बोन्टन लिज जस्ट ओभर 11 miles। अनि किलोमिटर भन्नु पर्दाखेरि चाहिँ तपाईँको 18K जति हामीले पार गरिसकेका छौँ।
0: वाउ, है 18K। टोटल कति किलोमिटर हुन्छ यो माइल्समा?
1: जस्तै कि हजुरले भन्नुभएको थियो, लन्डनदेखि काठमाडौँको डिस्टेन्स लगभग 4,560 miles छ। हामीले त्यसैलाई नै सिम्बल बनाएर 45.6 miles गर्ने भएको छौँ। तपाईँको किलोमिटर भन्दाखेरि झन्डै 73 kilometers जति।
0: हजुर, अनि यो कहिलेसम्म पुरा गर्ने, कति तपाईँहरूको टार्गेट टाइम पनि कति छ भाइ?
1: हजुर दिदी, हामीले यसलाई टाइमिङ पनि त्यही अनुसार 4, 5, 6 जोडेर चाहिँ 15 hours विदिन 15 hours गर्ने हाम्रो उद्देश्य छ दिदी।
0: हजुर, र तपाईँहरूलाई साथ सपोर्ट गर्नको लागि अरू व्यक्तिहरू पनि हुनुहुन्छ कि केवल तपाईँ र जेसन मात्रै हुनुहुन्छ?
1: हजुर, यसलाई यो च्यालेन्जलाई चाहिँ अझै हामीले टफ बनाउनको लागि चाहिँ जेसन र हामीले चाहिँ एउटा मैले चाहिँ म भएर चाहिँ एउटा ग्यालेगर टिम सर ग्यालेगर टिम भएर चाहिँ हामीले चाहिँ अनसपोर्टेड सेल्फ सफिसियन्ट खाना पानीदेखि लिएर हामीले गर्ने प्रगति छौँ अहिले अनि गरिराखेका छौँ। सो फार वी आर गोइङ स्ट्रङ, तर ब्याकग्राउन्ड ग्यालेगर कम्पनीले हामीलाई ब्याकग्राउन्डमा धेरै सपोर्ट गरेको छ। त्यस्तै गरी देश विदेशमा बस्ने हाम्रो साथीभाइहरू, सोसियल मिडिया साथीभाइहरू सबैले हामीलाई त्यतिकै नै मद्दत पुऱ्याइ गर्नुभएको छ, त्यस्तै हौसलाहरू दिनुभएको छ, करेज दिनुभएको छ। अनि हाम्रो नेपालमा भएको यो बिडी के अरे बाढी र प्रभावित पीडितहरूलाई दुःखद संवेदना छ र हामी देश विदेशमा बसे पनि हामी नेपाली नै हौ आखिरमा, अनि नेपालीको लागि नेपालको लागि हाम्रो मनमा सधैँ माया रहन्छ र यसैको लागि हामीले जतै जस्तो आइपर्दा पनि हामी सुख दुःखमा सहयोग गर्नको लागि जहिले तत्पर रहन्छौँ।
0: र एकदमै इन्ट्रेस्टिङ भयो तपाईँले एकदमै अहिलेको नेपालमा यो बाढीले पीडित बाढीबाट हामी जति नेपालीहरू प्रभावित भइरहेका छौँ र होला कसैको कोही पढ्नु भएको छ होला बेलायतका विभिन्न स्थान मात्रै नभएर विश्वका विभिन्न स्थानमा बस्ने नेपालीहरूको पनि कोही कहीँ कतै आफन्तजन अथवा छिमेकी साथीभाइहरू कोही पढ्नु भएको छ होला र कतिको पढ्नु भएको छैन र पनि तपाईँले भने जस्तै हामी नेपालीहरू एकले अर्कोलाई पढ्दा सहयोग गर्छौँ अभियसली र यसै क्रममा तपाईँहरूले रनिङ फर नेपाल गर्दै हुनुहुन्छ र 15 घन्टामा तपाईँहरूले 4,560 miles पुरा गर्दै हुनुहुन्छ र यसको लागि फन्ड रेजिङ यो कुराकानी सुनेर कसैले केही डोनेसन गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई कहाँ कसरी डोनेसन गर्न सकिन्छ भाइ?
1: हजुर दिदी, मैले चाहिँ मेरो सोसियल मिडियामा पनि के अरे अहिले मेरो फेसबुक पेजलाई मैले पब्लिक गरेको छु फर सम डेज यही डोनेसन पर्पजले। अनि तपाईँ गोफन्डमा जानुभयो भने जेसन क्यानेडीको उसमा एकाउन्ट JASONKENNEDY जेसन क्यानेडी रनिङ फर नेपाल गर्नुभयो भने त्यहाँ पनि गएर चाहिँ गोफन्डको पेजमा गएर चाहिँ एकाउन्टमा गएर चाहिँ डोनेट गर्न सकिन्छ।
0: पक्कै पनि। र तपाईँको सोसल मिडिया भन्नाले फेसबुक अरू कुन कुन सोसल?
1: हजुर, मैले फेसबुक र हाम्रो क्यान्ट अनि क्यान्टको तपाईँको जति पनि हाम्रो संस्थाहरू छन् मैले उहाँहरूलाई पनि के अरे मेसेज मार्फत मैले पब्लिस गरेको छु। अनि जेसन क्यानेडी योर्स
2: JK Trail Runner on Instagram, Jason Kelly on Facebook, and LinkedIn as well.
0: Okay. Hello, Jason. Hello, good
2: Hello,
0: morning.
2: It's still lovely. It's still okay.
0: Okay, pakai pani. How do you feel at the moment, Jason?
2: Marvelous.
0: Marvelous. Lovely weather, yeah?
2: Still sunny, not too hot. We're okay. Making good progress. 4 mile an hour average, so that's pretty good going.
0: What is your absolutely dream running for Nepal, Jason?
2: Sorry, I didn't quite catch that. Sorry.
0: Oh, what is your absolute dream for today, running for Nepal? Yeah.
2: Oh, if we can hit our target, I'll be really happy. If we can surpass the target, £5,000-6,000, that'd be amazing. Obviously, the more money we raise, the more we can help.
0: Okay. Do you listening any music or podcast or pure silent while you running?
2: Thank you. Morning.
0: Okay.
2: Points of trails. No, I don't run with music or podcast. I just run with nature.
0: Oh, that's great. Okay. Enjoy your running. Thank you very much. Good luck.
2: Thank you. For your time, really appreciate it.
0: हेलो, हाम्रो सञ्जय भाइ, तपाईँहरू दुवैजना रनिङ गरिराख्नु भएको अवस्था र तपाईँहरू दुवैजनालाई एकदमै हामी सबैको तर्फबाट धेरै धेरै शुभकामना छ। तपाईँहरूको यो यात्रा एकदमै सफल रहोस्। अरू हाम्रा कम्युनिटीहरूलाई अथवा यति बेला रेडियो सुनिराख्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: हजुर, हामी अब लगभग होपफुली एस हाम्रो प्लान अनुसार के अरे गयौँ भने अबको फ्यु आवर्समा हामी चिलाम पुग्नेछौँ र क्यान्टरबरी क्याथेड्रल क्यान्टरबरीमा हामी करिब से 12-1 बजेभित्र आइपुग्छौँ होला।
0: हजुर।
1: अनि यदि कोही सहयोग हामीलाई करेज गर्ने आउन सक्नुहुन्छ भने प्लिज जोइन अस। अनि हामीहरूलाई तपाईँको हौसलाको आवश्यकता अवश्य नै छ। आजको दिनमा च्यालेन्जिङ छ तर डुएबल छ।
0: पक्कै पनि। क्यान्टरबरी क्याथेड्रलमा तपाईँहरू कति बजी आइपुग्नुहुन्छ?
1: हामी 12 होपफुली 12 र 1 बजेभित्र हामी आइपुग्छौँ होला।
0: हजुर। सञ्जय भाइ, तपाईँ पहिला बिएबिएससँग पनि संवाददाता काम गर्नुभएको जस्तो मलाई लाग्यो तपाईँको आवाज सुन्दा।
1: हो दिदी, म 2004 क्याट्रिक हुँदाखेरि क्याट्रिकको समाचार
0: अवश्य अवश्य मलाई त्यो अलिकता माइन्डमा कतै हो कि जस्तो लाग्यो। पक्कै पनि हुनुहुँदो रहेछ। र अहिले तपाईँ कुन कम्पनीसँग आबद्ध हुनुहुन्छ र कुन युनिटमा काम गर्दै हुनुहुन्छ अथवा तपाईँको आर्मी करियर?
1: ज्यू दिदी म ओभियसली एक्सक्युजी पहिला अनि 2018 चाहिँ रिटायर भएको थिएँ अनि 2018 रिटायर भएदेखि नै मैले जनवरी 18 के अरे ग्यालागर लिमिटेड हाम्रो एल्सफोर्टमा बेस छ कन्स्ट्रक्सन कम्पनी र त्यहीँ एज अ कन्स्ट्रक्सन म्यानेजर अनि हाम्रो जेसन क्यानेडी पनि सिनियर हेल्थ एन्ड सेफ्टी एडभाइजर अनि वि बोथ एक्स मिलिट्री फेरि
0: ओके इन्ट्रेस्टिङ भनेपछि तपाईँहरूलाई अब यो यति धेरै यात्रा पार गर्नको लागि प्र्याक्टिस गर्नु परेन तपाईँहरू दुवैजना एक्स मिलिट्री होइन त्यसमा पनि जोस जाँगर र एउटा गुड कजको लागि गर्दैछु भन्ने एउटा विश्वास होइन म आशा गर्छु तपाईँहरूले अहिलेसम्म कति पैसा तपाईँहरूको गो फन्डमा आइसकेको छ तपाईँहरूको जति उठाउनु पर्ने टार्गेट अहिलेसम्म कति उठेको छ भाइ
1: हजुर दिदी आज त मैले चेक गरेको छ दिदी हिजो मैले चेक गर्दाखेरि अब किन एकदम भेरी सोर्ट नोटिसमा प्लान भएको हो हाम्रो अनि लिचुरी हामीले थ्री डेज भएको चाहिँ हामीले पब्लिस गरेको अनि ओभर 3,000 pounds चाहिँ मलाई लाग्छ ओभर 3,000 pounds चाहिँ रेज भइसकेको छ जस्तो लाग्छ सो अहिलेसम्म जति पनि हाम्रो के अरे डोनर्सहरूले हामीलाई सपोर्ट गर्नुभएको छ उहाँलाई यही मार्फत पनि धन्यवाद दिन चाहन्छु अनि तपाईँहरूलाई पनि
0: अनि एउटा कुरा नि अब म आशा गर्छु तपाईँले जुन टार्गेट राख्नु भएको छ त्योभन्दा बढी नै हुनेछ होइन हामी आशा गरौँ यो पक्का होस् भने र यो रकम कसरी उहाँ नेपाल गभर्मेन्टलाई ह्यान्डेड गर्ने
1: कस्तो प्लान गरेको थियो भने अब तपाईँको हुन त अब धेरैले डाइरेक्ट प्राइम मिनिस्टर फन्डमा डिजास्टर फन्डमा रिलिफ फन्डमा हालिराखेर जम्मा गरिराखेको छौँ हामीले अनि तर नेपालमा फेरि त्यस्तै गरी अरू अरू च्यारिटी अर्गनाइजेसनहरू पनि हुनुहुन्छ अनि हामीले के अरे ब्रिटिसको के अरे गभर्मेन्ट वेबसाइटमा हेर्दाखेरि चाहिँ तपाईँको इन्टरनेसनल रेड क्रस र क्रिसन पनि हामीले ट्रस्टेड अहिले नेपालमा एकदमै एक्टिभ एक्टिभली सपोर्ट गरिरहेको छ अनि हामीले चाहिँ सायद भयो भने चाहिँ डिसिसन यट टु बी मेड सायद रेड क्रसतिर हामीले के अरे उहाँहरूलाई पनि हामीले सपोर्ट गर्नुपर्छ के अरे
0: जरुर
1: भनेर हामीले सोचिराखेको छौँ अहिले
0: हजुर पक्कै पनि भाइ एकदमै खुसी लाग्यो र तपाईँले जे गर्दै हुनुहुन्छ एकदमै गुड कजको लागि गर्नुभएको छ अनि तपाईँ र जेसन केनेडी दुवैजना अहिले कति कति वर्षको हुनुभयो यो यति लामो माइल्स रन गर्नको लागि अब
1: के अरे आई एम म चाहिँ नियरली 50
0: हजुर
1: अनि जेसन इज जस्ट ओभर 50
0: ओके जेसन तर म यति धेरै अब रन गर्न सक्दिनँ र पनि मेरो शुभकामना तपाईँहरूलाई एकदमै धेरै छ होइन तपाईँहरू पनि हामी पनि अराउन्ड 5 लाइनमा हो तपाईँहरू दुवैजना 5 हुनुहुन् रहेछ ओके ओके हामी आशा गर्छौँ कतै हुन्छ कि है यो क्यान्टरबरीको क्याथेड्रलमा हामी भेट्छौँ कि म कोसिस गर्छु भाइ ल एकदमै धेरै धेरै शुभकामना छ हजुरहरू दुवैजनालाई थ्याङ्क यू सो मच समयको लागि
1: थ्याङ्क यू सो मच दिदी सबैलाई धेरै धेरै धन्यवाद
0: पक्कै पनि हामीलाई धेरै फेसबुकबाट धेरै साथीहरूले पनि धेरै धेरै शुभकामना भन्नुभएको छ है तपाईँहरूलाई जसमा हाम्रो धनु बहिनी हुनुहुन्छ धनु बहिनीले पनि जेसन एन्ड सञ्जयलाई एकदमै साहसी यात्राको लागि मन छुने यो मनै छुने तपाईँहरूले गर्नुभएको यो रनिङ फर नेपालको लागि धेरै धेरै शुभकामना भन्नुभएको छ अनि उहाँले गो फन पेजमा गएर मैले पनि केही सहयोग गर्नेछु भन्नुभएको छ है हजुर हजुर त्यसै गरी ललित दाई र सती दिदीले पनि त्यही कुरा भन्नुभएको छ उहाँ लन्डनदेखि हुनुहुन्छ अवश्य पक्कै पनि अन्य श्रोताहरूले पनि डेफिनेटली तपाईँलाई यो गुड कजको लागि सपोर्ट गर्नुहुनेछ तपाईँहरूले एकदमै दुःख गर्नुभएको छ र तपाईँहरूलाई कुनै तकलिफ बिना नै भनिन्छ नि कुनै पनि दुःख बिना नै यो यात्रा पुरा गर्नु होला हाम्रो शुभकामना
1: थ्याङ्क यू
0: जेसन गुड लक बाई हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म हामीले कुराकानी गरिरहेका थियौँ रनिङ फर नेपालको लागि आज भने जेसन केनेडी र सञ्जय थापासँगको यो कुराकानी थियो। उहाँहरूले लन्डन टु काठमाडौँको 4,560 माइल्स पुरा गर्दै हुनुहुन्छ। आज दिनमा उहाँहरू क्यान्टरबरी क्याथेड्रलमा आउन सक्ने सम्भावना छ, आउन सक्ने सम्भावना होइन आउनुहुन्छ नै, डेफिनेटली तपाईँहरू पनि त्यहाँ गएर उहाँहरूलाई भेट्न सक्नुहुनेछ। अहिलेको लागि भने हामीलाई हाम्रो सहकर्मी साथी योगराज राईजी हुनुहुन्छ, उहाँले आज धरानी भेला हुँदैछ म पनि त्यहाँ जाँदैछु भन्दै हुनुहुन्थ्यो। आज धरानी भेलामा को को जाँदै हुनुहुन्छ र हामीलाई पनि केही इन्भिटेसन आएको थियो बिएबिएस स्टाफहरू सबैलाई, हामी चाहिँ जान सकेनौँ तर हाम्रो प्रतिनिधित्व गर्दै योगराज भाइ जाँदै हुनुहुन्छ। हाम्रो योगराज राईजी र उहाँको परिवार त्यहाँ जानुहुनेछ। उहाँले सम्पूर्ण धरानीहरूलाई मिठो सम्झना भन्दै म तपाईँलाई सुनाउँदैछु। धरान धनकुटा भेडेटार अनि अरू के छ सबै यो गीतले भन्नेछ। तपाईँहरू सबै सबैलाई धेरै धेरै शुभकामना, इन्जोय गर्नुहोला।

0: गोरखा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in

0: अहिले प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ विद्या तिवारी र नवराजको स्वरमा रहेको गीत थियो। अब यो गीत पछि भने सेकेन्ड जिआर सिरमुर राइफल डेली डे हुन गइरहेको छ श्रोता। 13 सेप्टेम्बरको दिनमा विभिन्न लोकल एरियामा गर्दै हुनुहुन्छ र विशेष गरेर यो सेकेन्ड जिआरको सिरमुर साथीहरूले मनाउनु हुने यो डेली डे यो वर्षको लागि कहाँ कसरी मनाउँदै हुनुहुन्छ भन्ने विषयमा हामीले यहाँहरूलाई जानकारी गराइसकेका छौँ। तर अहिलेको लागि भने सेन्ट्रल सेलिब्रेसनमा हाम्रो कन्ट्याक्ट पर्सन हुनुहुन्छ क्याप्टेन राजु गुरुङ दाजु, उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ र यस वर्षको लागि यो सिरमुर रेजिमेन्ट एनुअल पार्टी कहाँ कसरी कस्तो तरिकाले हुँदैछ त अब हामी उहाँसँग सुन्नेछौँ। दाजु नमस्ते। हेलो राजु दाई, सुन्दै हुनुहुन्छ मलाई?
1: रूपा बहिनी नमस्कार।
0: नमस्कार दाई, हजुर तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: थ्याङ्क यू बहिनी, सर्ट नोटिसमा पनि एउटा समय दिनुभयो। हामी 2 सिरमुर राइफलको एनुअल डेली टिग्रिस एन्ड तमन्दु डे अनि रेजिमेन्ट 211 वर्षको रेजिमेन्ट बर्थडेको जुन सेलिब्रेसनको विषयमा त्यसको लागि योग सर अनि सबै विद्यार्थी टिमलाई हरेक वर्ष तपाईँहरूले हामीलाई जुन एउटा एनुअल फोरकास्ट अन एयर अनि पहिला चाहिँ 2024 पहिला फिजिकली पनि हाम्रो सेलिब्रेसनमा उपस्थित भएर जुन एउटा सहयोग गर्नुभयो त्यसको लागि सम्पूर्ण 2 सिरमुर राइफलका अधिकृत र मेम्बरको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आज समय दिनुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु रूपा बहिनी।
0: हजुर, एकदमै खुसीको कुरा दाई हो। हामी 2024 त अब हामी फिजिकली आउने गर्थ्यौँ, 2025 आउन नसक्नुको कारण चाहिँ अब तपाईँहरूको धेरै इलाकामा हुने गर्छ दाई, अनि यसले गर्दा पनि हामी नभ्याउने भएर पनि हो होइन, र यस वर्ष पनि तपाईँहरूको विभिन्न लोकल एरियामा हुँदैछ अनि यो डेली डे यो सेन्ट्रलदेखि अन्य स्थानहरूमा पनि मनाउँदै हुनुहुन्छ दाई। यो सबैभन्दा पहिला त यो डेली डे अघि यहाँले पनि भन्नुभयो डेली अथवा टिग्रिस अथवा तमान

रेजिमेन्ट भन्थ्यो, उनीहरू देहरादुनबाट गएर 3 दिनको नोटिसमा देहरादुनबाट गएर जुन दिल्लीमा जुन एउटा म्युटिनीहरूले जुन कब्जा गरेको थियो एकदम सक्सेसफुली जुन त्यो कब्जा गरेर लिन सफल भयो। अनि हरेक वर्ष अनि त्यो 3 महिनाको सफलता जुन 14 सेप्टेम्बर 1857 चाहिँ त्यो लिइसकेपछि हाम्रो वीर गोर्खाजको नाम पक्का सुनौलो अक्षरले लेख्ने चाहिँ हामी सफल भएको थियो। त्यति बेला अरू रेजिमेन्टहरू फर्म भएको थिएन, त्यो नै सिर्मो रेजिमेन्ट नै होल ब्रिगेड अफ गोर्खाजको एउटा सुरुको गोर्खा बटालियन थियो जुन वेस्ट इन्डियाको सँग चाहिँ लडाइँपछि इस्टाब्लिस भएको अप्रिल 1815। अनि यो कसरी इस्टाब्लिस हुन गयो भन्दाखेरि अब नेपाल अनि वेस्ट इन्डियाको लडाइँमा चाहिँ नेपालको पश्चिम क्षेत्रमा हाम्रो पछि जेनरल भएर के अरे रिटायर हुनुभयो लेफ्टिनेन्ट योङ साहब चाहिँ कैदी हुनुभयो। कैदी भएर उहाँ चाहिँ झन्डै 3-4 महिना बस्यो र हाम्रो काइन्डनेसले गर्दाखेरि उहाँले रिलिज गर्नुभएको छ। त्यसपछि रिलिज गरेर गएपछि ऊ इन्डियाको वेस्ट इन्डिया कम्पनीमा चाहिँ उहाँले गोर्खा लिगको एउटा रेकमेन्डेसन गरेर जुन यो भर्ती लिने प्रस्ताव राख्नु भएर हामी अप्रिल 1815 इस्टाब्लिस भयो सिर्मो राइफल देहरादुनमा। अनि त्यही हुँदा हुँदै 1857 जुन लडाइँ भयो त्यो मिटनी भयो दिल्लीको उसमा दरबारको त्यसलाई चाहिँ कब्जा गर्ने हुकुम पाएपछि हाम्रो गोर्खाहरू 3 महिना को लामो सङ्घर्षपछि 14 सेप्टेम्बर 1857 हामीले सक्सेस गर्यो र हाम्रो वीर गोर्खालीको नाम राख्ने एउटा हाम्रो पहिचान भयो। अनि त्योले गर्दाखेरि हामीले हरेक वर्ष हामी 2 इयर सेकेन्ड फर्स्ट पहिला हामी 2टा बटालियन थियो, फर्स्ट बटालियन सेकेन्ड बटालियन 14 सेप्टेम्बरको दिनमा हामी रेजिमेन्टमा भव्य तरिकाले 2टा बटालियन मनाउँदै आएको थियो। अनि यसकै एकदम कहानीहरू लामो छ, म सर्टकटमा भन्छु भने अनि त्यही उत्सवमा चाहिँ पछि हजुर महारानी क्विन भिक्टोरियाले त्यतिखेर चाहिँ राम्रो काम गरेको भएर हामीलाई एउटा स्पेसल जुन हाम्रो हिन्दू रावको घर कब्जा गरेपछि त्यतिखेरको सरकारले चाहिँ हामीलाई एउटा स्पेसल फ्ल्याग दिएको थियो जुन हामीले परेडमा बोकेर हिँड्ने। अनि त्यो फ्ल्यागलाई चाहिँ 1863 हजुर महारानीले आफ्नो छोरा राजकुमारलाई चाहिँ इन्डिया भिजिट पठायो। पठाएपछि उहाँ चाहिँ एकदम गोर्खालीको जुन एउटा बहादुरी र साहसी देखेपछि उहाँले चाहिँ आफ्नो फिदर जुन प्रिन्स अफ वेल्स फिदर चाहिँ ब्याजमा लगाउने चाहिँ हुकुम दिनुभयो र अनि क्विन टन्सनको एउटा के अरे मिसिनमाईको प्रस्ताव राख्नुभयो जसले गर्दाखेरि रानीले स्वीकार्नुभयो र त्यसपछि हामीले चाहिँ तपाईँलाई पनि थाहा छ 2 जेल चाहिँ पिसअप वेस्ट फिदर लगाउँछ हामी खुकुरी क्रस नगरेर, तर हाम्रो प्याजहरूमा चाहिँ खुकुरी हुन्छ तर टोपीमा चाहिँ हाम्रो इभन हाम्रो अदर एस अनि साहबहरूको टोपीमा चाहिँ त्यो पिसअप वेस्ट फिदर हुन्छ। अनि त्यसरी हाम्रो कहानी सुरु भएको छ। अनि त्यसै क्रममा चाहिँ 71 वर्षपछि फेरि लडाइँहरू बिस्तारै हुँदै गयो। अनि 71 वर्षपछि हाम्रो सेकेन्ड बटालियन जुन के अरे सेकेन्ड भन्छ त्यतिखेर फेब्रुअरी 1886 हामी फेरि गोर्खाली पल्टन खडा गऱ्यौँ। अनि 2टा पल्टन हामी दाजुभाइ पल्टन खडा भयो। अनि त्यही प्रकारले हामी 3rd, 4th, and 5th जुन फर्स्ट वर्ल्ड वार अनि सेकेन्ड वर्ल्ड वारमा के अरे खडा गऱ्यो, त्यो लडाइँको बेलामा फेरि खडा गर्ने फेरि डिसबेन्ड हुने त्यस्तै भयो। र 1948 जब हामी हाम्रो के अरे पल्टनहरू इन्डियाबाट के अरे मलय आउने बेलामा चाहिँ हाम्रो फर्स्ट बटालियन र सेकेन्ड बटालियन यता आयो अनि फोर एन्ड फिफ्थ बटालियनलाई चाहिँ अहिले इन्डियन आर्मीमा 5 जिआर भन्छ 5 8 जिआर भन्छ अनि उहाँहरू चाहिँ उदय बस्नुभयो। त्यसपछि हाम्रो 6 जिआर 7 जिआर 10 जिआरहरू अब क्रमशः फर्म अप भयो 1817 1902 1890। अनि त्यसपछि हाम्रो सिग्नल के अरे क्युजी सिग्नल अनि जिटिआर 48 अनि 1969 अनि आखिरीमा फेरि हाम्रो क्युओजिएलआर 2001 जिटिआर र क्युओजिएलआर नयाँ नाममा 2001 अनि अहिले आएर हाम्रो चाहिँ रोयल हाउस अस्ट्रेलिया यसरी गोर्खाली पल्टनहरू स्टाइल बिच हुन गएको थियो त्यो उसले गर्दाखेरि। अनि त्यही सङ्घर्षमा हामी 2JRको चाहिँ दिल्ली
जुन 1857 ब्याटल ओनर हो अनि हाम्रो टिभी चाहिँ 1916 को ब्याटल ओनर हो एकदम

0: पुरानो अनि ठुलो हाम्रो पुर्खाहरूले धेरै ज्यान गुमाएको छ यो लडाइँमा. त्यसपछि आखिरमा सेकेन्ड वर्ल्ड वारमा 1945 चाहिँ फेरि हाम्रो तमन्डु जुन बर्माको लडाइँमा त्यो ब्याटल अनर चाहिँ हाम्रो रेजिमेन्टले पाएको छ. र अरू ब्याटल अनर पनि थुप्रै छ, 6 जिआर 7 जिआर 10 जिआरले मनाउँछ क्रमशः. अनि त्यही ब्याटल अनरहरू जब हामी पल्टन हङकङ छोड्नु पर्ने 1997 छोड्नु पर्ने कारणले गर्दाखेरि हामी जुन 1994 2 जिआर 6 जिआर मर्ज भएर हामी 1 आर जिआर फर्मअप भयो. अनि 7 जिआर अनि 10 जिआर मर्ज भएर 1994 2 आर जिआर अनि 3 आर जिआर भयो. पछि फेरि 2 आर्जेर 3 आर्जेर 1996 फर्मअप भएर 2 आर्जेर भएछ. अहिले हाम्रो 1 आर्जेर अनि 2 आर्जेर हाम्रो सिस्टर पल्टनहरू छ, हाम्रो पहिलाको पुरानो पल्टनको उसमा यसरी इस्टाब्लिस भएको छ. अनि यसरी साहसी काम गरेको कारणले गर्दाखेरि 2 जिआर सिनमोर राइफलले जब जुन 30 जुन 1994 डिस्ब्यान्ड भएपछि हामीले सबै हामी नेपालमा थियौँ त्यतिखेर. अनि हाम्रो 1996 चाहिँ मेजर जिसिओ लक्ष्मी प्रसाद गुरुङले हाम्रो सिनोर रेज सिनोर क्लब नेपाल खडा गरेर हामीले सबै के अरे पूर्व पश्चिम सबै एडब्ल्युहरूमा सेलिब्रेसन गर्दै आएको थियो त्यस्तै प्रकारले दार्जिलिङमा. र पछि हामी 2004-05 यता आउने क्रममा चाहिँ फेरि हामी युकेमा चाहिँ 2005 हाम्रो मेजर जिसिओ लालबहादुर गुरुङको अध्यक्षतामा हामीले 2 जिआर सिनमो साथी एसोसिएसन युके सिनमो साथी खडा गरेर हामीले जति पनि सिर्मो राइफलका जति पनि रेजिमेन्टका अधिकृतहरू मेम्बरहरू दिदीबहिनीहरू सबै जम्मा भएर भव्य तरिकाले 2005 2024 हामी सेलिब्रेसन गऱ्यौँ. किनभने हाम्रो फन्ड थियो, हाम्रो ट्रस्ट फन्ड थियो कोभिडले कारणले गर्दाखेरि हामी ट्रस्ट फन्ड चाहिँ अलिक छिटो अर्ली नै हामीहरू सकियो. र 2024 बहिनीले पनि थाहा छ हामी एकदमै 1100 बढी सिरमोर दाजुभाइ दिदीबहिनीहरू अल ओभर द युकेको हाम्रो 22 कोचहरू बुक गरेर हामी आखिरी सेलिब्रेसन चाहिँ हाम्रै आफ्नै पल्टनभित्र गर्ने भनेर हामीले जुन एउटा व्यवस्थापन गरेको थियो जुन 2 आर्जेको डिल्ली कुमार साहबले एक्सेप्ट गर्नुभयो जिएम साहबले अनि सिओ साहबले. अनि हामीले एकदमै राम्रो तरिकाले सोनक्लिकमा अनि कति वर्ष 50 वर्ष 60 वर्षसम्म क्याम्प नदेखेको हाम्रो सिनियर सिटिजनहरूले घुम्ने मौका पायो. द्याट इज वान अफ एकदमै हिस्टोरिकल इभेन्ट हो. अनि त्यसपछि गएको लास्ट इयर पछि हामी सेल्फ फन्डिङ उसमा चाहिँ हामी सेलिब्रेसन गर्दै आएको छ. अनि त्यो सेलिब्रेसनले धेरै हामीले लेसन पनि सिक्यो र सबैले के भन्यो होइन सेन्ट्रल गर्नुपर्छ भन्ने उद्देश्यले फेरि मलाई नै कन्टिन्युसन एउटा चेयरम्यानको आइ भएर हामी दुईजना मात्रै छ यो रन गर्नुको लागि. अहिले फुल कार्य समिति छैन तर हामी भोलिन्टियरिङ गर्दैछु. र 2025 हामी सेल्फ फन्डिङ गर्दाखेरि अनि क्युटी टिम चाहिँ हाम्रो 1 आर्जर 2 आर्जरको सिओ साहब जेम साहबहरूले जहिले पनि उहाँले एनी टाइम वी आर ह्याप्पी टु के रिलिज भनेर भनेको छ. त्यो भएर हामीले
1: भनेपछि अब फ्युचरमा पनि अब सेन्ट्रल रूपमै हुनेछ त है.
0: सेन्ट्रल हुँदैछ, हामीले इच्छा चाहिँ के भने हामीले ओपन गर्दैछु कि सबलाई. तपाईँहरू इकाइमा सानो क्लबमा गएर 10-15 सेलिब्रेसन गर्यो तपाईँ आफ्नो खुसी, तर होइन हामी क्युटीसँगै सेन्ट्रलमा अल्डोसुमै आउँछ भने तपाईँहरू आउनुहोस्. हामी क्युटी टिम चाहिँ के अरे हाम्रा 1 आर्जेन 2 आर्जेको सिओ साहब जिएम साहबहरूले तर हामी टिम पुरा ल्याउन सकिएन किनभने हाम्रो फन्डिङले गर्दाखेरि. अहिले हामी चाहिँ क्याप्टन साहब र निस्लीमा मात्रै ल्याउँछौँ र हाम्रो एस्कोर्ट चाहिँ हामी आफ्नै रेजिमेन्टबाट इन होम खटाउँछ त्यो दिनमा जस्तै पोहोर हामी त्यो अनुसार गरियो. र एक्सपेक्टेसन मैले चाहिँ किनभने हाम्रो सधैँ 800-900 भन्दा बढी हुन्थ्यो फोन हुन्थ्यो त पोहोर चाहिँ स्वात्तै घटेर अब 325 जनाको नाम आयो तर आखिरमा अन द डेमा 220 भयो. हामी घाटा पनि खाइयो तर यसपालि अलिक रेस्ट एकदम क्लियरली स्ट्रिक्ट गरेछौँ हामीले किनभने यो सेल्फ फन्डिङ हो. अब हामीले पैसा छैन आफ्नै गोजाबाट कार्य समिति पनि छैन त्यसले गर्दाखेरि अहिले हामीले नर्थको चाहिँ हामीले योगमा मनाउँछ पहिलाको जस्तै अनि मिडल्यान्डको चाहिँ सुन्दर के अरे न्यूनटनमा मनाउँछ हाम्रो ल्याप्टन रामबहादुर के अरे राणा साहब हुनुहुन्छ. अनि नर्थमा चाहिँ क्याप्टन भक्त थापा साहब छ. अनि अहिले स्विन्डनमा पोहोरबाट हाम्रो मेजर गुतवन साहबले स्विन्डन र केन के अरे वेल्स एरियाको चाहिँ स्विन्डनमा गर्छ अनि केन एरियाको चाहिँ फोकिस्टनमा हाम्रो क्याप्टन विष्णु सिंह साहबले गर्दैछ. र अरू चाहिँ जति पनि सबै एरियाको चाहिँ सेन्ट्रलमा अल्डरसुटमा हो हामीले लास्ट इयरमा गरेको. र यसपालि हामी त्यो सेल्फ फन्डिङले गर्दाखेरि अलिकति भएर अलिक रेस्ट्रिक्सन गर्छ. यो मन्डेसम्म लास्ट स्ट्रेङ गरेको छ र यो वर्ष हाम्रो स्ट्रेङ्थ चाहिँ एकदमै कम्ती आयो. अलिक दुःख लाग्दो छ.
1: अहिले कति छ दाइ यो वर्ष कति जति आउनु भएको छ उहाँहरू?
0: अहिलेसम्म हाम्रो हिजोसम्म हाम्रो फाइनेन्स कोअर्डिनेटर कृष्ण शारदा कृष्णजीले सब्मिट गरे अनुसार हामी 185 मात्रै भएको छ. तर हामीले एक्सपेक्टेसन किन हाम्रो क्युटी उपस्थित भएपछि मिनिमम भनेको 300 कट्यो भने अलिकति हाम्रो क्युटीको एउटा महत्त्व छ, कुन ठाउँ छ निसिनमाको महत्त्व छ.
1: एकदमै
0: 300 मुनि आयो भने त आई थिङ्क वी आर नट के अरे रेस्पेक्ट जुन हाम्रो पुर्खाहरूले अन गरेको यो चाहिँ नट ओन्ली टु इयर ओभर ब्रिड अफ गर्छ लागि हो. अनि जुन कि यहाँको राजाले धरी सल्युट गर्छ अनि
1: एउटा कुरा नि जस्तो कि अब यहाँ हाम्रो आरजेआरको जेम साबरले अथवा सिओ साबरले हाम्रो आरजेआरको भेन्यू भनौँ न यो क्याम्पमा उहाँहरू एग्री हुनुभयो भने अब संयुक्त रूपमा सबैले एकै ठाउँमा गर्ने सम्भावना कस्तो छ?
0: त्यो पनि हामीले अप्सन राखेको तर सबैको अप्सन चाहिँ अल्डरसुट भयो सेन्ट्रल एरियाले गर्दाखेरि. त्यहाँ त भेन्यू त हाम्रो के अरे आरजेआर 1,000-2,000 साहबले त पर स्क्वायर फ्रीमा दिएछ नि, हामी तिर्नु पर्दैन
1: हो नि.
0: तर चाहिँ लङ वे भयो,
1: फ्री पनि भयो. अनि विशेष गरेर अब हाम्रा सिनियर बाबा आमाहरू जो अलि मैले लास्ट 2024 पनि देखेको थिएँ, धेरै उहाँहरू अलिकता उमेर पुगेको हुनुहुन्छ नि त होइन, जसले गर्दा उहाँहरूलाई अब अहिलेको लेटेस्ट इक्विपमेन्टहरू प्रदर्शनी गराइएको थियो, त्यो फाइदा पनि हुन्छ. अनि फेरि कुक हाउसको खाना खाँदा म एकदमै पहिलाको भर्ती भएको मेरो आफ्नो आर्मी करियरको लाइफ सम्झेँ भनेको पनि हामीले सुनेका थियौँ होइन. मैले त्यही भएर यो प्रश्न राखेको
0: तर अलिकति मान्छेको त्यो हामी त्यो चाहिँ खास प्लान चाहिँ इन 5 त्यहाँ गर्ने प्लान छ, नट एभ्री इयर.
1: अनि यसको साथसाथमा नि दाइ जस्तो कि अब अघि तपाईँले भन्नुभयो दिल्ली ट्रिग्रिस अनि टमान्डु यी ब्याटल अनर्स फिल्डहरूमा पनि भिजिट गर्ने मौका अब कतिको यो प्लानहरू बनाउन सकिन्छ?
0: यो चाहिँ के अरे रेजिमेन्टको तर्फबाट भइरहेको छ तर म फिजिकली जान सकेको छैन. अनि हामीले यो अब हाम्रो टिग्रिस चाहिँ फेब्रुअरीमा हो सेलिब्रेसन गर्नुपर्ने अनि तमन्डो मार्चमा हो, तर हाम्रो अब युकेमा विशेष गरी काम गरेर गर्ने भएको कारणले गर्दा हामी एकै दिनमा डेलीको दिनमा त्यो भएर हामीले डेली अप्लिक टिग्रिस अप्लिक तमन्डो डे अनि रेजिमेन्ट सेलिब्रेसन भनेर हामीले इन कम्बाइन्डमा चाहिँ गर्दै आएको छ. अनि विशेष गरी यो त रेजिमेन्टको इभेन्ट हो. अब हाम्रो दुईवटा बटालियनमा एक्सपेक्टेसन अब एकदम मोर देन 500 अटेन्डेन्ट हुनुपर्ने हो, तर एउटा वर्षदिनको इभेन्ट हो तर दाजुभाइ दिदीबहिनीले अलिकति टाइम दिन सकेको छैन. तर हामी त भोलिन्टियर हो, हामी त एनी टाइम जहाँ भन्छ वहीँ गर्न सकिन्छ, तर त्यसको लागि चाहिँ विशेष गरी फेरि फन्डिङ चाहियो. अब हाम्रो जति पनि सिनियर सिटिजन हो धेरै जस्तो अटेन्ड हुने अनि उहाँहरूलाई चाहिँ अब कोचहरूलाई अरेन्ज गर्नु पर्यो, इट्स च्यालेन्जिङ. तर हामी मैले 2024 भनिसके चाहिँ एभ्री 5 हामी चाहिँ क्याम्पमा गर्ने प्लान छ. अब यो सेकेन्ड इयर हुन्छ, एनदर 3 आफ्टर इफ एनी वान सर्भाइभ है, त्यो छ. तर त्यसरी छ, त्यसले गर्दाखेरि अहिलेको सेलिब्रेसन चाहिँ जति पनि जो आउनुहुन्छ सेन्टरमा यो मन्डे चाहिँ आखिरी डेड लाइन हो के अरे त्यहाँ हामीले गरेछौँ. हाम्रो 600 बढी हाम्रो यो भाइबर ग्रुप अनि वाट्सएपमा छ तर मान्छेहरूको अटेन्डेन्स एकदम कम्ती छ. अनि त्यही भएर नर्थको चाहिँ क्याप्टन भक्त साहबलाई कन्ट्याक्ट गर्ने अनि के अरे मिडल लाइनको चाहिँ हाम्रो लेफ्टिनेन्ट राम बहादुर राणा साहबलाई कन्ट्याक्ट गर्ने अनि वेस्टको चाहिँ स्विन्डनमा हाम्रो मेजर गुप्तमान साहब छ अनि इस्टको चाहिँ फोकसम्म चाहिँ हाम्रो विष्णु साहबलाई कन्ट्याक्ट गर्ने भनेर हामीले चाहिँ यो भनिसकेको छ. अनि एट द होल किनभने यो एकदम रेजिमेन्टको मेन इभेन्ट हो वर्षदिनको.
1: यो त रेजिमेन्टको मेन इभेन्ट अनि हामीले प्राउड फिल पनि गर्नुपर्छ होइन दाइ. यो त एकदमै हाम्रो पुर्खाजहरूले कमाएको बहादुरी हो नि त होइन, यो एउटा स्मृति सभा नै हो, हामी उहाँहरूलाई सम्झिन्छौँ. र यो एकदमै महत्त्वपूर्ण दिन तपाईँहरूको विभिन्न लोकल एरियामा हुँदैछ, इन्जोय गर्नु होला दाइ. हामी पनि कहीँ कतै पक्कै पनि हामी सहभागिता जनाउनेछौँ. अहिलेको लागि हजुरको समयको लागि धेरै धेरै धन्यवाद दाइ. पछि कस्तो भयो फेरि हामी एकचोटि रिभ्यू गर्नेछौँ. हस् दाइ, हामी पछि भेटौँला तपाईँहरूको आफ्नो
0: बहिनी. आज रसुवा म हिम पहिरोले गर्दा धेरै हाम्रो नेपाली दाजुभाइ दिदी जानुभयो, त्यसको लागि रेजिमेन्टको तर्फबाट हार्दिक समावेदन प्रकट गर्न चाहन्छु भन्दै सिमरौल रेजिमेन्टको सम्पूर्ण अधिकृतज्यूहरू मेम्बरज्यू दिदी बहिनीहरूलाई यो 13 सेप्टेम्बर सन्डे अम्पायर हलमा भेट्ने आशा राख्दै धन्यवाद रूपा बहिनी, अनि तपाईँ पनि हाम्रो रेजिमेन्टको मेम्बर हुनुहुन्छ भाइ, र तपाईँ आउनुहोस्।
1: हजुर अवश्य दाई,
0: जोइन अन द्याट डे। ओके
1: अवश्य दाई, हजुर हस् दाई, थ्याङ्क यू भेरी मच।
0: म चाहिँ यो आउने फ्राइडे त्यहाँ हाम्रो ए कम्युनिटी डेली डेमा जाँदैछु।
1: ए हजुर हजुर
0: हजुर, भयो भने म त्यहाँ बिहे बेस्नु।
1: अवश्य दाई, फ्राइडे आउनु होला, हामी भेटौँला। हजुर
0: हामी त्यहाँ 10 बजे प्रोग्राम छ, अनि त्यसपछि म एकछिन त्यतिर बस्छु भन्दै धन्यवाद आजको लागि।
1: हस् थ्याङ्क यू दाई, हामी पछि पनि कुराकानी गरौँला, अहिले समयको अभाव पनि मैले हजुरलाई यहीँ रोक्न चाहेँ। हजुर डेली डेमा पनि हामी भेटौँला। हस् थ्याङ्क यू, बाबाई। हजुर आदरणीय श्रोताहरू, यो डेली डेको अवसरमा विशेष गरेर सेन्ट्रल सेलिब्रेसनको लागि हुनुहुन्थ्यो क्याप्टेन राजु गुरुङ दाईसँग हामी कुराकानी गरिरहेका थियौँ। अब भने हामी कार्यक्रमलाई अघि बढाउँ एउटा मिठो गीतबाट, लेट्स रक्स मायालु सुनिहालौँ त, होइन? लेट्स रक मायालु कहाँ छ यो गीत? मैले अघि त अनाउन्स गरिसकेँ, एकैछिन यो अलिकता तल परेको छ, तर त्यसभन्दा अगाडि म तपाईँलाई छोटो प्रोमो पनि सुनाउँछु। प्रोमो सुनिसकेपछि भने हामी त्यही मिठो गीत सुन्नेछौँ। ओम विक्रम बिस्त र सञ्जय श्रेष्ठको मा रहेको यो गीत हो अहिलेको लागि भने।
2: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो, र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते Level 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ, र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स Level 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट Level 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiros.org.uk।

हजुर, लेट्स रक मायालु, होइन, लेट्स रक मायालु, यही मिठो गीत सँगसँगै आजको सम्पूर्ण कार्यक्रम भनौँ न, आजको सुनौलो बिहानी कार्यक्रम पनि यहीँ आएर पुरा भएको छ। आज धेरैभन्दा धेरै कार्यक्रमहरू छन् तपाईँको र पनि नेपालको आज हुने कार्यक्रममा पनि विभिन्न यो कम्युनिटीहरूले पनि आज तपाईँहरूको भेटघाट मात्रै नभएर तपाईँहरूले पनि केही रकम सङ्कलन गर्दै हुनुहुन्छ, फन्ड रेजिङ गर्दै हुनुहुन्छ नेपालमा भएको बाढी पीडितहरूलाई सहयोग गर्नको लागि। र मलाई लाग्छ कि कति धेरै सङ्घ संस्थाहरू कति जागरुक हुनुभएको, होइन, अब कम्युनिटी आफ्नो छँदैछ, नम्बरी छँदैछ, अर्कोतर्फ जातीय सङ्घ संस्थाहरू छँदैछन्, अनि यही भेटघाटहरू पनि, अनि त्यस्तै गरी अब विभिन्न व्यक्तिहरूले विभिन्न सङ्घ संस्थाहरूले पनि यो फन्ड रेजिङ गरिराख्नु भएको छ, कहाँ कसलाई कति दिने हो, तपाईँहरू सबै एकै ठाउँमा भएको भए त बा युकेबाट यति धेरै भन्ने पनि हुन्थ्यो होला, होइन, ओके, तर तपाईँहरूले जे गर्नुभएको छ राम्रो गर्नुभएको छ। हवस् त, म पनि बिदा चाहन्छु, नमस्ते, बाई।

0: Milaan Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नुवाकोटको बेत्रापतिमा बाढीले पुरिएको घरबाट एकजना महिलाको जीवितै उद्धार गरिएको छ। आनन्द श्रेष्ठको घरबाट महिलाको उद्धार भएको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। यस्तै अपर त्रिशुली एकको सुरुङबाट एकजना चिनिया नागरिकको उद्धार भएको छ। चिनिया नागरिक लुइया ताओको उद्धार गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। लुहाय ताओलाई सुरुङको 225 मिटर भित्रबाट उद्धार गरिएको हो। रसुवाको भोटेको छिउँदै त्रिशुली नदीमा बाढी आएको 11 दिनपछि लुहाय ताओको उद्धार भएको हो। यसअघि हिजो त्रिशुली 3A दुईजनाको उद्धार गरिएको थियो। 216 मेगावाटको अपर त्रिशुली 1 चिनिया ठेकेदारले निर्माणको काम गरिरहेका छन्। भोटेकोसी बाढीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटो मुनि व्यवस्थापन गरिएको छ।
4: फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमुना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएनए लगायत आवश्यक विवरण संकलनपछि पहिचान नभएका 30 शव जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। व्यवस्थापनका क्रममा प्रत्येक शवको संकेत नम्बर जमिन मुनि तथा माथि राखिएको छ। यस्तै शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेसन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। जमिन मुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डीएनए नमुना संकेत नम्बर, हुलिया शनाखत सम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मुचुलका व्यवस्थापन मिति र स्थानको विवरण पनि सुरक्षित राखिएको छ। भविष्यमा कुनै परिवार वा आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।
3: रसुवाको 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाले बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीको काम सकिएको जनाएको छ। आयोजनाका अनुसार बाढीका बेला आयोजनामा कार्यरत मध्ये 41 जना हराएका थिए। तीमध्ये 19 जनाको उद्धार भएको थियो। अस्ति बिहिबार सुरुङभित्रबाट थप 2 जनाको शव भेटिएको छ। यो सँगै आयोजनामा कार्यरत 39 जनाको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि सुरुङभित्र करिब 25 जना रहेको हुन सक्ने आशंका गरेको थियो। यही आधारमा सुरुङमा पनि खोजी गरिएको थियो। सुरुङको मुख्य प्रवेश मार्गबाट उद्धार टोलीभित्र पसेको थियो, तर ढुङ्गा माटो र लेदो भरिएकाले टोली करिब 100 मिटरभन्दा अघि बढ्न सकेन। त्यसपछि वैकल्पिक बाटोबाट सुरुङमा पुग्ने प्रयास गरिएको थियो। प्राविधिक टोलीले खाली पेन्स्टक पाइपबाट करिब 150 मिटर माथिसम्म पुगेर प्रवेशद्वार बनाएको थियो। त्यो प्रवेशद्वारबाट समेत उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी गरेको थियो। मुख्य सुरुङ, वैकल्पिक प्रवेश मार्ग लगायत सम्भव सबै माध्यमबाट खोजी गरिएको, तर थप व्यक्ति फेला पर्न नसकेको कम्पनीले जनाएको छ। बाढी गएको 11 दिनमा रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम सुरु भएको छ।
4: बाढी गएको 10 दिनपछि आज मात्र सेनाबाट उद्धारको काम सुरु भएको हो। यसअघि आवश्यक उपकरण नहुँदा उद्धारको कार्य सुरु हुन सकेको थिएन। यस्तै 2 दिनदेखि प्रतिकूल मौसमका कारण उपकरण सहितको सेनाको हेलिकप्टर आयोजना स्थलमा ल्यान्ड हुन नसक्दा सुरुङभित्र उद्धारको काम हुन नसकेको आयोजनाले जनाएको थियो। तर आयोजना स्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफै पहलमा उद्धार टोली खटाएको थियो। कम्पनीले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर मार्फत घट्टे खोला क्याम्प र सो क्षेत्रमाथि ग्राउन्ड सर्च गर्ने गरी भदौ 18 गते हिमालय समिट क्लब प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो। सम्झौतापछि उनीहरू 4 दिनका लागि आयोजना स्थलमा परिचालन भएका छन्। उनीहरूले पनि खोजी गरिरहेका छन्। र स्वागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेउपानेका अनुसार आज बिहान 9 बजे नेपाली सेनाको उद्धार टोलीले आयोजना स्थल रेकी गरी सुरुङ भित्र उद्धारको काम सुरु गरेको हो। वहाँले सिनियर भूगर्भविद विष्णु शिवाकोटीको नेतृत्वमा सेनाको उद्धार टोली खटिएको र आवश्यक उपकरण सहित उद्धार कार्य सुरु भएको जानकारी दिनुभएको छ। बाढीपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत 93 जना सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी 51 जना, सञ्चालक 1 जना, दैनिक जालदारी कामदार 2 जना र 3 वटा ठेकेदार कम्पनीका 39 जना सम्पर्कविहीन छन्। उनीहरू मध्ये करिब 12 जना भित्रै फँसेको आशंका गरिएको छ।
3: रसुवाका बाढी प्रभावितका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11 अर्ब बढी रकम संकलन भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।
5: It's like a breath of fresh air.
6: Gorkha Connection. Connecting Gorkha.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: कास्कीको माछा पुछ्रे एक साँदलमा निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुईजना कामदारको उपचारका क्रममा मृत्यु भएको छ। धनकुटाको पाखरीवास आठ घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपीलासगढी एकका 27 वर्षीय किसान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुवैको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परि इलामका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। घोडामा चोट लागेका मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आज बिहान करिब 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेको बेला माथिबाट अचानक पहिरो खसेको थियो। सुपर सेती कास्कीको माछापुछ्री गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको जलविद्युत आयोजना हो। रसुवाको 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाले बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीको काम सकिएको जनाएको छ। आयोजनाका अनुसार बाढीका बेला आयोजनामा कार्यरत मध्ये 41 जना हराएका थिए, तीमध्ये 19 जनाको उद्धार भएको थियो। अस्ति बिहिबार सुरुङभित्रबाट थप 2 जनाको शव भेटिएको छ। यो सँगै आयोजनामा कार्यरत 39 जनाको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि सुरुङभित्र करिब 25 जना रहेको हुन सक्ने आशंका गरेको थियो। यही आधारमा सुरुङभित्र पनि खोजी गरिएको थियो। सुरुङको मुख्य प्रवेशद्वारबाट उद्धार टोलीभित्र पसेको थियो, तर ढुङ्गा माटो र लेदो भरिएकाले टोली करिब 100 मिटर भन्दा अघि बढ्न सकेन। त्यसपछि वैकल्पिक बाटोबाट सुरुङमा पुग्ने प्रयास गरिएको थियो। प्राविधिक टोलीले खाली पेन्स्टक पाइपबाट करिब 150 मिटर माथिसम्म पुगेर प्रवेशद्वार बनाएको थियो। यही प्रवेशद्वारबाट समेत उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी गरेको थियो। मुख्य सुरुङ, वैकल्पिक प्रवेश मार्ग लगायत सम्भव सबै माध्यमबाट खोजी गरिए पनि थप व्यक्ति फेला पार्न नसकिएको कम्पनीले जनाएको छ। रसुवाका बाढी प्रभावितका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11 अर्ब बढी रकम संकलन भएको छ। सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11 अर्ब 5 करोड 56 लाख 26 हजार बढी मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनु भएको छ। एमाले विशेष संगठन कमिटीले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उहाँले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले विकसित मुलुकले ठूला ठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपाल जस्ता विकासशील मुलुकहरूमा परेको बताउनु भएको छ। उहाँले पार्टीका नेता र जनसंगठनहरू बाढी गएसँगै उद्धार र राहत वितरणलाई प्राथमिकतामा राखेर खटिरहेको पनि बताउनु भएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निर्माण भएको रूपन्देहीको गैरहवा गाउँपालिका 8 मैनियामा रहेको जनता आधारभूत विद्यालयको 3 कोठे विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। विद्यालय भवनसँगै शौचालय र खानेपानीको पनि व्यवस्थाले 120 जना विद्यार्थीलाई सुविधा पुगेको छ। भुटौलबाट छवि पाण्डे।
1: विद्यालय भवन हस्तान्तरण गरिएपछि गोर्खा वेलफेयर ट्रस्ट बेलायतबाट आउनुभएका लेफ्टिनेन्ट कर्नेलले समेत उक्त भवन खानेपानी र शौचालय संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक सूर्यकुमार रिजालका अनुसार उहाँले निर्माण भएको भवन राम्रो बनेको र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।
2: अस्ति युकेको सर त हेर्न आउनुभएको, कस्तो छ भनेर, राम्रो छ भनेर, ठिक छ राम्रो छ भनेर हेर्नुभयो, खुसी हुनुभयो। 3 कोठा हो, ट्रस्ट हो, शौचालय हो, फर्निचर, खाने पानी, त्यसभित्र 21 सेट फर्निचर, 120 जनालाई हामीलाई भवनको समस्या थियो। भवन चर्के थिए, पुराना बिल्डिङहरू 2 कोठे 2 वटा कम्पनीले चर्का थियो, त्यहाँ बस्ने लायक थिएन, त्यो भएपछि भवनको समस्या हो।
1: विद्यालयको पुरानो भवन 2072 सालमा आएको भूकम्पले चर्काएपछि विद्यार्थीहरू सकसका साथ पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका थिए। गोर्खा वेलफेयर ट्रस्टले विद्यालय मात्रै होइन विद्यार्थीका लागि स्वच्छ खानेपानी, फर्निचर र नयाँ शौचालय समेत बनाइदिएको छ। एरिया वेलफेयर सेन्टर बुटवलका क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले बेलायतबाट लेफ्टिनेन्ट कर्नेल निरीक्षणका लागि आउनुभएको र निरीक्षणपछि विद्यालय भवनको संरचना राम्रो बनेको बताउनु भएको जानकारी दिनुभयो।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो BFBS कुलकर रेडियो हो।
4: It's like a breath of fresh air. Dhaka Connection, connecting Dhakas around the world.
5: Dhaka Connection, let's be FBS.
6: 4, 3, 2, 1.

0: गोलघर रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u
0: BFBS गोरखा रेडियो।

0: भोटेकोसी त्रिशुलीबाडीमा पुरिएको घरबाट एघारौं दिनमा जीवितै उद्धार गरिएकी करिब 64 वर्षीय चन्डिका श्रेष्ठको काठमाडौँको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। श्रेष्ठको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। विदुर 10 बेत्रावतीका आनन्दलाल श्रेष्ठकी श्रीमती चण्डिकालाई आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरको भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए। उद्धार लगतै श्रेष्ठलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो। बेत्रावतीमा नदीको बगर तथा क्षतिग्रस्त संरचनामा खोजीका क्रममा आनन्दलाल श्रेष्ठको चारतले घरको छतमा पुगेपछि प्रहरीले घरभित्रबाट बचाउ बचाउ भन्ने आवाज सुनेको थियो। प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार पर्खालमा सानो पुवाल बनाएर खोजी गर्दा महिलाको आवाज सुनिएको थियो। त्यसपछि पर्खाल फुटाएर श्रेष्ठको उद्धार गरिएको प्रहरीको भनाइ छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ मलेखु सडक खण्डको कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। सडक खन्ने काम हिजोबाट शुरू भएको थियो। निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काले कृष्णभीरमा मुगलिङतर्फ 150 मिटर एक्सकाभेटर गुड्न ट्र्याक खोलिसकेको जानकारी दिनुभएको छ। मलेखुतर्फ झण्डै 100 मिटर ट्र्याक खोलिसकिएको र बाँकी 50 मिटर ट्र्याक आजबाट खोल्ने तयारी रहेको उहाँको भनाइ छ। ट्र्याक छिटो सकेर आज साँझसम्म नागढुङ्गा मुगलिङ सडक खण्ड सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो। गएको भदौ 10 गते र त्यसपछि पनि आएको त्रिशुली बाढीका कारण कृष्णभीर परेवाभीर सहितका विभिन्न ठाउँको सडक कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ। गोर्खा वेलफेयर ट्रस्टले बागलुङ जिल्लाको अति दुर्गम ढोरपाटन नगरपालिका 9 सुकुरदुङको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बाली बालिकालाई नयाँ विद्यालय भवन नहुँदा अध्ययनमा समस्या परेपछि 2,43,00,000 रुपियाँ खर्च गरी 12 कोठे नयाँ विद्यालय भवन बनाइदिएको छ। पुटवलबाट छवि पाण्डे।
1: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बुढा मगरका अनुसार 2077 सालमा आएको बाढीले विद्यालयको भवन बगाएपछि विद्यार्थीहरू भर्याङ र खेतको डिलमा बसेर पढ्न बाध्य भएका थिए। अध्यक्ष तिलक बुढा मगरले अधिकांश दलित र जनजातिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले नयाँ भवन बनाइदिएपछि नयाँ कक्षा कोठामा बसेर अध्ययन गर्न बालबालिकालाई सहज भएको बताउनुभयो।
2: त्यहाँ दलित समुदायको पनि दलित जनजातिको 2077 बाटीको फर्याङ मुनि राखेर छाप्रो मुनि राखेर एउटा कोनामा पढाउनु जनशक्ति अलिक कम छ सर शिक्षकको। त्यहाँ सर म जाँदाखेरि त म 4 कोठाको जम्मा छ, अहिले 22 भयो सर, 22 अहिले 22 चाहिँ हाम्रो गोर्खा तर्फले 12 बनाएर 12 भयो लगायत त्यहाँ दरबन्दी पलस भयो थप भयो सर।
1: विद्यालयका प्रधानाध्यापक थम प्रकाश जैसीले गोर्खा वेलफेयर ट्रस्टले 12 कोठा सहित शौचालय समेत बनाइदिएको जानकारी दिनुभयो। प्रधानाध्यापक जैसीका अनुसार गत साउन 16 गते विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्टले विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। करिब 450 विद्यार्थीले अहिले नयाँ भवनमा बसेर अध्ययन गर्ने सुविधा पाएको उहाँले जानकारी दिनुभयो।
3: हाम्रो 12 कोठा हो के रे, एउटा टोयलेट पनि हो हजुर। हाम्रो पहिला 12 कोठा थियो, अहिले 12 कोठा 24 कोठा भयो। अभाव भएर गएर हजुर हस्तान्तरण भयो सर। 77 सालको बाढीले भवन लैदिएको थियो सर, अनि पुनः संरचना गर्दै गर्दै विद्यार्थीहरू भर्याङ मुनि राखेर पढ्ने अवस्था, पहिला खेतको ढिकमा राख्ने अवस्था थियो होइन, त्यो भइसकेपछि त्यो संस्थासँग हामीले समन्वय गर्यो, समन्वय गरेपछि यहाँ आवश्यकता महसुस गरेर आवश्यकता रहेछ भनेर उहाँले नै भन्नुभयो।
1: गोर्खा वेलफेयर ट्रस्टले 2,43,00,000 रुपियाँ लगानी गरेर 12 कोठे विद्यालय भवन बनाउनुका साथै नयाँ शौचालय समेत बनाइदिएको छ।
0: चिलिमिर जलविद्युत आयोजनामा सुरुङभित्र फँसेकाहरूको उद्धारको लागि प्रयास जारी छ। 250 मिटर लामो सुरुङमध्ये करिब 100 मिटर भाग सफा गरिएको छ। नेपाली सेना र भारतीय सेनाको टोली सुरुङभित्र प्रवेश गरी सामग्री र उपकरण बिनै माटो र भारी भग्नावशेष हटाउने काममा खटिएको उद्धारमा खटिएको टोलीको भनाइ छ। उद्धारका लागि आवश्यक जनशक्ति सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन कठिन भएको छ। उपकरण बिना उद्धार अघि बढाउन कठिन हुने भएकाले ठूलो एक्सकाभेटर घटनास्थलसम्म पुर्याउने तयारी भइरहेको छ। एक्सकाभेटर लैजान स्याफ्रु बेसीदेखि पावर हाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले आजदेखि पहुँच सडक निर्माणको काम अघि बढाइएको छ। यस्तै सुरुङकै बाटोबाट एक्सकाभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ। यसका लागि सुरुङभित्रको करिब 100 मिटर भागको माटो र भग्नावशेष हटाउने काम भइरहेको छ। घटनास्थलमा ठूला हेलिकप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकप्टर मार्फत आवश्यक सामग्री र उपकरण पुर्याउने प्रयास पनि भइरहेको टोलीले जनाएको छ। मुस्ताङको टुकुचेमा काली गण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा परेको छ। गैराती वर्षासँगै काली गण्डकीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान र पहिरोको उच्च जोखिममा परेको हो। थासाङ एक टुकुचेमा यो सँगै भदौमा मात्रै 4 पल्टसम्म काली गण्डकी नदीले कटान गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बाढी गएको 11 दिनमा रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम सुरु भएको छ।
1: बाढी गएको 10 दिनपछि आज मात्र सेनाबाट उद्धारको काम सुरु भएको हो। यसअघि आवश्यक उपकरण नहुँदा उद्धारको कार्य सुरु हुन सकेको थिएन। यस्तै दुई दिनदेखि प्रतिकूल मौसमका कारण उपकरण सहितको सेनाको हेलिकप्टर आयोजना स्थलमा ल्यान्ड हुन नसक्दा सुरुङभित्र उद्धारको काम हुन नसकेको आयोजनाले जनाएको थियो। तर आयोजना स्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफै पहलमा टोली खटाएको थियो। कम्पनीले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर मार्फत घट्टे खोला क्याम्प र सो क्षेत्रमाथि ग्राउन्ड सर्च गर्ने गरी भदौ 18 गते हिमालय समिट क्लब प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो। सम्झौतापछि उनीहरू 4 दिनका लागि आयोजना स्थलमा परिचालन भएका छन्। उनीहरूले पनि खोजी गरिरहेका छन्। र स्वागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेपानीका अनुसार आज बिहान 9 बजे नेपाली सेनाको उद्धार टोलीले आयोजना स्थल रेकी गरी सुरुङभित्र उद्धारको काम सुरु गरेको हो। उहाँले सिनियर भूगर्भविद विष्णु शिवाकोटीको नेतृत्वमा सेनाको उद्धार टोली खटिएको र आवश्यक उपकरण सहित उद्धार कार्य सुरु भएको जानकारी दिनुभएको छ। बाढीपछि र स्वागढी जलविद्युत आयोजनामा कार्यरत 93 जना सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी 51 जना, सञ्चालक 1 जना, दैनिक चालादारी कामदार 2 जना र 3 ठेकेदार कम्पनीका 39 जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब 12 जना भित्रै फँसेको आशंका गरिएको छ।
0: चिलिमिली जलविद्युत आयोजनामा बाढीको 10 दिन बितिसक्दा पनि अझै उद्धार उपकरण पुर्याउन सकिएको छैन। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलमा पुर्याउन चुनौतीपूर्ण भएको छ। अहिले नेपाली सेना र भारतीय सेनाका 21 जना सुरुङमा म्यानुअल रूपमा माटो र भारी भग्नावशेष हटाउने काममा खटिएको सचिवालयले जनाएको छ। ठूला हेलिकप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकप्टर मार्फत आवश्यक सामग्री र उपकरण पुर्याउने प्रयास पनि भइरहेको जनाइएको छ। चुनौतीपूर्ण अवस्था भए पनि उद्धारको प्रयास भने जारी राखिएको छ। यो आयोजनाको पावर हाउस तथा सुरुङ क्षेत्रभित्र 6 जना फँसेको आशंका गरिएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निर्माण भएको रूपन्देहीको गैरहवा गाउँपालिका 8 मैनहियामा रहेको जनता आधारभूत विद्यालयको 3 कोठे विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। विद्यालय भवनसँगै शौचालय र खानेपानीको समेत व्यवस्थाले 120 जना परिवारलाई सुविधा पुगेको छ। बुटवलबाट छवि पाण्डे।
2: विद्यालय भवन हस्तान्तरण गरिएपछि गोर्खा वेलफेयर ट्रस्ट बेलायतबाट आउनुभएका लेफ्टिनेन्ट कर्नेलले समेत उक्त भवन, खानेपानी र शौचालय संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ। विद्यालयका प्रधानाध्यापक सूर्य कुमार रिजालका अनुसार उहाँले निर्माण भएको भवन राम्रो बनेको र खुसी लागेको प्रतिक्रिया दिनुभएको छ।
3: अस्ति युकेको सर त हेर्न आउनुभएको, कस्तो छ भनेर, राम्रो छ भनेर, ठिक छ, राम्रो छ भनेर हेर्नुभयो, खुसी हुनुभयो। 3 कोठा ट्रस्ट हो, शौचालय हो, फर्निचर, खाने पानी, त्यसभित्र 21 सेट फर्निचर, 120 जनालाई हामीलाई भवनको समस्या थियो। भवन चर्के थिए, पुराना बिल्डिङहरू 2 कोठे 2 कम्पनीले चर्का थियो, त्यहाँ बस्ने लायक थिएन, त्यो भएपछि भवनको समस्या हो।
2: विद्यालयको पुरानो भवन 2072 सालमा आएको भूकम्पले चर्काएपछि विद्यार्थीहरू सकसका साथ पुरानो भवनमा बसेर अध्ययन गर्दै आएका थिए। गोर्खा वेलफेयर ट्रस्टले विद्यालय मात्रै होइन विद्यार्थीका लागि स्वच्छ खाने पानी, फर्निचर र नयाँ शौचालय समेत बनाइदिएको छ। एरिया वेलफेयर सेन्टर बुटवलका क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले बेलायतबाट लेफ्टिनेन्ट कर्नेल निरीक्षणका लागि आउनुभएको र निरीक्षणपछि विद्यालय भवनको संरचना राम्रो बनेको बताउनु भएको जानकारी दिनुभयो।
4: रुटिन भिजिट हो कि हाम्रो क्लस्टर वानमा बुटवल भेरी चितवन गर्ने क्रममा यहाँ आउनुभयो कि यहाँबाट भेरी जाने क्रममा उहाँलाई त्यो भिजिट गराएको, यस्तो योजना देखाएको, त्यहाँ त्यो स्कुल कम्युनिटी हेडको स्कुल देखाएर जानुभयो। जस्टिन कर्नल र जोनी फिन्ने केही कमेन्ट थिएन, ठिक छ, गुरु राम्रो भयो, ठिक छ भन्नुभयो।
2: गोर्खा वेलफेयर ट्रस्टले 25 लाख रुपियाँ लगानीमा विद्यालय भवन, खाने पानी, 21 सेट फर्निचर र शौचालय भवन निर्माण गरिदिएको हो। त्यसमा 10% विद्यालयले अतिरिक्त श्रमदान गरेको छ।
0: हुम्लाको सर्केघाट गाउँपालिकाको खडीखेतमा अवरुद्ध भएको सड़क 9 घण्टापछि सुचारू भएको छ। आज बिहान 7 बजेबाट माथिबाट पहिरो खस्ता सड़क अवरुद्ध भएको थियो। अवरुद्ध सड़कको पहिरो पन्छाएपछि दिउँसो 3:30 बजेबाट सुचारू भएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो BFBS गोरखा रेडियो हो।

रंग राशि मरे माटो मुनि जीवन को भर केही छैन, उमेर छँदै मोजा गर भैसा छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाल विद्युत प्राधिकरणले भोटेको सिबाडीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनए का नमुना उपलब्ध गराउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तलाई डीएनए को नमुना उपलब्ध गराइदिन आग्रह गरेको हो। बाबु आमा छोरा वा छोरीभित्रको कोही एकजनाको नमुना संकलनका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको प्राधिकरणले भनेको छ। सबैभन्दा नजिकका आफन्तलाई आफ्नो दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगंज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ। प्राधिकरणले नेपाली सेना लगायत प्राविधिक टोलीको सहयोगमा त्रिशुली 3A उद्धारको प्रयास भइरहेको पनि बताएको छ। बेत्रावतीबाट 11 दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको शल्यक्रियाको तयारी गरिएको छ। नेपाली सेनाको छाउनी अस्पतालमा उपचाररत श्रेष्ठको शल्यक्रियाको तयारी गरिएको छोरा आशिष श्रेष्ठले जानकारी दिनुभएको हो। आशिषका अनुसार चण्डिकाको घुँडाको शल्यक्रियाको तयारी भइरहेको हो। घुँडामा काठले लागेर चोट भएको र त्यसले इन्फेक्सन भएको उहाँको भनाइ छ। 8 दिनसम्म आमाको अत्तोपत्तो नभएपछि कुशको शव बनाएर अन्त्येष्टि गर्दै परिवारले क्रियाकर्म समेत थालेको उहाँले बताउनु भयो। कास्कीको माछापुच्छ्रे एक साँदलमा निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुईजना कामदारको उपचारका क्रममा मृत्यु भएको छ। धनकुटाको पाखरीवास 8 घर भए आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढी 1 27 वर्षीय किसान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको हो। उहाँका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परि इलामका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। घुँडामा चोट लागेका मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आज बिहान करिब 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो। भोटेकोसी बाढीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ।
4: फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमुना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएनए लगायत आवश्यक विवरण संकलनपछि पहिचान नभएका 30 शव जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। व्यवस्थापनका क्रममा प्रत्येक शवको संकेत नम्बर जमिन मुनि तथा माथि राखिएको छ। यस्तै शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। जमिन मुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डीएनए नमुना संकेत नम्बर, हुलिया शनाखत सम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मोसुलका व्यवस्थापन मिति र स्थानको विवरण पनि सुरक्षित राखिएको छ। भविष्यमा कुनै परिवार वा आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।
3: स्विजरल्याण्डले जलविद्युत आयोजनाका सुरुङभित्र खोजी र उद्धारको कामलाई सघाउन नेपाललाई अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको आग्रहमा एउटा सेमी अटोनोमस ड्रोन आज नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालमा रहेको स्विस दूतावासका अनुसार नेपाल आइपुगेका एक स्विस मानवीय सहायता विज्ञले उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्विजरल्याण्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदान स्वरूप गराएको दूतावासले जनाएको छ। विशेष गरी साँगुरा, अँध्यारा र मानिस सहजै पुग्न नसक्ने जोखिमपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यो ड्रोनको डिजाइन गरिएको हो। यो ड्रोन ठोकिएर नखस्ने र भग्नावशेषमा ठोकिँदा पनि सन्तुलन मिलाएर निरन्तर उड्न सक्ने बताइएको छ। यसमा हुने अत्याधुनिक सेन्सर र लिडार प्रविधिले सुरुङभित्रको भग्नावशेष र क्षतिको 3D नक्सा तत्कालै तयार पार्ने प्राविधिकहरूको भनाइ छ। हुम्लाको सर्केगाड गाउँपालिकाको खडीखेतमा अवरुद्ध भएको सड़क 9 घण्टापछि सुचारू भएको छ। आज बिहान 7 बजेबाट माथिबाट पहिरो खस्दा अवरुद्ध भएको थियो। अवरुद्ध सडकको पहिरो पन्छाएपछि दिउँसो 3:30 बजेबाट सडक सुचारू भएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनु भएको छ। पहिरो खसेको सडक नजिकैको एउटा जीपलाई पनि सुरक्षित रूपमा तानिएको छ। पहिरो पन्छाएपछि सिमकोटबाट आउने जाने यातायातका साधन चल्न थालेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: Movie and more.

मुभी एन्ड मोरको अर्को एउटा एपिसोड लिएर म संगीता श्रेष्ठ आइसकेको छु। हेर्नुहोस् न, आज फेरि पनि तपाईँहरूको आफ्नै BFBS गोर्खा रेडियोमा, र आजको लागि पनि मेरो कलेक्सन एज इट इज तपाईँहरूको लागि हुनेछ नेपाली सिनेमासँग सम्बन्धित, विशेष गरी नेपाली अफकोर्स सिनेमासँगै सम्बन्धित। आजको मेरो कलेक्सनहरूले तपाईँलाई जानकारी गराउनेछ कि पछिल्लो दिनको गतिविधिहरू के रह्यो हाम्रो नेपाली सिनेमामा। सो आउनुहोस् आजको कार्यक्रमको सुरुवात गीतबाट हामी गरौँ। गीत सुनौ, त्यसपछि आजको मेरो कलेक्सनमा तपाईँहरूमा आज अफकोर्स शेयर गर्नेछु।

भनिरहन नपर्ला पूर्णबहादुरको सारङ्गी पछि एकपछि अर्को गर्दै असाध्यै व्यस्त बनेकी नायिकाको रूपमा यदि कसैलाई चिनिन्छ भने तिनी हुन् अञ्जना बराइली। तर यति बेला म कुरा गर्दैछु एकजना अर्की नायिका जसलाई नेपाली सिनेमामा स्वागत गर्ने तयारी हामीले गर्नुपर्ने हुन्छ चाँडै नै, जसको नाम रहेको छ अञ्जना मगर। र अञ्जना मगरलाई साथ दिने भएका छन् पल शाहले। पल शाह अनि अञ्जना मगरको जोडी रहेको सिनेमा सायद तपाईँले चाँडै नै हेर्न पाउनुहुनेछ। सिनेमाको टाइटल राखिएको छ यानी माया। यानी माया यो टाइटलमा हामीले गीत पनि धेरै अगाडि सुनेका छौँ होइन, तर सिनेमाको टाइटल नै दिएर यो सिनेमा यानी माया यति बेला सुटिङमा छ। र सुटिङपछि यो सिनेमा अफकोर्स पोस्टमा जानेछ, पोस्टपछि तयार भएर तपाईँहरू माझ आउनेछ। हेरिसकेपछि तपाईँले फिडब्याक त अफकोर्स दिनुहुने नै छ कि फिल्म कस्तो लाग्यो, कस्तो भयो, के भयो भनेर, किनभने पल शाहलाई उनको सिनेमामा हेर्न चाहने दर्शकहरू पनि त्यतिकै छन् भने पल शाहको जुन एउटा सिनेमाको लिस्टमा एउटा नयाँ सिनेमाको रूपमा यानी माया आउन लागेको। ओम प्रतीकले लेखेका हुन् र उनैले निर्देशन पनि गरेका हुन् यो सिनेमा, जुन सिनेमामा हामीले पल शाह र अञ्जना मगर मात्र होइन शिशिर वाङदेललाई पनि देख्नेछौँ, गजित विष्टलाई देख्नेछौँ, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा यस्ता थुप्रै कलाकारहरूलाई पनि देख्नेछौँ। तर एउटा कुरा यस सिनेमाको बारेमा म तपाईँहरूसँग के भन्न चाहन्छु भने, हुन त पल शाहद्वारा अभिनय गरिएको कतिपय सिनेमाहरू योभन्दा अगाडि पनि वाद विवादमा परेकै हुन् होइन। यति बेला भने यानी मायाको कुरा गर्ने हो भने यो बारेमा मैले तपाईँहरूलाई योभन्दा अगाडि पनि इन्फर्म गरेको थिएँ कि यसरी एउटा पल शाहले यानी माया नाम गरेको सिनेमा गर्दैछन् भनेर। तर त्यति बेलाको सिनारियो के थियो भने, त्यति बेला त्यो सिनेमालाई विकास सुवेदी नाम गरेका निर्देशकले निर्देशन गर्ने तयारी गरेका थिए। तयारी मात्रै होइन, इनफ्याक्ट यो सिनेमाको त्यो बेला वर्कसप पनि चल्यो होइन, होल टिम विथ आर्टिस्ट सुटिङको लागि भनेर ढोर पाटन समेत पुगिसकेका थिए। तर सुटमा पुगिसकेपछि कुनै कारणवश निर्माता अनि निर्देशकको बिचमा मिसअन्डरस्ट्यान्डिङ भए या लडाइँ झगडा भयो या केही चिज भयो, भइसकेपछि चाहिँ के भयो भने सिनेमाबाट फिल्मका निर्देशक विकास सुवेदी अलग भए र उनी अलग भइसकेपछि यो सिनेमा अन्यल चाहिँ परेको थियो अब के हुन्छ अगाडि भनेर। सो यो बिचमा ओम प्रतीक निर्देशकको रूपमा अगाडि आए र त्यसपछि बल्ल आएर यानी माया फाइनली फ्लोरमा जाने भयो र यति बेला फ्लोरमै छ। जे होस्, यो कुराको जानकारी मैले तपाईँलाई दिएँ मुभी एन्ड मोरमा, किनकि हामी कार्यक्रममा यस्तै किसिमको इन्ट्रेस्टिङ इन्फर्मेसन नेपाली सिनेमा इन्डस्ट्रीको बारेमा तपाईँहरूसँग सेयर गर्ने गर्दछौँ।

भनिरहन नपर्ला झरना थापाको निर्देशनमा योभन्दा अगाडि पनि बनेको ए मेरो हजुरको सिरिजमा हामीले अनमोल केसी र सुहाना थापालाई एकसाथ देख्यौँ र देख्यौँ मात्रै होइन असाध्यै मन परायो। सिनेमा पनि सुपरहिट रह्यो, दुवै जोडी पनि दुवैलाई जोडीको रूपमा पनि हेर्न मन पराउने दर्शकहरू हत्तै बढे, दुवैको जोडी पनि असाध्यै मन पराइयो। सायद त्यसैले होला ए मेरो हजुरको फेरि सिरिज भन्दैछ अबको पालो 5, आई मिन ए मेरो हजुर 5। र ए मेरो हजुर 5 हुन्छ नि शुभ मुहूर्त सहित सिनेमाको लागि सुटको लागि तयारी, सुटिङ सुरु, सबै कुरालाई त आफ्नो ठाउँमा भइहाल्यो, तर अगेन जोडीको रूपमा दर्शकहरूले असाध्यै मन पराउनु भएको अनमोल केसी र सुहाना थापाको जोडीलाई नै एकपल्ट फेरि रिपिट गरिएको छ झरना थापाकै निर्देशनमा। हेर्ने हो भने सबैभन्दा पहिले ए मेरो हजुरको जुन सिरिजको सुरुवात कहाँबाट भएको थियो भने जुन बेला चाहिँ श्रीकृष्ण श्रेष्ठ र झरना थापाको जोडीको रूपमा यो सिनेमा मार्केटमा आएको थियो। 2002 रिलिज भएको यो सिनेमाको छाप असाध्यै रह्यो। सिनेमाको टाइटलको अनि टाइटल गीतको अरू गीतहरूको एकदमै राम्रो चर्चा भएको थियो यो सिनेमाको। त्यसपछि आयो ए मेरो हजुर 2, जुन 2 चाहिँ हामीले इनफ्याक्ट कसलाई देख्यौँ भन्दाखेरि सलोन बस्नेतलाई देख्यो, त्यस्तै गरी झरना थापालाई नै देख्यो, साम्राज्ञी आर्यन शाहलाई देख्यो र साथमा सलिन मानबानिया। र दुवैको जोडीलाई पनि मन पराइयो, यो सिनेमालाई पनि रुचाइयो नै होइन। तर ए मेरो हजुर 3 जति कुरा भयो जुन 2019 रिलिज भएको थियो, त्यो चर्चा जति चाहिँ चर्चा योभन्दा अगाडिको हुन सकेन। योपल्ट पनि ए मेरो हजुर 3 जसलाई कास्ट गरेको थियो त्यो कास्टहरू थियो अनमोल केसी अनि सुहाना थापा। विशेष गरी म कुरा गर्दैछु दुवैको जोडीलाई असाध्यै मन पराइयो होइन, दर्शकहरूबाट असाध्यै नै मन परायो। सायद त्यसैले पनि होला उनले यसपछिको हरेक सिरिजमा अनमोल केसी र सुहाना थापालाई रिपिट गर्दै गए। र अब यति बेला कुरा गर्ने हो भने 5 यो बेला पनि अनमोल केसी र सुहाना थापाको जोडी बाँधिसकेको छ। निर्देशन अगेन झरना थापा र यस सिनेमामा हामीले अन्य थुप्रै कलाकारहरूलाई पनि देख्ने नै छौँ होइन, पक्कै पनि, किनकि अगाडिदेखि नै एउटा जुन एउटा सेट गर्दै आएको छ होइन, एउटा बेन्चमार्क सेट गर्दै आएको छ यो सिनेमाले भने त्यसको इफेक्ट, त्यसको त्यो क्वालिटी, त्यो सिनेमालाई जसरी मन पराइयो त्यो अबको पालो पनि कन्टिन्युस होस् भन्ने हिसाबले पनि हुनुपर्छ। जोडतोडले जति पनि आफूले गर्नुपर्ने मेहनत सबै गर्ने भनेर कम्बर कसेका छन् यति बेला अभिनेत्री भनौँ या निर्देशक झरना थापाले। सो हाम्रो तर्फबाट अल द बेस्ट भन्न चाहन्छु यो टिमलाई, योभन्दा अगाडिको रेकर्ड भन्दा पनि नयाँ रेकर्ड सेट गरोस् अबको।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कहिले काहीँ कस्तो हुन्छ भने मान्छेले कति कोसिस गरेको हुन्छ होइन, मैले गरेको काम मैले गरेको कुराहरू बाहिर आओस् भनेर, र यही कुराहरू बाहिर आओस् यही कुराहरू राम्रो भएर आओस् भन्नुको लागि त मेहनत पनि त उत्तिकै गरेको हुन्छ होइन, तर त्यो सबै मेहनतले कहिलेकाहीँ सोचेको जस्तो रिजल्ट दिनै सक्दैन कि। मलाई कुरा गर्न मन लाग्यो यति बेला अरुण छेत्रीको। अरुण छेत्री तिनै कलाकार हुन् तिनै एक्टर हुन् जसको यति बेला एकदम धेरै कुरा भइरहेको छ, कारण गौँथली। गौँथलीबाट एकाएक चर्चामा आएका अरुण छेत्री, उनको पर्फर्मेन्स होइन, होल फिल्म हेर्दाखेरि ओहो यस्तो राम्रो पर्फर्मेन्स भनेर जुन हामीले कुरा गर्यौँ, त्यो किसिमको पर्फर्मेन्स उनले योभन्दा अगाडि पनि दिइसकेका छन्। इनफ्याक्ट योभन्दा अगाडिको उनको सिनेमाहरू, चाहे मायाको संसारको कुरा गरौँ, महापुरुषको कुरा गरौँ होइन, ज्याकी आइम 21 को कुरा गरौँ, प्रेमाको कुरा गरौँ, यी सबै सिनेमाहरू हुन् जसमा चाहिँ हामीले अरुण छेत्रीलाई देखिसकेका छौँ होइन। 2017 उनले सुरु गरेका हुन्, तर अहिले आएर 26 कुरा गर्ने हो भने गौँथली सिनेमा हेरिसकेपछि जुन किसिमको फिडब्याक उनले पाए त्यसले यति बेला उसको डिमान्ड एकदमै बढाएको छ नेपाली सिनेमा मार्केटमा। सो कमर्सियली असाध्यै सक्सेसफुल भएको यो सिनेमा गौँथलीले गर्दा यति बेला अरुण छेत्रीलाई आफ्नो सिनेमामा कास्ट गर्न चाहने निर्माता निर्देशकहरूको लाइन निकै लामो छ। भन्न नपर्ला योभन्दा अगाडि हालै मात्र मिलन चाम्सद्वारा निर्देशन गर्न लागिएको एउटा सिनेमा म मदन कृष्ण, सिनेमाको नाम म मदन कृष्ण, अरुण छेत्रीले अलरेडी साइन गरिसकेका छन् भने उनले अर्को एउटा सिनेमा लोकल हिरो, सिनेमाको नाम लोकल हिरो, त्यो पनि साइन गरिसकेका छन्। र मैले भने जस्तै लोकल हिरो या म मदन कृष्ण मात्रै होइन कि, योभन्दा पछि पनि थुप्रै लाइनहरू लाग्ने भएको छ उनको सिनेमाको लागि। तर लोकल हिरोको जुन मैले कुरा गरेँ भने यसको बारेमा अलिकति तपाईँलाई म के कुरा क्लियर गर्न चाहन्छु भने यो लोकल हिरोमा हुन त योभन्दा अगाडि नै नायक नायिका सबै नै कास्ट भइसकेको थियो। लोकल हिरोकै कुरा गर्ने हो भने सरोज नेपाने, जसलाई एउटा राम्रो प्रड्युसर भनेर चिनिन्छन्, जसले जेरियन टप जस्तो ब्लकबस्टर सिनेमा पनि बनाइसकेका छन्, उनैले आजभन्दा 3 अगाडि चाहिँ अनाउन्स गरेको सिनेमा थियो, जुन सिनेमामा चाहिँ जारीबाट एकदम धेरै चर्चामा आएको दयाहाङ राई र मिरुना मगरलाई नै रिपिट गर्दै कास्ट गरेर अनाउन्स पनि गरिसकेको सिनेमा थियो यो लोकल हिरो। तर सायद कारणवश यो सिनेमामा अब न दयाहाङ राई हुने भएको छ न मिरुना मगर, तर दुवैजना नहुने भए पनि यो सिनेमालाई फेरि स्टार्टिङदेखि हेरौँ न त भन्ने हिसाबले पनि हुनसक्छ तयारी गरेको, जस अनुसार चाहिँ अरुण छेत्रीलाई कास्ट गरिएको छ। वेल, अरुण छेत्रीको लकले सायद साथ दिएको भन्नुपर्छ यति बेला, उनको मेहनत पनि प्रष्ट देखिएको छ गौँथलीमा, सायद त्यसैले गर्दाखेरि होला यति बेला ब्याक टु ब्याक सिनेमाको एकदमै भिड लागेको छ उनको घरमा, उनको उनको अकाउन्टमा, उनको ब्यागमा भनौँ जे भनौँ। सो म के भन्न चाहन्छु भने अरुण छेत्रीको भविष्य एकदमै राम्रो देखिन्छ आउने दिनमा नेपाली सिनेमामा। सो हाम्रो तर्फबाट अल द भेरी बेस्ट टु अरुण छेत्री।

नेपाली सिनेमामा नायिकाहरूको कुरा गर्ने हो भने कतिपय नायिकाहरू आफूले गरेको सिनेमाको अभिनय एक्टिङ भन्दा पनि उनले क्रिएट गर्ने गसिप या फोर्सफुली उनीहरूलाई तानिएको गसिपको कारणले बढी चर्चामा आउँछन्। कहिलेकाहीँ उनीहरूले बोलेको कुराले एकदमै धेरै कन्ट्रोभर्सिज हुन्छ, कहिलेकाहीँ चाहिँ अरूहरूले बनाउने उनीहरूमाथिको व्यङ्ग्यले पनि चर्चा पाउँछ। कुरा गर्नु मन लाग्यो त्यही बेला पूजा शर्माको। पूजा शर्माको कुरा गर्ने हो भने उनलाई उनको एक्टिङ उनको सिनेमाको लागि भन्दा पनि उनको बाहिरी एक्टिभिटिज के, चाहे उनको ड्रेसअपको कुरा होस्, उनले बोल्ने कुरा होस्, होइन उनको अरूसँगको वाद विवादको कुरा होस्, यस्तो यस्तो कुराले गर्दाखेरि अलिक बढी चिनिन्छन् पूजा शर्मा। पूजा शर्माको विवाह भइसकेको छ, हामीलाई थाहा छ, हामीले यो कुरा पनि सेयर गरिसकेका छौँ तपाईँहरूसँग, होइन। तर विवाह गर्नु अगाडि उनले एउटा बोलेको कुरालाई चाहिँ यति बेला क्वेसन मार्क गरेर फेरि पूजालाई नै प्रेजेन्ट गर्ने काम भइरहेको छ। त्यो के हो भने, इनफ्याक्ट पूजाले विवाह गर्नुभन्दा अगाडि के भनेको थियो भने, जुन दिन मैले विवाह गर्छु त्यसको भोलिपल्टदेखि म यो क्षेत्र छोड्नेछु, किनकि दुईवटा डुङ्गामा खुट्टा हाल्नु राम्रो कुरा होइन। सो विवाह गरेपछि म आफ्नो फ्यामिली लाइफलाई नै बढी इम्पोर्टेन्ट दिन्छु भनेर भनेकी थिइन्। तर उनको विवाह भएको पनि धेरै समय भइसक्यो अहिले। यति बेला विवाहपछिकै कुरा गर्ने हो भने, उनले यति बेला केही सिनेमाहरू, चाहे त्यो महाराज धीराज होस्, चाहे रत्यौली होस्, होइन, चाहे मनबिनाको धन 2 होस्, चाहे 1 का 3 होस्, यी सबै सिनेमामा पूजा शर्मा छिन् र उनले काम गर्दैछन्। सुटको काम होइन, कुनै पोस्ट होला के होला, तर उनले सिनेमा क्षेत्र चाहिँ छोडेका छैनन्। हुन त उनले विवाह गर्ने बित्तिकै सिनेमा क्षेत्र छोडेर जानुपर्छ भन्ने त जरुरी नै छैन, किनभने यो उनको आफ्नो कम्प्लिटली चोइसको कुरा हो। तर उनले सायद कुनै बेला होइन अब टेन्सन पाउनलाई भनिन् या आफ्नो सिनेमा चलाउनलाई भनिन् होइन, यसै पनि पूजा शर्मा त आफ्नो सिनेमा चलाउनको लागि गुवा गुवा रोइदिने खालको नायिका भनेर पनि चिनिन्छन्। उनको पछिल्लो एक्सपिरियन्स हेर्ने हो भने, सो पूजा शर्माले बोलेको त्यो बेलाको विवाहपछि चाहिँ म सिनेमा गर्दिनँ भनेर जुन भनेको कुरालाई लिएर अहिले चाहिँ प्रश्न सोधिराखेको छ कि, खै त बोलेको कुरा पुरा त भएन त भनेर पनि प्रश्न आइरहेको छ। एक्टिङ सँगसँगै रेस्टुरेन्टको बिजनेस पनि सुरु गरेकी पूजा शर्मालाई यो प्रश्नको एन्सर दिन कतिको गाह्रो सजिलो होला त्यो त पछि फ्युचरले बताउनेछ, होइन, उनको तर्फबाट के एन्सर आउनेछ त्यो म तपाईँहरूसँग सेयर गर्नेछु। अहिले भने पूजालाई यस्तो किसिमको धेरै धेरै प्रश्नहरू छन् दर्शकहरूको तर्फबाट जसको एन्सर पूजासँग पर्खिएका छन् दर्शकले। तर यो पनि साँचो नै हो कि पूजालाई नयाँभन्दा नयाँ सिनेमाहरूमा देख्न चाहना राख्ने दर्शकहरूको भिड पनि उत्तिकै

0: SBS Gorkha Radio.
1: के तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio. Gorkha Radio. Movie and

0: रसुवाका विभिन्न जलविद्युत आयोजनाका टनेलमा फँसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ 6 बजेसम्मको विवरण अनुसार अझै करिब 5,000 सम्पर्क भिन्छन्। भुटेको सित्रीसुलीबाडीमा पुरिएको घरबाट 11 दिनमा जीवितै उद्धार गरिएकी 64 वर्षीय चण्डिका श्रेष्ठको काठमाडौँको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। सुगर प्रेसर तथा मुटु रोगी श्रेष्ठमा हाल हाइपरथर्मियाको लक्षण देखिएको चिकित्सकले बताएका छन्। विदुर 10 बेत्रावतीका आनन्दलाल श्रेष्ठकी श्रीमती चण्डिकालाई आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरको भग्नावशेषबाट उद्धार गरेका थिए। उद्धार लगत्तै श्रेष्ठलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो। खोजी गर्दा पनि नभेटिएपछि चण्डिकाको परिवारले काजकिरिया समेत थालिसकेको थियो। चण्डिकाका सम्धी रमेश मान श्रेष्ठ
1: कालक्रिया अस्ति सुरु गर्यो, पिस बनाएर आफ्नो दिनसम्म चाहिँ खोजे खोजे पाएन, पोसिबल छैन भनेर मैले ज्वाइँलाई भनेको थिएँ। ज्वाइँले 2 चोटि खोज्नु गएको थियो, 2 चोटि जाँदाखेरि केही दिन गएको थियो, 2 बजे बाटो खुलेन भनेर गाडी मोटरसाइकलहरू सबै लिएर गएको। गाडी चाहिँ विदुर नगरपालिकामा राखेर मोटरसाइकलमा बनकालीमाई कहाँ भएर गएर बाटै छैन भनेर त्यहाँ बस्न चाहिँ सकेन। अनि फेरि त्योभन्दा 6 गुणा चाहिँ ताल फुटेर फेरि बारी आउनु लागेपछि उहाँहरू त्यहाँ नहेरिकन पठाउनु भयो। अनि फेरि गजावटीको घर लगेर त्रिशुलीको खेतमा चाहिँ पाएँ कि, खोजेर नपाएपछि उहाँले चाहिँ निराश भएर अब पाउँदैन भनेर फर्किनु भयो। फर्किएर भोलि चाहिँ पत्रिकल्द घरको मान्छेहरू सल्लाह लिएर कुस बनाएर भएपछि जरुरी दाह संस्कार भनेर गर्नुभयो। त्यो चाहिँ खोजौँ भन्ने कुरा मलाई चाहिँ लागेको थियो।
0: श्रेष्ठको शल्यक्रियाको तयारी गरिएको छ। छोरा आशिष श्रेष्ठका अनुसार चण्डिकाको घुँडाको शल्यक्रियाको तयारी भइरहेको हो। यसैबीच अपर त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिक लुहाई ताओलाई हेलिकप्टर मार्फत काठमाडौँ छाउनीको नेपाली सेनाको अस्पतालमा ल्याइएको छ। लुहाई ताओको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पाएको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्ले बताउनु भएको छ। रसुवाबाडीका कारण प्रभावित 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको 4.5 टनेलबाट लुहाई ताओको बाढी आएको 11 दिनमा आज जीवितै उद्धार गरिएको हो। भुटेको सिबाडीपछि अरू निकायसँगै नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन राहत वितरण र उद्धारमा खटिएको छ। रेडक्रसले सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य संघ संस्थासँग समन्वय गर्दै प्रभावित क्षेत्रमा आफ्नो टोली पठाएको छ। रसुवा फ्लड रेस्पोन्सका फिल्ड म्यानेजर वीरेन्द्र शाही,
2: हामीले अहिले रसुवाको विशेष गरी प्रभावित क्षेत्रमा स्थानीय यो जुन गोसाईकुण्ड होइन देखि लिएर अरू पालिकाहरूका विभिन्न क्षेत्रमा जहाँ अहिले एक्सिस छ त्यो ठाउँमा मात्र हामीहरूको केही ट्रेन्ड भोलिन्टियर सहित चाहिँ हामीहरू परिचालित भएका छौँ अहिले। र यहाँ चाहिँ सबै रेस्पोन्सहरू एकीकृत तरिकाले चाहिँ गइराखेको छ। श्री साहबले विशेष गरेर के निर्देश गर्नुभएको छ भन्दा यो सबै एकद्वार प्रणाली होस्, कसैले चाहिँ दोहोर सेवा पाउने, कुनै ठाउँमा आएर सामग्रीहरू एकदमै जम्मा भएर डम्पिङ हुन सक्ने सम्भावना रहने छ। त्यो अनुसार चाहिँ हामी रेडक्रसले चाहिँ के गरिरहेको छ भन्दा हामीले सबै कुरा अब सरकारको एकजुलरी सहयोगी निकाय होइन संस्थाकै हाम्रो जुन म्यान्डेट छ त्यो अनुसार चाहिँ हामीले चाहिँ अब स्थानीय सरकार अथवा हाम्रो जिल्ला अहिले डिडिएमसीसँग समन्वय गरेर चाहिँ आवश्यक ठाउँमा परिचालित हुने र सामग्रीहरू हामी यसै रसमा हामीले ट्रान्सपोर्ट गरेका छैनौँ, ल्याएका छैनौँ। हाम्रो ठुलो वायर हब चाहिँ अहिले नुवाकोटमा छ र अरू चाहिँ केन्द्रीय कार्यालय काठमाडौँमै छ र यहाँको आवश्यकता अनुसार चाहिँ जुन हामीले यहाँ लिस्ट सूची पठाउँछौँ त्यो अनुसार चाहिँ सामग्रीहरू यहाँ डेलिभर गरेर त्यसपछि जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वयको आधारमा चाहिँ हामीले प्रभावित क्षेत्रमा चाहिँ अथवा प्रभावितहरूलाई चाहिँ दिने भन्ने हाम्रो योजना छ। तर त्योभन्दा अहिले इमिडिएट के गर्यौँ भन्दाखेरि चाहिँ हाम्रो यो 4 होल्डिङ सेन्टरहरू छन् यहाँ विभिन्न ठाउँमा, यो होल्डिङ सेन्टरहरूमा चाहिँ उहाँहरूको व्यवस्थापन सामाजिक परामर्शको लागि हाम्रो स्वयंसेवकहरू होइन अनि यो खानेपानी स्वच्छता र सरसफाइको अलिक इस्युज आइराखेको छ त्यहाँ अहिले पानीको क्वालिटीको कुरा रह्यो त्यसले अर्को खालको आउटब्रेक नहोस् भनेर एउटा त सचेतना फैलाउने, दोस्रो चाहिँ वाटर ट्रिटमेन्ट गर्नेदेखि लिएर अलिकति यो सेनिटरी यो टोयलेटहरूको व्यवस्थापन गर्ने काममा चाहिँ हामीले भोलिन्टियर र हामीहरूको अहिले फोकस रहेको छ अहिलेलाई।
3: हजुर, तत्काल अहिले तपाईँले देख्नु भएको आवश्यकता के देख्नुहुन्छ?
2: त्यहाँ हेर्दाखेरि चाहिँ प्रमुख कुरा चाहिँ अहिले बालबच्चाहरूमा चाहिँ कतिले प्यारेन्ट्सहरू लुज गर्नुभएको छ उहाँहरूको होइन अहिले लस्ट हुनुहुन्छ होइन कतिजना ज्यान पनि गुमाउनु भयो अनि त्यो बालबालिकाहरू चाहिँ पानीको आवाजबाट पनि डराउने त्रसित हुने खाल देखिराखेको छ त्यो जुन होल्डिङ सेन्टरहरू देखेर अरूमा पनि जहाँ बस्नुभएको छ। त्यसले गर्दा मलाई अलिक मनोसामाजिक परामर्श अलिक चाइल्ड फ्रेन्डली स्पेसमा चाहिँ उहाँहरूलाई खेलाउने भुलाउनु पर्ने आवश्यकता त्यो देखिएको छ एउटा। अनि दोस्रो कुरा चाहिँ जहाँ उहाँहरू प्रभावित मान्छेहरू हुनुहुन्छ, प्रभावित मान्छेहरूलाई चाहिँ विशेष गरी वाटर सेनिटेसनको कुराहरूमा चाहिँ तुरन्त चाहिँ हामीले केही न केही गर्नुपर्ने देखिन्छ। त्यो चाहिँ नगर्यो भने के भन्दा त्यो अलिकति फोहोरहरू यत्रतत्र भएको हुनाले पेट्रोल कन्ट्रेक्ट सम्बन्धीको इस्युजहरू होइन अरू खालको आउटब्रेक हुने सम्भावना छ एउटा। अर्को ठुलो समस्या जस्तो के देख्यो भन्दाखेरि आएका विभिन्न राहत सामग्रीहरूलाई चाहिँ अब यो जहाँसम्म रोडको एक्सिस छ त्यहाँसम्म आइपुगेको छ। अब धेरै जसो बस्तीहरू प्रभावित क्षेत्र चाहिँ अहिले यो एक्सिस भन्दा टाढा छ। आज मात्रै त्यहाँ मिटिङमा कुरा भयो दुई तिनवटा स्टेट ठाउँमा चाहिँ ट्विनहरू व्यवस्थापन गर्ने कि भन्ने कुरा भयो। तर ट्विनको लागि चाहिँ टेक्निकल एक्सपर्ट टिम चाहिँ अब नेपाल गभर्मेन्ट भनौँ न उतैबाट चाहिँ यहाँ आउनुभएको छ, सर्वे पनि गर्नुभयो। तर त्यसमा काम गर्नको लागि चाहिँ यो स्थानीय भनौँ न यो ज्यामी उहाँहरूको चाहिँ कमी भयो या मतलब प्राप्त भयो उहाँ भेटिनु भएन भन्ने कुरा भयो त्यहाँ। त्यसले गर्दा कसरी गर्ने त भन्ने विभिन्न विकल्पमा कुरा भइरहेको छ। तर यही समस्यालाई मध्यनजर गरेर हाम्रो केन्द्रीय कार्यालयमा हाम्रो इमर्जेन्सी अपरेसन सेन्टर छ, त्यहाँ पनि बारम्बार कुरा भएको थियो र अहिले पछिल्लो समय यो एयरलिफ्ट गर्ने होइन यो चपरहरूको प्रयोग गरेर आवश्यक सामग्रीहरू त्यो अनरिच ठाउँमा पुर्याउने भन्नेको कुरा भएको छ। यहाँको रिक्वायर्ड निड अनुसार चाहिँ काठमाडौँबाट पनि सामानहरू त्यो जुन ठाउँमा एक्सिस छैन त्यहाँ पुर्याउने र यही जिल्लाभित्र पनि आएर विभिन्न ठाउँमा त्यसको स्टोरमा सामानहरू स्टक भएको छ, त्यो सामानहरू हामीले मात्र नभएर अरू सङ्घ संस्थाले पनि ल्याएर त्यहाँ राख्नुभएको छ, त्यो सामानलाई पनि हामीले त्यो ठाउँमा पुर्याउन सक्छौँ कि भन्ने प्रयास गर्ने भन्नेमा म लागेको छु। क्योंकि यो निड हो यहाँको, किन भन्दा अहिलेको फ्लड अहिले जुन डिजास्टर भयो यसको प्रकृति पहिलाको भन्दा भिन्न छ, फरक छ। पहिलाकै सोचले हामीले प्लान गर्यो भने यहाँ कठिन छ अलिक। अब यहाँ हामीले यसो हेर्दाखेरि यही र त्यो गर्ने भनेर हाम्रो प्री माइन्डसेट भन्दा पनि यहाँ रहेको सरकारी संयन्त्र जुन इस्टाब्लिस छ त्यो संयन्त्रसँग समन्वय गरेर स्थानीय आवश्यकता जे छ त्यो अनुसार त्यो फर्ममा चाहिँ आफूलाई ढाल्नुपर्नेछ अहिले लाइन र त्यो भइराखेको छ। यही टिममा चाहिँ म लगायत चाहिँ हामी सातजना छौँ अहिले। हाम्रो आरएफएलको साथीहरू हुनुहुन्छ होइन, यो अनि अर्को एमएचपिएसएच वासको पनि हुनुहुन्छ, अनि हाम्रो यो एमपिसी भन्छ यो मल्टिपर्पज क्याम्पको लागि पनि त्यो अनुभवी र ट्रेन साथीहरू हुनुहुन्छ। त्यो प्लस चाहिँ अरू यो चाहिँ माथिबाट आएको डेडिकेटेड डिप्लोइ भएको र स्थानीय निकायमा चाहिँ हामीले लगभग 12 जति हाम्रो भोलिन्टियरहरू हिजोसम्म थिए र आज थप हामीले 8 भोलिन्टियर अरूलाई चाहिँ मोबिलाइज गर्ने छौँ आज।
0: रसुवाको 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाले बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी कार्य सकिएको जनाएको छ। आयोजनाका अनुसार बाढीका बेला आयोजनामा कार्यरत मध्ये 41 हराएका थिए, तीमध्ये 19 उद्धार गरिएको थियो। अस्ति बिहिबार सुरुङभित्रबाट थप 2 शव भेटिएको छ। यो सँगै आयोजनामा कार्यरत 39 अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ। यसैबीच चिलिमे जलविद्युत आयोजनामा बाढीको 10 बितिसक्दा पनि अझै उद्धार उपकरण पुर्याउन सकिएको छैन। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन समस्या परेको हो। नेपाली सेना र भारतीय सेनाको टोली सुरुङभित्रै म्यानुअल रूपमा माटो र भारी भग्नावशेष हटाउने काममा खटिएको सचिवालयले जनाएको छ। 250 मिटर लामो सुरुङमध्ये करिब 100 मिटर भाग सफा गरिएको छ, तर उपकरण बिना उद्धार सम्भव नहुने भएकाले ठूलो एक्सकाभेटर घटनास्थलसम्म पुर्याउनु पर्ने अवस्था छ। एक्सकाभेटर पुर्याउन स्याफ्रुबाट पावर हाउस पोर्टलसम्म पहुँच सड़क निर्माण गर्नुपर्ने भएकाले आजदेखि सड़क निर्माणको काम अघि बढाइएको सचिवालयको भनाइ छ। नेपाल विद्युत प्राधिकरणले भोटेकोशी बाढीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनए का नमूना उपलब्ध गराउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तलाई डीएनए को नमूना उपलब्ध गराइदिन आग्रह गरेको हो। आमा बाबु छोरा वा छोरी भित्रको कोही एकजनाको नमूना संकलनका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको प्राधिकरणको भनाइ छ। खबर फटाफट।
3: भोटेकोशी नदीको बाढीमा परेर बेपत्ता भएका स्याङ्जाको भिरकोट नगरपालिका 5 बकानका 73 कृष्ण प्रसाद अर्याल र 67 राधा अर्याल दम्पतिको कुशको शव बनाएर अन्त्येष्टि गरियो। परिवार र आफन्तले 10 खोजे पनि कुनै पत्तो नभएपछि अन्तिम संस्कार गरे। भोटेकोशी बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमै संकलन केन्द्र सञ्चालनमा ल्यायो। यसअघि नमूना दिन काठमाडौँ आउनुपर्ने बाध्यतालाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र स्थापना। संयुक्त राष्ट्र संघले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि 4.96 करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने। इलामको माङसेबुङका पृथ्वीमान जबेगु 10 रुद्राक्ष खेतीमा रमाउँदै 18 रोपनी बारीमा 300 रुद्राक्षका बोट रोपेका जबेगुले वर्षेनी 2 लाख बढी आमदानी गर्दै।
0: र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुईजना दूत रुस पुगेका छन्। ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुस्नर रुस र युक्रेन बीचको युद्ध रोक्ने उद्देश्यले गरिने वार्ता अघि रुस पुग्नु भएको। अहिलेसम्मका खबर यति नै। नमस्कार।

पहिरोले थुनिएर बनेको तालफुर्दा बाजुराको बिरे खोला झरनामा आएको बाढीले 23 परिवार विस्थापित भएका छन्। गाउँको बीचबाटै बाढी आएपछि 23 परिवारलाई तत्काल सुरक्षित ठाउँमा सारिएको छ। बढीमालिका 6 र 8 को सीमामा रहेको बस्तीको बीचबाटै बाढी पसेपछि 41 परिवार प्रत्यक्ष जोखिममा परेका छन्। पाक्न लागेको धानखेत बगरमा परिणत भएको छ। गैराती करिब 8 बजे माथिल्लो भेगमा खसेको पहिरोले खोला थुनेपछि बनेको ताल 81 फुटेर बस्तीमा बाढी पसेको थियो। बाढीले मानवीय क्षति नगरे पनि खेतीयोग्य जमिन, स्थानीय पूर्वाधार र घरबासमा ठूलो क्षति पुर्याएको छ। बढीमालिका 6 का कार्यवाहक वडाध्यक्ष परे बडुवालका अनुसार बाढीले एउटा माछा पोखरी, 2 पानी घट र बिरेखोला झरनाको टिकट काउन्टर बगाएको छ। विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले राहत स्वरूप त्रिपाल वितरण गरेको शाखाका उपमन्त्री विपिन विष्टले जानकारी दिनुभएको छ। सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मण पुरासैनीले क्षतिको विवरण संकलन भइरहेको बताउनु भएको छ। सदरमुकाम मारतडीबाट करिब 6 किलोमिटरको दूरीमा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य गन्तव्य हो। रसुवा टिमुरेको नेपाल चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। गोसाईकुण्ड र रसुवागढीको अन्तर्राष्ट्रिय सीमानाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा फहराएका हुन्। यही भदौ 10 गतेको भोटेकोसी बाढीले नाकामा नेपालतर्फका सबै संरचना बगाएको थियो। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट टिमुरेबाट गएको टोलीले करिब 3 किलोमिटर जोखिमयुक्त भीर पार गरी सीमा नाकामा झण्डा फहराएको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सड़क भाँसिएको 7 दिनपछि कृष्णभीरमा डाइभर्सन ट्र्याक खोलिएको छ, तर सवारी साधन सञ्चालनमा आउन भने अझै 1 साता लाग्ने सड़क विभागका महानिर्देशक विजय जयसीले बताउनु भएको छ। भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको जयसीले बताउनुभयो। यो ट्र्याकले राजमार्ग जोडिएको र अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनाइएको उहाँको भनाइ छ। छिटो ट्र्याक खोल्न सड़क विभागले नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढाएको थियो। जटिल भूगोलमा अन्तिम विकल्पका रूपमा भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम गरिएको इन्जिनियर राजन केसीले बताउनु भएको छ। खोलापट्टिबाट काम गर्न सक्ने अवस्था नरहेको र फेरि बाढी आउने जोखिम रहेकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। अहिले नदीबाट संरचना बनाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ। 10 भदौमा भोटेकोसी त्रिशुली बाढीले तलबाट कटान गर्दा सड़क भाँसिएको थियो। त्यसयता नागढुङ्गा मुगलिङ सड़क खण्ड ठप्प बनेको छ। सड़क अवरुद्ध भएपछि राजधानीमा नियमित रूपमा दैनिक उपभोग्य वस्तु भित्र नसकेका छैनन्। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋणमा सड़क खण्डको स्तरोन्नतिको काम यसअघि भइरहेको थियो। यो खण्ड भएर गुड्ने सवारी साधनलाई अहिले कान्ति राजमार्ग र त्रिभुवन राजपथ तर्फ डाइभर्ट गरिएको महानिर्देशक जयसीले बताउनुभयो। नारायणगढ़ काठमाडौँ सड़क खण्ड अवरुद्ध भएपछि चितवनमा हवाई चाप बढेको छ। सड़क मार्ग मार्फत काठमाडौँबाट आउजाउ गर्न नसकिने अवस्था बनेपछि चितवनको भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको हो। कृष्णवीरको पहिरोले नारायणगढ़ काठमाडौँ सड़क खण्ड अवरुद्ध भएपछि बुद्ध एयरले उडान संख्या बढाएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार उडान संख्या बढाइएपछि अवस्था केही सहज बनेको छ। हिजो बुद्धका 8 र अस्ति 11 चितवन काठमाडौँ उडान भएका थिए। हवाई चाप बढेसँगै टिकटका लागि 2 दिन अघिबाट बुकिङ गर्नुपर्ने यात्रुलाई बाध्यता बनेको छ। दैनिक हजारौं सवारी साधन गुड्ने नारायणगढ़ काठमाडौँ सड़क अवरुद्ध भएपछि यात्रु मर्कामा परेका हुन्। यात्रुहरूलाई अहिले हेटौँडा हुँदै सड़क मार्गबाट काठमाडौँ आउजाउ गर्नुपर्ने बाध्यता छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको गगनी खोलामा पहिरो खसेपछि सुर्खेत जुम्ला सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज साँझ 6:30 बजे वर्षाका कारण लेदोसहितको पहिरो खस्ता राजमार्ग अवरुद्ध भएको हो। प्रतिकूल मौसमका कारण रातिको समयमा पहिरो हटाउन समस्या भएको र भोलि बिहानैदेखि पहिरो हटाउन सुरु गरिने प्रहरीको भनाइ छ। ठमेलमा 1 युवतीलाई दुर्व्यवहार गरेको आरोपमा शालिन शाह पक्राउ परेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नेपाली सेनाले रसुवा सहित बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत, सड़क तथा पुल सञ्चालन लगायतका काम गरिरहेको छ। सेनाका अनुसार आज साँझ 7 बजेसम्म 39 जनाको हवाई उद्धार गरिएको छ। आज उद्धार गरिएका मध्ये 2 जना विदेशी नागरिक छन्। 1 जना अमेरिकी र 1 जना चिनिया नागरिकको उद्धार गरिएको हो। हालसम्म सेनाले 275 जना विदेशी सहित 3,997 जनाको हवाई उद्धार गरिएको जनाएको छ। नुवाकोटको विदुर 5, देवीघाटको तादी नदीमा सेनाको टोलीले एक्रो ब्रिज जडानको काम गरिरहेको छ। रसुवागढी जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीले खोजी जारी राखेको छ। टोली पावर हाउसको 6 तल्लासम्म पुगेर खोजी गर्दा कोही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको खोज र उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा विज्ञ सहितको टोली परिचालन गरिएको छ। यस्तै त्रिशुली 3B टोलीले खोजी जारी राखेको छ। अडी 2 टनेलबाट एक्सकाभेटर प्रवेश गर्न सक्ने गरी बाटो समेत सफा गरिएको छ। चिलिमे हाइड्रोमा विदेशी नागरिक सहितको टोलीले लेदो हटाउने काम गरिरहेको छ। टोली फेरि 105 मिटर भित्रसम्म पुगेको र खोज र उद्धार जारी रहेको सेनाले जनाएको छ। माथिल्लो त्रिशुली 1 हाको स्थित टनेलमा विदेशी नागरिक सहितको टोलीले टनेलको 250 मिटर भित्रबाट चिनिया नागरिक लु हाइताओको जीवितै उद्धार गरेको छ। यस क्रममा थप 2 शव समेत फेला पारेर उद्धार गरिएको सेनाको भनाइ छ। सेनाले प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रु बेसीसम्म पैदल गस्ती गरी खोज र उद्धार गरिरहेको जनाएको छ। यस्तै सेनाले त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र र मेडिकल पट्रोलबाट आज 31 जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। हालसम्म यी केन्द्र र मेडिकल पट्रोलबाट 3,297 जनाले स्वास्थ्य सेवा पाएका छन्। सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म सेनाका 9,300 बढी फौज परिचालन भएका छन्। नेपाल विद्युत प्राधिकरणले भोटेको सिबाडीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनएका नमूना उपलब्ध गराउन आग्रह गरेको छ। सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तलाई डीएनएको नमूना उपलब्ध गराइदिन आग्रह गरेको हो। बाबु आमा, छोरा वा छोरी भित्रको कोही 1 जनाको नमूना संकलनका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको प्राधिकरणले भनेको छ। सबैभन्दा नजिकका आफन्तलाई आफ्नो 2 प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ। प्राधिकरणले नेपाली सेना लगायत प्राविधिक टोलीको सहयोगमा त्रिशुली 3A उद्धारको काम भइरहेको जनाएको छ। स्विजरल्याण्डले जलविद्युत आयोजनाका सुरुङभित्र खोजी र उद्धार कार्यलाई सघाउन नेपाललाई अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आग्रहमा एउटा सेमी अटोनोमस ड्रोन आज नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालमा रहेको स्विस दूतावासका अनुसार नेपाल आइपुगेका स्विस मानवीय सहायता विज्ञले उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्विजरल्याण्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदान स्वरूप उपलब्ध गराएको दूतावासको भनाइ छ। दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन नेपाल आउनु भएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा उहाँ नेपाल आउनु भएको हो। भेटवार्ताका क्रममा विदेश मन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। विदेश मन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुनस्थापना, राहत र उद्धारका प्रयास र नेपाल दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग उहाँले छलफल गर्ने बताइएको छ। ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा शालिन शाह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले शाहलाई काठमाडौँ कलङ्कीबाट पक्रेको हो। पीडित युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन्। यही आधारमा प्रहरीले घटनामा संलग्न युवकको खोजी थालेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका 2 जना दूत रूस पुगेका छन्। ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुस्नर रूस र युक्रेन बीचको युद्ध रोक्ने उद्देश्यले गरिने वार्ता अघि रूस पुग्नु भएको हो। रूसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गर्ने र त्यसपछि युक्रेनको किव जाने बताइएको छ। त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै कुरा गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: प्रधानमन्त्री बालेन्द्र शाहले बाढीमा परेकाको जीवितै उद्धार गर्ने टोलीको प्रशंसा गर्नुभएको छ। नुवाकोटको बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि प्रधानमन्त्री शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्वक लागिरहेको बताउनु भएको छ। परिवारले काजक्रिया सुरु गरिसकेकी श्रेष्ठको प्रहरीले उद्धार गरेको हो। भोटेकोसीको बाढीले जनधन घरबारी र परिवारका सदस्यको मन पुगेका ज्येष्ठ नागरिकको पीडालाई सरकारले गहिरोसँग महसुस गरेको प्रधानमन्त्रीको भनाइ छ। बाढीले क्षतिग्रस्त नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका मध्ये 7 जनालाई काठमाडौँको मैपीमा रहेको नेपाल सिनियर केयर र 17 जनालाई नुवाकोटको इनारपाटी कृष्ण प्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा फँसेकाको उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। रसुवागढी त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा खटिएको संयुक्त उद्धार टोलीले विद्युत गृहको 6 तलामा पुगेर खोजी गरेको र केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र पिके सहितको संयुक्त टोली खोज तथा उद्धार तीव्र पारेको छ। त्रिशुली 3B सैनिक 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी रहेको सेनाले जनाएको छ। टोलीले 2.5 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटरभित्रसम्म खोजी गरेको छ। माथिल्लो त्रिशुली 1 हाकु सुरुङको 250 मिटरभित्रबाट विदेशी सहितको संयुक्त टोलीले चिनिया नागरिकको जीवितै उद्धार गरेकामा थप 2 शव निकालेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिक लुआई ताओलाई दूतावासको टोलीले भेटेको छ। छाउनी सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्ना नागरिकलाई चिनिया अधिकारीले भेटेका हुन्। आयोजनामा काम गर्दै आएका चिनिया नागरिक भदौ 10 गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङभित्रै थुनिएका थिए। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। रसुवा बाढीका कारण प्रभावित 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको 4.5 टनेलबाट ताउको बाढी आएको 11 दिनमा जीवितै उद्धार गरिएको हो। अप्पर त्रिशुली 1 चिनिया ठेकेदारले निर्माण गरिरहेका छन्। नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि चितवनमा हवाई चाप बढेको छ।
1: सडक मार्ग मार्फत काठमाडौँबाट आउजाउ गर्न नसकिने अवस्था बनेपछि चितवनको भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको हो। कृष्णवीरको पहिरोले नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि बुद्ध एयरले उडान संख्या बढाएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार उडान संख्या बढाइएपछि अवस्था केही सहज बनेको छ। हिजो बुद्धका 8 र अस्ति 11 चितवन काठमाडौँ उडान भएका थिए। हवाई चाप बढेसँगै टिकटका लागि 2 दिन अघिबाट बुकिङ गर्नुपर्ने यात्रुलाई बाध्यता बनेको छ। दैनिक 1000 सवारी साधन गुड्ने नारायणगढ काठमाडौँ सडक अवरुद्ध भएपछि यात्रु मर्कामा परेका हुन्। यात्रुहरूलाई अहिले हेटौडा हुँदै सडक मार्गबाट काठमाडौँ आउजाउ गर्नुपर्ने बाध्यता छ।
0: भोटेकोसी बाढीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटो मुनि व्यवस्थापन गरिएको छ।
2: फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरुष र 453 संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमुना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएनए लगायत आवश्यक विवरण संकलनपछि पहिचान नभएका 30 जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। व्यवस्थापनका क्रममा प्रत्येक शवको संकेत नम्बर जमिन मुनि तथा माथि राखिएको छ। यस्तै शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेसन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्।
0: रसुवामा बाढीबाट 28 सरकारी र सार्वजनिक भवन समेत गरी 1500 निजी घरमा क्षति पुगेको छ। बाढीले 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बताउनु भएको छ। बाढीबाट भोटेकोसी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS, गोर्खा रेडियो।

SBS गोरखा रेडियो यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई स्वागत गर्दै श्रोताहरू एउटा गीत यहाँ मैले मेलिना रायज्यूलाई आग्रह गरेकी छु एउटा गीत गाइदिनुहोस् भन्ने उहाँ तयारी पनि हुनुहुन्छ कहिले फुल बनी फक्रिएर फुलो भन्छ मन कहिले फुल बनी फक्रिएर फुलो भन्छ मन कहिले चरी बनी भोरुरु उडु भन्छ मन हजुर श्रोताहरू उहाँ मनको कुरा गर्दै हुनुहुन्छ मनको उथल पुथल ताको कुराहरू गर्दै हुनुहुन्छ श्रोताहरू मेलिना राई हजुर गायिका मेलिना राईलाई हामी स्वागत गरौँ गीतकार अनुराग अधिकारीले लेख्नुभएको शब्दहरू छन् भने सङ्गीत यसमा जय कुमार परियारले दिनुभएको छ हजुर स्वागत गरौँ गायिका मेलिना राईलाई

कहिले फूल भनी फक्रिएर फुलु भन्छ मन, कहिले चरी भनी भुरुरु उडु भन्छ मन भन्दै हुनुहुन्थ्यो मेलिना रायजी। अब यहाँ राज सागर भन्नुहुन्छ, निधाएको थिए रातमा जगाएर गयो। स्वागत गरौं राज सागरजीलाई। खेम रिजालले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा गायक स्वयंको रहेको छ। निधाएको थिए रातमा जगाएर गयो। हजुर श्रोताहरू सुनौ यो गीत।

0: सरकार रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, Gurkha Radio.

संगीत सागरमा श्रोताहरू यहाँहरू सबै सबैलाई म स्वागत गर्न चाहन्छु र यहाँहरू सबै सबैलाई स्वागत पनि गर्दै एउटा गीत पनि प्रस्तुत गर्न लागे। चर्चित गायिका निशा देसाईले गाउनु भएको गीत रहेको छ आफ्नै मुहार नौलो देख्छु सिसा सिसामा भनेर उहाँ भन्दै हुनुहुन्छ। आनन्द अधिकारीले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा शिखर सन्तोषको रहेको छ।

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै आजको सङ्गीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि पनि तपाईँ हाम्रो भेट छँदै नै छ। सङ्गीत सागरको छालहरूमा, सङ्गीत सागरको किनारामा बसेर हामी समय बिताउने नै छौँ, हामी रमाउने नै छौँ, होइन? र अर्को साता भेटौँ। आजलाई भने म सुसन बालालाई जान दिनुहोस्। नमस्ते, बाबाई।

0: Milaan Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: रसुवागढी जलविद्युत आयोजना नजिकै उद्धारका लागि 8 सदस्यीय रक क्लाइम्बिङ टोली परिचालन गरिएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले हिमालय समीर क्लबको टोलीले विद्युत गृह बाहिर हराएका श्रमिकको खोजी गर्न थालेको जानकारी दिनुभएको छ। सुरुङ विज्ञ विष्णु शिवाकोटी समेतको टोलीले कन्ट्रोल रुमसम्म पुगेर हेर्दा पुरै पुरिएको देखेको तर जीवित कोही फेला नपारेको उहाँको भनाइ छ। खोजी तथा उद्धारका लागि 4 हेलिकप्टर प्रयोग गरिएको छ। स्विजरल्यान्डले जलविद्युत आयोजनाका सुरुङभित्र खोजी तथा उद्धार कार्यलाई सघाउन नेपाललाई अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आग्रहमा एउटा सेमी अटोनोमस ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालमा रहेको स्विस दूतावासका अनुसार नेपाल आइपुगेका एक स्विस मानवीय सहायता विज्ञले उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्विजरल्यान्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदान स्वरूप उपलब्ध गराएको दूतावासले जनाएको छ। विशेष गरी साँगुरा अँध्यारा र मानिस सहजै पुग्न नसक्ने जङ्गीपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यो ड्रोनको डिजाइन गरिएको हो। यो ड्रोन ठोक्किएर नखस्ने र भग्नावशेषमा ठोक्किँदा पनि सन्तुलन मिलाएर निरन्तर उड्न सक्ने बताइएको छ। यसमा हुने अत्याधुनिक सेन्सर र लिडार प्रविधिले सुरुङभित्रको भग्नावशेष र क्षतिको 3D नक्सा तत्कालै तयार पार्ने प्राविधिक हरूको भनाइ छ। सडक भाँसिएको 7 दिनपछि कृष्णभीरमा डाइभर्सन ट्र्याक खोलिएको छ, तर सवारी साधन सञ्चालनमा आउन भने अझै 1 हप्ता लाग्ने सडक विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ।
4: पासिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको जैसीले बताउनु भयो। यो ट्र्याकले राजमार्ग जोडिएको र अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सडक बनाइएको उहाँको भनाइ छ। छिटो ट्र्याक खोल्न सडक विभागले नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढाएको थियो। जटिल भूगोलमा अन्तिम विकल्पका रूपमा भाँसिएको सडकभन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम गरिएको इन्जिनियर राजन केसीले बताउनु भएको छ। खोलापट्टिबाट काम गर्न सक्ने अवस्था नरहेको र फेरि बाढी आउने जोखिम रहेकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। अहिले नदीबाट संरचना बनाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ। 10 भदौमा भोटेकोसी त्रिशुली बाढीले तलबाट कटान गर्दा सडक भाँसिएको थियो। त्यसैता नागढुङ्गा मुगलिङ सडक खण्ड ठप्प बनेको छ। सडक अवरुद्ध भएपछि राजधानीमा नियमित रूपमा दैनिक उपभोग्य वस्तु भित्रन सकेका छैनन्। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋणमा सडक खण्डको स्तरोन्नतिको काम यसअघि भइरहेको थियो। यो खण्ड भएर गुड्ने सवारी साधनलाई अहिले कान्ति राजमार्ग र त्रिभुवन राजपथ तर्फ डाइभर्ट गरिएको जैसीले बताउनु भयो।
3: बाढी गएको 11 दिनमा रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम सुरु भएको छ।
5: बाढी गएको 10 दिनपछि आज मात्र सेनाबाट उद्धारको काम सुरु भएको हो। यसअघि आवश्यक उपकरण नहुँदा उद्धारको कार्य सुरु हुन सकेको थिएन। यस्तै 2 दिनदेखि प्रतिकूल मौसमका कारण उपकरण सहितको सेनाको हेलिकप्टर आयोजना स्थलमा ल्यान्ड हुन नसक्दा सुरुङभित्र उद्धारको काम हुन नसकेको आयोजनाले जनाएको थियो। तर आयोजना स्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफै पहलमा उद्धार टोली खटाएको थियो। कम्पनीले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर मार्फत घट्टे खोला क्याम्प र सो क्षेत्रमाथि ग्राउन्ड सर्च गर्ने गरी भदौ 18 गते हिमालय समिट क्लब प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो। सम्झौतापछि उनीहरू 4 दिनका लागि आयोजना स्थलमा परिचालन भएका छन्। उनीहरूले पनि खोजी गरिरहेका छन् र स्वागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेउपानेका अनुसार आज बिहान 9 बजे नेपाली सेनाको उद्धार टोलीले आयोजना स्थल रेकी गरी सुरुङभित्र उद्धारको काम सुरु गरेको हो। उहाँले सिनियर भूगर्भ वेद विष्णु शिवाकोटीको नेतृत्वमा सेनाको उद्धार टोली खटिएको र आवश्यक उपकरण सहित उद्धार कार्य सुरु भएको जानकारी दिनुभएको छ। बाढीपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत 93 जना सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी 51 जना, सञ्चालक 1 जना, दैनिक चालादारी कामदार 2 जना र 3 ठेकेदार कम्पनीका 39 जना सम्पर्कविहीन छन्। उनीहरू मध्ये करिब 12 जना भित्रै फँसेको आशंका गरिएको छ।
3: नेपाली युवा बक्सर अभिरेल घिमिरे हिमालयन चितुवाले फ्रान्सका विश्व च्याम्पियन बक्सर माथन सोइनानलाई नकआउट गर्दै ऐतिहासिक जित हात पार्नु भएको छ। जापानको नागोया सहरको करिया हालमा हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय प्रतियोगिताको मेन इभेन्टमा घिमिरेले 2025 विश्व च्याम्पियन सोइनानलाई 2nd राउन्डको 2nd मिनटमा नकआउट गर्दै पराजित गर्नुभएको हो। यससँगै घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङमा अर्को सफलता हात पार्नु भएको छ। हालसम्म 29 अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका किमिरेले 21 खेलमा जित हासिल गर्नुभएको छ। किमिरेले किक बक्सिङ मार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्याउँदै आउनु भएको छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

नमन छ नमन ती मनहरूलाई, ती हातहरूलाई, ती साथहरूलाई, ती काँधहरूलाई नमन छ नमन। खटिरहने, डटिरहने, जुटिरहने ती सेवकहरूलाई, दिइरहने दयालु ती मनहरूलाई नमन छ नमन, नमन छ नमन। भूकम्प होस् वा बाढी पहिरो, आँधी बेरी होस् वा महामारी, दुर्घटना होस् वा विपत्तिको भारी, अग्रपङ्क्तिमा उभिरहने, दौडिरहने ती सेवकहरूलाई, दिइरहने ती हातहरूलाई, तिम्रो त्यो साहसलाई, तिम्रो त्यो त्यागलाई, तिम्रो त्यो मेहनतलाई, तिम्रो त्यो आँटलाई, संसारभरिको सलाम तिमीलाई। अग्रपङ्क्तिमा उभिरहने, दौडिरहने ती सेवकहरूलाई, त्यो उदार मनहरूलाई, त्यो साहसलाई, त्यो त्यागलाई, त्यो मेहनतलाई, त्यो आँटलाई, संसारभरिको सलाम तिमीलाई। नमन छ नमन, नमन तिमीलाई। नखाई नपी दिन रात नभनी, हर पलमा, हर दुःखमा, हर विपत्तिको त्यो जोखिममा, ज्यानै बाजी थापी अगाडि उभिने, न त आराम छ न त विश्राम छ, न त गुनासो छ न त रिस राग नै छ, पीडा लुकाई परिवार नभनी, दौडिने सधैँ उपकार भनी, सङ्कटमा सधैँ उद्धार गर्ने, रक्षक बन्ने, भरोसा बन्ने, जन जनको सहारा बन्ने, नमन छ नमन, नमन तिमीलाई। सकिन्न है छेक्न, सकिन्न है टाढ्न, सकिन्न यो अर्चन एक्लोले नै थाम्न, एक थुकी सुकी सय थुकी नदी, सबै मिली जुटे असम्भव छैन केही, चार जात छत्तिस वर्ण एक साथ भए, मिलाऊ हात देऊ न अब साथ, तेरो मेरो के छ र एकजुट भए, सुख शान्ति ल्याउन बाधालाई हटाउन, अघि बढ्दै जाऊ अग्रपङ्क्तिमा उभिँदै, संसारकै साथ हुन्छ तिम्रो हात, पुनरुत्थानको यात्रामा छौ तिम्रै साथ, छौ ऐकवद्य छैनौ एक्ला तिमी, छौ एकवद्य छैनौ एक्ला तिमी, छ सलाम तिमीलाई, तिम्रो साहसलाई, तिम्रो त्यागलाई, तिम्रो मेहनतलाई, तिम्रो आँटलाई, संसारभरिको सलाम तिमीलाई। नमन छ नमन, नमन तिमीलाई, नमन छ नमन।

कविताबाट मैले आजको यो मनको आवाजलाई सुरु गरे। यो कवितालाई लेख्नु भएको हो कवि तथा गीतकार आनन्दराज खनालले। यो कविता उहाँले ती सम्पूर्ण सुरक्षाकर्मीहरू जो दिन रात खटिरहेका छन्, विपत्तिको बेलामा जहिले पनि अगाडि, नेपाल आर्मी, नेपाल पुलिस, अस्पतालका डाक्टर नर्सहरू, सामाजिक अभियन्ताहरू, सरकार लगायत उदार मनहरू, जन जनहरू जुटेर जुन सहयोग गर्नुहुन्छ, जुन तत्परता देखाउनुहुन्छ, जुन एउटा मानवीय धर्म निभाएर आफूले सकेको तन मन धनले सहयोग गर्नुहुन्छ, त्यस्ता मनहरूप्रति, त्यस्ता जनहरूप्रति यस्तो आपतको घडीमा सहयोग गर्ने, आफ्नो जीव ज्यान नभनी, आफ्नो परिवार नभनी, दिन रात नभनी, भोक तिर्खा नभनी विभिन्न सङ्घ संस्थाहरूबाट र हरेक व्यक्तिले यस्ता आपतका घडीमा सहयोग गरेका छन्। त्यस्तै देशदेखि विदेशसम्मका व्यक्तित्वहरूले, सरकारले, अन्य देशका अन्य नागरिकहरूले शुद्ध हाम्रा लागि प्रार्थना गर्नुभयो र उदार मन देखाउनुभयो। यस्तो उदार मनले सहयोगका लागि जुट्नुहुन्छ, त्यस्ता मनहरूप्रति आनन्दराज खनालले धन्यवाद, नमन, प्रणाम गर्नुभएको छ। यो कविता उहाँहरूले त्यस्ता मनहरूलाई डेडिकेट गर्नुभएको छ, उहाँहरूप्रति यी शब्दहरू समर्पण गर्नुभएको छ। यिनै उहाँका शब्दहरू मैले पैँचो मागेर तपाईँलाई सुनाएँ। म पनि सम्पूर्ण मनहरूलाई नमन गर्दै, विभिन्न ठाउँमा क्षति भएको छ ती सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिर शान्तिको लागि ईश्वरसँग प्रार्थना गर्दछु, अनि घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र उजाडिएका बस्तीहरू फेरि हरा भरा हुन्, ती दुखेका मनहरूमा खाटा बसोस्, मलम लगाउने काम हामीबाट हुन सकोस्, सम्पूर्णको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुले पाइला चुमोस् भन्ने शुभेच्छाका साथ आजको मनको आवाजलाई म अगाडि बढाउँछु। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु।

0: सरकार मिडिया हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियो मा मन को आवाज़।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। संसारको जुनसुकै कुनामा तपाईँ रहे पनि मनको आवाज तपाईँको मनको लागि हो। एकचोटि के भइरहेको थियो भने केही बच्चाहरू एउटा सुपर मार्केटको नजिकैको ग्राउन्डमा चाहिँ खेलिरहेका थिए। खेल्दा खेल्दै बल चाहिँ पर्खाल नाघेर सुपर मार्केटको गेटमा पुगेछ। त्यसपछि त्यो एउटा बच्चा बल लिनको लागि सुपर मार्केटको गेटभित्र पस्यो। त्यो बच्चाले जसै त्यो बल लिन खोज्दै थियो त्यति बेला त्यो सुपर मार्केटको गेटमा चाहिँ दुईवटा खोरहरू थिए। ती खोरमा कुकुरका बच्चाहरू बेच्नका लागि राखिएका रहेछन्। जब त्यो बच्चाले कुकुरका बच्चाहरूलाई देख्यो उसको मन लोभियो र ती बच्चाहरूलाई हेर्न गयो। एउटा खोरमा चाहिँ 5-6 कुकुरका बच्चाहरू थिए, असाध्यै राम्रा। उनीहरू कुई कुई कुई कुई गरिरहेको थिए, पुच्छर हल्लाइरहेको थिए होइन। अर्कोपट्टिको खोरमा चाहिँ एउटा मात्र कुकुरको बच्चा थियो, पुलु पुलु त्यो बच्चालाई हेरिरहेको थियो। अनि ऊ पनि त्यो एउटा मात्रै भएको कुकुरको खोरको नजिकै पुगेर उसले हात यसो गरेर दियो। त्यो कुकुरको बच्चाले उसको हात चाट्यो, माया गर्यो। उसले त्यो कुकुरको बच्चालाई यसो सुमसुमायो। अनि ती कुकुरका बच्चाहरूलाई जसले मन पराउँछ, जसलाई जे चाहिएको छ उनीहरूले किनेर लान सकुन् भनेर त्यहाँ प्रदर्शनमा राखिएको हो। खासमा चाहिँ धेरै कुकुरको बच्चाको खोरमा राखिएका कुकुरहरूको रेट चाहिँ अलि महँगो रहेछ। एउटा मात्रै कुकुरको बच्चा थियो, त्यसको रेट चाहिँ $50 मात्रै राखिएको रहेछ। उसलाई अचम्म लाग्यो। यसो हेर्दा कुकुर उस्तै छन्, कुकुरका बच्चाहरू राम्रै छ, तर किन यति सस्तो राखेको होला भनेर उसको मनमा जिज्ञासा भयो। अनि उसले आफ्नो बल समात्यो र गेटमा गएर ती गेटका पाले दाईलाई चाहिँ सोधेछन्, दाई दाई एउटा कुकुरको खोरका बच्चाहरूलाई चाहिँ $100 छ एउटा कुकुरको बच्चाको, अनि अर्को जुन खोरमा एउटा मात्र कुकुरको बच्चा छ त्यसलाई चाहिँ $50 मात्रै राखिएको छ, किन भनेर सोधेछ। उसले त्यो बच्चालाई भनेछ, यतापट्टिका कुकुरहरू सग्ला कुकुरहरू हुन् र यतापट्टिको कुकुरको चाहिँ खुट्टामा अलिकति समस्या छ। उसको खुट्टा भाँचिएको थियो, त्यही भएर त्यो कुकुरको बच्चाको रेट चाहिँ $50 हो भनेर जब ती गार्ड दाईले भनेपछि त्यो बच्चा फेरि त्यो कुकुरको खोरमा गएर उसले त्यसलाई सुमसुमायो, माया गर्यो, अनि ऊ त्यहाँबाट निस्क्यो। अब के हुन्छ म तपाईँलाई बताउँछु, यो गीतपछि सुन्दै गर्नुहोला।

त्यसपछि त्यो बच्चा सुपरमार्केटबाट बाहिर निस्कियो आफ्नो बल लिएर, अनि बल साथीहरूलाई दियो। उसले आफ्नो खल्ती छाम्यो। खल्तीमा हेर्दाखेरि सबै पैसा जम्मा गर्दा पनि उसँग $10 बढी भएन। अब $10 $50 कुकुरलाई किन्न सकेन। त्यसपछि ऊ बल खेल्न छोडेर दौडी आफ्नो घरमा पुग्यो र आफ्नी आमालाई $40 माग्यो। आमाले भनिन्, किन चाहियो त्यत्रो पैसा? उनले दिँदै दिएनन्। बच्चाले धेरै जिद्दी गर्यो, रोयो करायो, अनि खानै नखाएपछि उसकी आमाले उसलाई त्यो पैसा दिइन्। त्यसपछि ऊ दौडी आएर त्यो कुकुरको बच्चालाई उसले किन्यो $50। अनि त्यही गार्डले उसलाई फेरि भन्यो, तिमीले किन यत्रो पैसा तिरेर यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई किन्यौ? तिमीले राम्रा सग्ला कुकुरका बच्चालाई किनेको भए हुन्थ्यो नि, यसमा अलिकति पैसा थपेर। कस्तो तिमीले यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई किनेको? आखिर किन यस्तो गरेको तिमीले? जब ती गार्डले त्यो खुट्टा भाँचिएको कुकुरको बच्चालाई यो बच्चाले किनेर लिएर जाँदाखेरि यस्तो प्रश्न गर्यो, अनि ती बच्चाले के भने थाहा छ तपाईँलाई? उनले आफूले लगाएको प्यान्ट घुँडासम्म सारेर देखाए। मेरो पनि खुट्टा छैन, मैले कृत्रिम खुट्टा लगाएको छु, त्यही भएर मैले यसलाई छानेको। अरू त सग्ला छँदै छन् नि, यसको पिर मैले बुझ्छु, यसको मर्का मैले बुझ्छु, मेरो जस्तै दुःख यसको छ, मेरो जस्तै पीडा यसको छ, मेरो जस्तै मनको अनुभूति यसको छ भनेर त्यो बच्चाले आफ्नो खुट्टा देखायो त्यो गाडलाई। यति भनेर बच्चाले त्यो कुकुरको बच्चालाई लिएर गयो। गाड हेरेको हेरे भयो। भन्नुको मतलब, जसलाई परेको हुन्छ नि उसको जस्तो अनुभूति हामीले भोग्न सक्दैनौँ। हामीले हो तपाईँलाई कस्तो परेको होला म अनुभव गर्न सक्छु, म त्यसलाई बुझ्न सक्छौँ भन्छौँ हामी, तर जसलाई परेको छ नि उसको अनुभूति बेग्लै हुन्छ। र त्यो परेका व्यक्तिहरूलाई कस्तो भइरहेको होला भन्ने हामीले अनुमान लगाउन सक्छौँ। हामीले यस्तो भयो होला भन्न सक्छौँ, दुःखको अलिकति अनुभूतिको अनुभव गर्न सक्छौँ, तर जे परेको छ नि पर्ने व्यक्तिलाई त्यस्तो चाहिँ हामीले अनुभव गर्न सक्दैनौँ रे। त्यो जसलाई परेको छ त्यो उसैलाई थाहा हुन्छ। तर पनि हामी के भन्छौँ भने, त्यो दुःखमा तपाईँ एक्लो हुनुहुन्न, हामी पनि छौँ। त्यस्तै अनुभव गर्न नसके तापनि हामीले त्यो दुःखको भारको महसुस गरेका छौँ, बस त्यो दुःखमा हामी साथ छौँ। संसारमा विभिन्न आपद विपद, भूकम्प, महामारी, आग लागी भइरहेको छ। हरेक जनजनको मनमा त्यो साहस, त्यो भरोसा, त्यो विश्वास जागोस्, त्यो हिम्मत जागोस्, फेरि पुनरुत्थानका लागि मानिसहरूले आफ्नो पाइला जमाउन सकुन् र यसमा सबै सहयोगी मनहरू जुट्न सकुन्, ऐकबद्ध हुन सकुन् भन्ने हाम्रो कामना हो। त आउनुहोस्, यिनै कामना, यिनै प्रार्थना, यिनै शुभेच्छाका साथ अर्को गीत हाम्रो तर्फबाट सम्पूर्णका लागि।

संचारले एकदमै फाइदा गर्दछ होइन, यसले कति गुणको काम गर्छ, कति राम्रो काम गर्छ। पहिलाको जमानालाई हामी यसो पल्टाएर हेरौँ न, अतीतका पानाहरूलाई। जब सञ्चारको माध्यम हुँदैन थियो त्यति बेला एउटा सानो कतै केही घटना घट्यो अथवा कुनै ठाउँको सूचना हामीले पाउनु पर्यो भने महिनौँ महिनौँ दिन कोही हिँडेर त्यो ठाउँसम्म आइपुग्यो भने ए फलान ठाउँमा त यस्तो भएको थियो रे भनेर ती व्यक्तिहरूले सुनाउँदा हामीले त्यस्ता खबरहरू पाउँथ्यौँ। अझ त्योभन्दा अगाडि पनि चराचुरुङ्गीको खुट्टामा, परेवाको खुट्टामा चाहिँ चिठी बाँधेर पठाउने चलनको पनि हामीले किम्बदन्ती कथा सुनेका छौँ। त्यसपछि बिस्तारै बिस्तारै सञ्चारका माध्यमहरू विकसित हुँदै आए, रेडियो टेलिभिजनको आविष्कार भयो, टेलिग्रामको आविष्कार भयो, टेलिफोनको आविष्कार भयो, अनि हुँदा हुँदा देश विदेश दूरदराजका खबरहरू हामीले पाउन थाल्यौँ। यसरी हामीले सूचनाहरू जानकारी लिन पायौँ। अब यतिसम्म कि हाम्रो हत्केलामा सारा संसार छ र त्यो सारा संसार पनि यस्तो नयाँ टेक्नोलोजीको साथमा आयो जसले जे चाह्यो जे कल्पना गर्यो त्यो दियोलाई घोटेर जिन्ना उत्पन्न हुन्छ अनि जिन्नालाई ल मेरो यो काम गर्दैन भन्दाखेरि उसले तुरुन्तै गरिदिए जस्तै हाम्रो हातमा अहिले एआई टुलहरू छन् जसले गर्दाखेरि चाहिँ हामीले जस्तो चाह्यो त्यस्तै कामहरू गर्न सक्छौँ, जे चाह्यो त्यस्तै बनाउन पनि सक्छौँ। र यस्तो अवस्थामा दुःखद घडीमा अथवा सुखद घडीमा अथवा व्यक्ति व्यक्तिका लागि हामीले के मटेरियलहरू के कन्टेन्टहरू राख्ने, मेसेज के दिने, सकारात्मक कन्टेन्ट के दिने भन्ने कुरा चाहिँ सोच्नै पर्ने अवस्था आइसकेको छ। चाहिने नचाहिने कन्टेन्टहरू हालेर मान्छेहरूलाई भ्रमित पारेर एक अर्कालाई लान्छना लगाएर र यस्तो घटनाहरू दुर्घटनाहरू भएको बेलामा, यस्तो आपत विपद भएको बेलामा तिनै चिजहरूलाई चाहिने नचाहिने कुराहरू बनाएर मानिसहरूको मनलाई भ्रमित नपारौँ, किनकि कैयौँ मानिसहरूको यस्तै चिजहरू हेरेर

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS Gorkha Radio।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

हरेक व्यक्तिको जीवनको पाटो बेग्लै छ है। हरेक व्यक्तिको मनलाई खोतालेर हेर्ने हो भने त्यहाँ कति कति चिजहरू भेटिन्छन्। जब समुद्र मन्थन भएको थियो अमृतका लागि होइन, त्यति बेला अमृत निस्किनुभन्दा पहिला विषहरू निस्किए रे होइन, कति चिजहरू नराम्रा चिजहरू निस्किए रे, कति राम्रा चिजहरू पनि निस्किए रे। त्यो विष निस्किँदाखेरि चाहिँ जुन कालकुट विष भन्छन्, त्यो विष निस्केर समुद्रको पानीमा मिसियो भने जीवहरू मर्न सक्छन् भनेर चाहिँ भगवान् शिवशङ्करले त्यो कालकुट विषलाई पिएर त्यो पीडा चाहिँ आफूले लिनुभएको थियो रे, ताकि अरूलाई दुःख नहोस्, अरू जीवको ज्यान नजाओस् भनेर त्यो पीडालाई उहाँले आफ्नो घाँटीमा राख्नुभएको।

थियो अरे, त्यही भएर उहाँको घाँटी निलो छ, त्यही भएर उहाँलाई नीलकण्ठी भनिएको भन्ने किम्बदन्ती शास्त्रहरूको अनुसार यस्ता कथाहरू हामीले सुन्न पाउँछौँ। त्यस्तै हरेक व्यक्तिको जीवनमा त्यो मनको गर्वभित्र जब हामीले मन्थन गरेर हेर्छौँ, जब हामीले खोतल्छौँ, जब व्यक्तिहरूसँग कुरा गर्छौँ, उनीहरूसँग कति कति दुःखहरू, कति कति सुखहरू छन्। सबै सुखी छैनन् जति हामीले देख्छौँ, सबै दुखी पनि छैनन् जति हामीले उनीहरूको जीवनलाई खोतल्छौँ। कतै सुख कतै दुःख बराबरी नै देखिन्छ, तर हामी के गर्छौँ, दुःखलाई गन्छौँ, सुखलाई छोड्छौँ। अब हिजो एकजना नारीसँग मेरो कुरा हुँदै थियो होइन, अनि उहाँ एकदमै पिरले हस्याङ र फस्याङ गर्दै आउनुभयो। अनि के भयो, किन यस्तो गरेको भन्दा, खै मेरो जीवनमा त के हो के हो भनेर उहाँ अलिकति उहाँले दुखेसो व्यक्त गर्नुभयो। अनि के भयो त भनेर मैले सोधेँ। सोद्धाखेरि उहाँको आफ्नो दुःख, आफ्नो पिर, आफ्नो व्यवहारको समस्या उहाँको आफ्नै थियो, तर उहाँको आफन्तहरूको चाहिँ अलिकति समस्यै परेको रहेछ। कारण के रहेछ भन्दाखेरि, सानो उमेरमा विवाह गरेका रहेछन् ती उहाँको आफन्तहरूले, अनि विवाह गरे उमेरमा कसैले भनेका मानेनन्, एउटा जोसमा विवाह गरे, एकले अर्कालाई यति मन पराए, जीवन सँगै बाँच्ने भनेर विवाह गरे। जब अलिकति प्रगति हुँदै गयो, त्यो प्रगतिलाई ती युवकले सम्हाल्नै सकेनन्। अलिकति प्रगति भएपछि धन सम्पत्ति हातमा आयो, धन सम्पत्ति हातमा आइसकेपछि त्यसलाई उनले सदुपयोग गर्न जानेनन् भन्नुपर्छ होइन, अलिकति परिपक्वता आएन भन्नु पर्ला कि। अब विवाह गरेको 5-7 वर्षपछि ती युवकले अलिकति पैसा कमाए, त्यो पैसा राम्रो ठाउँमा लगाउनुको सट्टा उनले त्यो पैसाले आफूलाई बिगारे। उनी अनैतिक कार्य गर्दै हिँड्ने, मादक पदार्थको सेवन गर्ने, घरमा नआउने, साथीभाइहरूसँग जमघट गर्ने, बस रमाइलो रमाइलोमा उनी हिँड्न थाले। यो सबै कुरा थाहा पाएपछि श्रीमतीले कचकच गर्न थालिन्, अनि झगडाको बिउ त्यहाँबाट सुरु भयो। एक दिन झगडा, दुई दिन झगडा, यस्तो नगर उस्तो नगर भन्दाखेरि अब बानी लागिसकेको, लत लागिसकेको श्रीमानले त्यो लतलाई छोड्न चाहेनन्। त्यसपछि श्रीमतीलाई हात उठाउन थाले, र हात उठाउँदा उठाउँदै यतिसम्मको अवस्था आयो कि अब श्रीमतीलाई बाँच्न गाह्रो भयो। उनले यति धेरै उनलाई शास्ति दिन थाले, र यो कुरा छिमेकीहरूले बताएपछि जब यो पुलिससम्म पुग्यो, अनि त्यसपछि यो घटना घरबाट बाहिरियो, अनि यसले छताछुल्ल रूप लियो। त्यही झमेलामा उहाँ पर्नु भएको रहेछ। अब आफन्त पर्ने, अब नगरौँ त्यस्तो अवस्था छ, अब गरौँ झमेलै झमेला, त्यस्तो झमेलाबाट उहाँ आउनु भएको रहेछ, र खुइय गरेर यस्तो झमेलाको कुरा मलाई सुनाउनु भयो। व्यक्तिहरूले मौका पाउँछन्, त्यो मौकालाई सदुपयोग गरेनौँ, त्यो जुन सुन्दर क्षण छ, जुन आफूले पाएको त्यो एउटा सुवर्ण पल छ, त्यसलाई हामीले यतिकै विचार नपुर्याइकन गुमायौँ, सोच विचार नपुर्याइकन कार्य गऱ्यौँ भने खुट्टा चिप्लिन, गलत बाटोमा पुग्न कति पनि बेर लाग्दैन। यी युवक जस्तै कति प्रेमले, कति श्रद्धाले एकअर्काको हात थामेका थिए, तर आज हेर्नुहोस् त अवस्था कस्तो भएको रहेछ। त्यही हो, मानिसहरूको भित्र मनमा खोतल्ने हो भने कैयौँ आफ्ना कारणले दुःख पाएका छन्, कैयौँ अरूका कारणले दुःख पाएका छन्। दुःख व्यक्तिको जीवनमा छ, कहिले के कुराले दुःख दिन्छ, कहिले के कुराले दुःख दिन्छ, दुःख आइरहन्छ। अब दुःखको साथसाथमा सुख पनि छ नि त, सुखलाई नगनिकन, सुखलाई नटिपिकन, सुखको बाटो नहिँडिकन यस्ता गलत बाटोमा हिँड्यो भने दुःख त आइलाग्छ। अब रोज्ने के त, दुःख कि सुख, त्यो हाम्रो हातको कुरा हो।

रक्षाबन्धन पनि गयो, गाईजात्रा पनि गयो, अनि कृष्ण जन्माष्टमी पनि। भदौ लागेपछि चाडबाडहरू सुरु हुन्छन्। चाडबाड हाम्रा संस्कृतिहरू हुन्, यिनलाई नमनाउने भन्ने कुरा पनि हुँदैन। तर ताम झाम गर्नुभन्दा हाम्रा आफ्ना नेपाली दाजुभाइ दिदी बहिनीहरूको दुःखलाई पनि बिर्सिनु भएन। त्यो दुःखमा हामी साथ छौँ भनेपछि आफ्नो नियम कानुन, आफ्नो संस्कार संस्कृति, आफ्नो तरिकाले सामान्य हिसाबले ती संस्कृति, ती परम्पराहरूलाई पनि सामान्य हिसाबले मनाउँदै यो दुःखद क्षणलाई, यो दुःखद घडीलाई बिस्तारै बिस्तारै पार गर्दै जानु छ अनि जीवनलाई चलायमान बनाउने छ। नजिकै रहेको तीज, जुन एउटा समर्पणको भाव हो, त्यागको उदाहरण हो, शिवशङ्करको पूजा गर्ने, एउटा प्रार्थना गर्ने पर्व पनि हो। तीजमा शिवशङ्करको हामीले उपासना गर्छौँ, प्रार्थना गरौँ, सबैको मनमा खुसी आओस्, सबैको जीवनमा सुख शान्ति आओस्, उजाडिएका घर बस्तीहरू फेरि हराभरा होन्, दुःखले पिल्सिएका मनहरूमा फेरि आशा जागोस्, दिवंगत आत्माहरूले शान्ति पाउन् र जसले तीज मनाउनुहुन्छ उहाँहरूको आस्था, उहाँहरूको मनोकामना पूर्ण होस्। यिनै शुभकामना, यिनै शुभेच्छाका साथ तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस् अनि सकारात्मक सोचका साथ आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्। तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यले पाइला चुमोस्। यिनै शुभेच्छाका साथ मन्दिरा आज मनको आवाजबाट बिदा माग्दछु। जस्तो सुकै परिस्थिति आए पनि, जस्तो सुकै बाधा व्यवधान भए पनि आफ्नो इष्टमित्र, साथीभाइ, छरछिमेक, आफ्नो देश र जन जनको साथ पाउनु कति ठूलो कुरा हो। मर्दा पर्दा आपतकालीन अवस्थामा हामी मानिसहरू नै एकअर्काको काम लाग्ने गर्दछौँ। तसर्थ जहाँ हुनुहुन्छ, जुन परिस्थितिमा हुनुहुन्छ, आफन्तहरूको बीचमा रमाउनुहोस्, किनकि स्वर्ग उपर कतै होइन, स्वर्ग आफ्नै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्नुहोस्। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सम्मानका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको जनाएको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मातहतका निकाय परिचालित भएका बताउनु भएको छ।
4: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
3: राष्ट्रपा संसदीय दलका उपनेता गणेश पराजुलीले विपदमा खटिएका सांसदलाई फिर्ता नबोलाएको बताउनु भएको छ। राष्ट्रपाले इन्जिनियर सांसदहरू श्रीराम नेउपाने र सागर ढकाललाई फिर्ता बोलाएको भनेका बेला पराजुलीले नेउपाने र ढकालको उपस्थितिका कारण सुरक्षा फौजलाई असर नपरोस् भन्ने आशय भने व्यक्त गरेको बताउनु भएको छ। पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका राज्यका खोज उद्धार र राहत कार्यलाई थप प्रभावकारी व्यवस्थित र सहयोगी बनाउने हुनुपर्नेमा आफू स्पष्ट रहेको उहाँको भनाइ छ। सिप अध्यक्षता र विशेषज्ञता सहित खटिनुभएका साथीहरूको योगदानले खोज तथा उद्धार कार्यमा सहयोग पुगेको पराजुलीले बताउनु भएको छ। रसुवा पारीबाट 28 सरकारी र सार्वजनिक भवन समेत गरी 1,500 निजी घरमा क्षति पुगेको छ। बाढीले रसुवा जिल्लामा 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 चोलुङ्गी पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गप्रसाद अधिकारीले बताउनु भएको छ। बाढीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवागणी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B पनि क्षति पुर्याएको छ। नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि चितवनमा हवाई चाप बढेको छ।
5: सडक मार्ग मार्फत काठमाडौँबाट आउजाउ गर्न नसकिने अवस्था बनेपछि चितवनको भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको हो। कृष्णवीरको पहिरोले नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि बुद्ध एयरले उडान संख्या बढाएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार उडान संख्या बढाइएपछि अवस्था केही सहज बनेको छ। हिजो बुद्धका 8 र अस्ति 11 चितवन काठमाडौँ उडान भएका थिए। हवाई चाप बढेसँगै टिकटका लागि 2 दिन अघिबाट बुकिङ गर्नुपर्ने यात्रुलाई बाध्यता बनेको छ। दैनिक हजारौं सवारी साधन गुड्ने नारायणगढ काठमाडौँ सडक अवरुद्ध भएपछि यात्रु मर्कामा परेका हुन्। यात्रुहरूलाई अहिले हेटौँडा हुँदै सडक मार्गबाट काठमाडौँ आउजाउ गर्नुपर्ने बाध्यता छ।
3: अब खबर फटाफट।
6: भोटेकोशी नदीको बाढीमा परेर बेपत्ता भएका स्याङ्जाको भिरकोट नगरपालिका 5 बकानका 73 वर्षीय कृष्ण प्रसाद अर्याल र 67 वर्षीय राधा अर्याल दम्पतिको कुशको शव बनाएर अन्त्येष्टि गरियो। परिवार र आफन्तले 10 दिनसम्म खोजे पनि कुनै पत्तो नभएपछि अन्तिम संस्कार गरे। भोटेकोशी बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमुना लिन नुवाकोटमै संकलन केन्द्र सञ्चालनमा ल्यायो। यसअघि नमुना दिन काठमाडौँ आउनुपर्ने बाध्यतालाई सहज बनाउन विदुरमा नमुना संकलन केन्द्र स्थापना। संयुक्त राष्ट्रसंघले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि 4.96 करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने। इलामको माङसेबुङका पृथ्वीमान जबेगु 10 वर्षदेखि रुद्राक्ष खेतीमा रमाउँदै 18 रोपनी बारीमा 300 रुद्राक्षका बोट रोपेका जबेगुले वर्षेनी 2 लाख बढी आमदानी गर्दै। धनकुटा जिल्ला अस्पतालमा पहिलो पटक रक्त संचार सेवा केन्द्र सञ्चालनमा आएसँगै धनकुटा सहित आसपासका जिल्लाका बिरामीले रगतका लागि सुनसरी मोरङ लगायतका जिल्लामा पुग्नुपर्ने बाध्यता हट्यो।
3: पहिलो संस्करणको नेपाल भलिबल लिग एनबिएनमा काठमाडौँ रेड्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडालमा सम्पन्न खेलमा मधेस वरियर्सलाई 3-2 अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो। प्रतियोगितामा मधेस वरियर्सको यो लगातार दोस्रो हार हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेशायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। EFBS गोर्खा रेडियो।

रेडियो। कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: पछि फेला परेका सबको संख्या 1331 पुगेको छ। 5,000 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवाबाट 1,967 जना छन्। नुवाकोटबाट 2,340 जना छन्। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। मुस्ताङमा यही भदौ 30 र 31 गते गरबचोङ जलवायु परिवर्तन सम्मेलन हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाडी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूलन र विश्व समुदायको ध्यान आकर्षण गर्न सम्मेलन गर्न लागि हो। 276 नगरपालिका र 459 गाउँपालिकाका प्रमुख एवं अध्यक्षको उपस्थिति रहने करपचङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनु भएको छ। भोटेकोसी बाढीपछि अरू निकायसँगै नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन, राहत वितरण र उद्धारमा खटिएको छ। रेडक्रसले सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सङ्घ संस्थासँग समन्वय गर्दै टोली पठाएको छ। रसुवा फ्लड रेस्पोन्सका फिल्ड म्यानेजर वीरेन्द्र शाही:
4: हामीले अहिले रसुवाको विशेष गरी प्रभावित क्षेत्रमा स्थानीय यो जुन गोसाईकुण्ड होइनदेखि लिएर अरू पालिकाहरूका विभिन्न क्षेत्रमा जहाँ अहिले एक्सिस छ त्यो ठाउँमा मात्र हामीहरूको केही ट्रेन्ड भोलिन्टियर सहित चाहिँ हामीहरू परिचालित भएका छौँ अहिले। र यहाँ चाहिँ सबै रेस्पोन्सहरू एकीकृत तरिकाले चाहिँ गइराखेको छ। सिडी साहबले विशेष गरेर के निर्देश गर्नुभएको छ भन्दा यो सबै एकद्वार प्रणाली होस्, कसैले चाहिँ दोहोऱ्याएर सेवा पाउने, कुनै ठाउँमा आएका सामग्रीहरू एकदमै जम्मा भएर डम्पिङ हुन सक्ने सम्भावना रहने छ। त्यो अनुसार चाहिँ हामीले रेडक्रसले चाहिँ के गरिरहेको छ भन्दा हामीले सबै कुरा अब सरकारको एक्जुलरी सहयोगी निकाय होइन संस्थाकै हाम्रो जुन म्यान्डेट छ त्यो अनुसार चाहिँ हामीले चाहिँ अब स्थानीय सरकार अथवा हाम्रो जिल्ला अहिले डिडिएमसीसँग समन्वय गरेर चाहिँ आवश्यक ठाउँमा परिचालित हुने र सामग्रीहरू हामी यसै रसमा हामीले ट्रान्सपोर्ट गरेका छैनौँ, ल्याएका छैनौँ। हाम्रो ठुलो वायर हब चाहिँ अहिले नुवाकोटमा छ र अरू चाहिँ केन्द्रीय कार्यालय काठमाडौँमै छ र यहाँको आवश्यकता अनुसार चाहिँ जुन हामीले यहाँ लिस्ट सूची पठाउँछौँ त्यो अनुसार चाहिँ सामग्रीहरू यहाँ डेलिभर गरेर त्यसपछि जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वयको आधारमा चाहिँ हामीले प्रभावित क्षेत्रमा चाहिँ अथवा प्रभावितहरूलाई चाहिँ दिने भन्ने हाम्रो योजना छ। तर त्योभन्दा अहिले इमिडिएट के गर्यौँ भन्दाखेरि चाहिँ हाम्रो यो 4 होल्डिङ सेन्टरहरू छन् यहाँ विभिन्न ठाउँमा, यो होल्डिङ सेन्टरहरूमा चाहिँ उहाँहरूको व्यवस्थापन, मनोसामाजिक परामर्शको लागि हाम्रो स्वयंसेवकहरू होइन, अनि यो खानेपानी स्वच्छता र सरसफाइको अलिक इस्युज आइराखेको छ त्यहाँ, अहिले पानीको क्वालिटीको कुरा रह्यो त्यसले अर्को खालको आउटब्रेक नहोस् भनेर एउटा त सचेतना फैलाउने, दोस्रो चाहिँ वाटर ट्रिटमेन्ट गर्नेदेखि लिएर अलिकति यो सेनिटरी यो टोयलेटहरूको व्यवस्थापन गर्ने काममा चाहिँ हामीले भोलिन्टियर र हामीहरूको अहिले फोकस रहेको छ अहिलेलाई।
5: हजुर, तत्काल अहिले तपाईँले देख्नु भएको आवश्यकता के देख्नुहुन्छ?
4: यहाँ हेर्दाखेरि चाहिँ प्रमुख कुरा चाहिँ अहिले बालबच्चाहरूमा चाहिँ कतिले प्यारेन्ट्सहरू लुज गर्नुभएको छ उहाँहरूको होइन, अहिले लस्ट हुनुहुन्छ होइन, कतिजना अब ज्यान पनि गुमाउनु भयो, अनि त्यो बालबालिकाहरू चाहिँ पानीको आवाजबाट पनि डराउने त्रसित हुने खाल देखिरहेको छ त्यो जुन होल्डिङ सेन्टरहरू देखेर अरूमा पनि जहाँ बस्नुभएको छ। त्यसले गर्दा मलाई अलिक मनोसामाजिक परामर्श अलिक चाइल्ड फ्रेन्डली स्पेसमा चाहिँ उहाँहरूलाई खेलाउने भुलाउनु पर्ने आवश्यकता के देखिएको छ एउटा, अनि दोस्रो कुरा चाहिँ जहाँ उहाँहरू प्रभावित मान्छेहरू हुनुहुन्छ प्रभावित मान्छेहरूलाई चाहिँ विशेष गरी वाटर सेनिटेसनको कुराहरूमा चाहिँ तुरन्त चाहिँ हामीले केही न केही गर्नुपर्ने देखिन्छ। यो चाहिँ नगर्यो भने के भन्दा त्यो अलिकति फोहोरहरू यत्रतत्र भएको हुनाले पेट्रोल काउन्टर सम्बन्धीको इस्युजहरू होइन अरू खालको आउटब्रेक हुने सम्भावना छ एउटा। अर्को ठुलो समस्या जस्तो के देख्यो भन्दाखेरि आएका विभिन्न राहत सामग्रीहरूलाई चाहिँ अब यो जहाँसम्म रोडको एक्सिस छ त्यहाँसम्म आइपुगेको छ, अब धेरै जसो बस्तीहरू प्रभावित क्षेत्र चाहिँ अहिले यो एक्सिसभन्दा टाढा छ। आज मात्रै त्यहाँ मिटिङमा कुरा भयो 2-3 स्टेट ठाउँमा चाहिँ ट्विनहरू व्यवस्थापन गर्ने कि भन्ने कुरा भयो, तर ट्विनको लागि चाहिँ टेक्निकल एक्सपर्ट टिम चाहिँ अब नेपाल गभर्मेन्ट भनौँ न उतैबाट चाहिँ यहाँ आउनुभएको छ, सर्वे पनि गर्नुभयो, तर त्यसमा काम गर्नको लागि चाहिँ यो स्थानीय भनौँ न यो ज्यामी उहाँहरूको चाहिँ कमी भयो या मतलब प्राप्त उहाँ भेटिनु भएन भन्ने कुरा भयो त्यहाँ। त्यसले गर्दा कसरी गर्ने त भने विभिन्न विकल्पमा कुरा भइरहेको छ, तर यही समस्यालाई मध्यनजर गरेर हाम्रो केन्द्रीय कार्यालयमा हाम्रो इमर्जेन्सी अपरेसन सेन्टर छ त्यहाँ पनि बारम्बार कुरा भएको थियो र अहिले पछिल्लो समय यो एयरलिफ्ट गर्ने होइन यो चपरहरूको प्रयोग गरेर आवश्यक सामग्रीहरू त्यो अनरिच ठाउँमा पुर्याउने भन्नेको कुरा भएको छ।
3: माथिल्लो त्रिशुली 3-1 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिक लुहाई ताओलाई दूतावासको टोलीले भेटेको छ। छाउनी सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्नो नागरिकलाई चिनिया अधिकारीहरूले भेटेका हुन्। आयोजनामा काम गर्दै आएका चिनिया नागरिक भदौ 10 गते भोटेको सीमा आएको बाढीका कारण सुरुङभित्रै थुनिनु भएको थियो। उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। आयोजनाको अडिट फोर टनेलबाट चिनिया नागरिक ताओको बाढी आएको 11 दिनमा जीवितै उद्धार गरिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

नमस्कार, बीएबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाईको साथी म तुलसीको हार्दिक नमन।

त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा हाम्रो सामाजिक परिवेशसित कति मेल खान्छ, हाम्रो जीवनसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीहरू राख्ने कार्यक्रम सङ्गीत गङ्गामा फेरि एकपटक तपाईँहरूको सामिप्यमा म सुमधुर नेपाली गीत सङ्गीतको साथमा उपस्थित भइसकेको छु र व्यवसाय अर्थात् कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै आज पनि एउटा देशभक्ति गीतबाट गर्न गइरहेछु। देश बोलेको गीतबाट, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेको छु। हामी जहाँ रहौँ जता रहौँ हाम्रो मन अनि हाम्रो सोच नेपालतिरै हुने गर्दछ। त्यही भएर पनि कार्यक्रम सङ्गीत गङ्गाको उठानमा गीतकार राजु अर्यालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। गैरे सुरेशको सङ्गीत अनि सत्यराज आचार्य र गायिका निशा देशारको स्वरमा

हजुर श्रोताहरू, यो माटो प्यारो छ, यो बाटो प्यारो छ। अर्थात् आदरणीय श्रोता, हामी नेपाली यति धेरै स्वाभिमानी र देशभक्ति छौँ जसको हिसाब दुनियाँको कुनै गुणाङ्क गर्ने मेसिनले समेत त्यो नेपाली देशभक्तिको कसिन मापन गर्न सक्दैन, कदापि सक्दैन। र नै त हाम्रो लागि नेपालको माटो प्यारो छ, यहीँका बाटो प्यारो छ, अनि यही माटोमा उब्जिएको ढिँडो र आँटो हामीलाई साँच्चै प्यारो लाग्दछ। यो देश नेपाल छ र नै त हामी छौँ, त्यसैले त हाम्रो चाहना आफू हारेरै भए पनि यो देशले जितोस् भन्ने सधैँ भइरहन्छ। यो ज्यान देशको लागि चढाएर देशलाई खुसी पार्न समेत हामी पछाडि हट्दैनौँ, र चाहना पनि हामीमा अर्को जुनी पाइहालेमा यही देशमा जन्म नपाऊ भन्ने नै हुने गर्दछ हरेक नेपालीको। विभिन्न रीति रिवाज, विभिन्न जात जातिको साझा फुलबारी, यो राष्ट्र नेपालको पहिचान हो। यहाँको पहिरनमा समेत हामी नेपालीत्व भेट्टाउने गर्दछौँ, र नै त हामी भन्ने गर्दछौँ नेपालको जय जय, नेपालीको जय जय भनेर। गीतकार राजु अरियालको गीत रचना, गैरे सुरेशको सङ्गीत, अनि सत्यराज आचार्य र निशा देसारको स्वरमा रहेको देशभक्ति गीतले पनि हो यस्तै यस्तै भाव टिपेको थियो, यस्तै यस्तै बिम्ब टिपेको थियो। र अब नै श्रोताहरू, सङ्गीतको झन्कार, गीतको भाव अनि स्वरको लहरी राख्ने क्रममा यहाँ म जोडिहाल्छु स्वर सम्राट नारायण गोपाललाई हरिभक्त कटुवालको गीत रचना अनि अम्बर गुरुङको सङ्गीतमा।

आदरणीय श्रोताहरू, मनभित्र मायाको अङ्कुरा बिस्तारै पलाउँदा, कोही कसैको मायाले मनलाई तान्न थाल्दा, थोरै बोल्ने रहर पलाउँदा, सबै थोक बिर्सेर त्यही एउटै मायाको अङ्गालोभित्र कसिन तीव्र इच्छा चाहना उर्लिन थाल्दा, दुनियाँको सबै सबै आग्रह र अनुरोध लत्यारै भए पनि त्यही प्रिय मान्छे रोज्ने चाहनाले बेसरी मनको शान्त तलाउमा हलचल ल्याउन थाल्दा, उनै प्रिय मान्छेलाई एकाएक सोध्ने अपार चाहना मनभित्र सलबलाउन थाल्दा कस्तो हुन्छ? हो त्यसैको एउटा सग्लो बिम्ब यहाँ राखे मैले हरिभक्त कटुवालको गीत रचना, अम्बर गुरुङको सङ्गीत अनि स्वर सम्राट नारायण गोपालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यति धेरै मायाको प्रस्ताव आएपछि त्यस्तो मायालाई सङ्गालेर राख्नु र जोगाइराख्नु भने प्रेमीहरूको धर्म चाहिँ पक्कै नै हुने गर्दछ है।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशाबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: हजुर आदर श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि पारदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाईमा हुनुहुन्छ, साङ्गीतिक उडानमा हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा कालजी गीत यहाँहरू माझमा राखेँ, अमर गुरुङको गीत रचना अनि शान्ति ठटालको स्वर र सङ्गीतमा, जुन गीतले श्रोताहरू मायाको सीमित परिधिभित्र रहेर मायाको त्यही मिठो साथ स्वीकार्न चाहनेले मायालाई सम्हालेर राख्न समेत सक्नु पर्दछ है भन्ने एउटा सन्देश दिन खोजेको थियो। हावा तुफान छिरेर अप्ठ्यारोमा पार्दा समेत त्यसलाई नकसाई नछोडी राख्न भने चाहिँ सक्नु पर्दछ, तब मात्र त्यस्ता मायाको साथ टाढा कदापि हुने छैन र भन्नु पनि पर्ने छैन टाढा नभइदेऊ भनेर, सारा बन्धन तोडेर नगइदेऊ भनेर।

आदरणीय श्रोताहरू, मायाको त्यो मखमली खुसी मनभरि बोकेर आएको त्यो क्षण, त्यो बेला मायाका सबै बेली विस्तार सुनाउन आतुर प्रेमी मनहरू टाढा हुने कल्पनासम्म गर्दैनन्। एक अर्काको नयनभित्र मोती टल्के झैँ मायाको तस्विर र खुसीहरू टल्केको देख्न पुग्दा मायाको त्यो पागलपन यति धेरै पोखिन्छ नि। हो, त्यसैलाई मनभित्र सजाएर राख्ने बाचा कसम यसै भइ निहाल्दछ। कुसुम गजमेरको गीत रचना, रञ्जित गजमेरको सङ्गीत अनि प्रेमदोष प्रधान र आशा भोसलेको स्वरको गीतले यस्तै प्रेमी लय समातेको थियो। हुन त आदरणीय श्रोता, मायाको यति धेरै मिठासले मनलाई पुलकित बनाइदिएको बेला कुन प्रेमीको चाहना हुन सक्छ आफ्नो प्रिय मान्छेले तिन पाते डाँडा काटेर गइदियोस् भन्ने।

तिनपाती डाँडै काटेर आदरणीय श्रोताहरू, मायाले मिठो घरी मनलाई सताइदिँदा, मनलाई सताइदिँदा मन दुख्नुभन्दा पनि मायाकी अङ्गालोमा बाँधिन यति आतुर भइदिन्छ नि, सायद त्यो त माया गर्नेहरूलाई नै थाहा हुन सक्दछ। अनि त्यसैभित्र घुर्की र छेडछाड भइहाल्दछ र त्यही नै हो साँचो प्रेमको सङ्केत भन्ने एउटा भाव थियो प्रस्तुत गीतमा कमल थापा अर्थात् गीतकार कमल थापाको, सम्बोजित बास्कोटाको सङ्गीत अनि अनुराधा पौडवालको स्वरमा। वास्तवमा श्रोता, जसरी पवनले सुगन्धित फुललाई चुमेर रमाउँछ नि, हो त्यसरी नै प्रेमिल मनहरू पनि वैश्यको गीतमा यति धेरै लुलाइदिन्छ, यति धेरै रमाइदिन्छ नि। सायद त्यसको जानकारी यहाँ गीतकार रत्न शमशेर थापालाई भएको हुनुपर्दछ, सङ्गीतकार शक्ति बल्लभलाई भएको हुनुपर्दछ, अनि गायक प्रकाश श्रेष्ठ र गायिका सुकमित गुरुङलाई।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ
3: 3060-7709-1। यो साप्ताहिक प्रस्तुति कार्यक्रम संगीत गंगाको यो सांगीतिक लहरमा हुनुहुन्छ तपाईँ। यो क्षण यो बेला र साथमा छु म तुलसी। आदरणीय श्रोताहरू, संगीत गंगा गीत संगीत र स्वरको त्रिवेणी जाम हो। स्वरको लयसँगै संगीतको झन्कार अनि गीतको भावहरू राखिरहेको छु र यसै क्रममा भर्खरै मैले प्रकाश श्रेष्ठ र सुकमित गुरुङको स्वरमा रहेको एउटा सुमधुर गीत राखे, रत्न शमशेर थापाको गीत रचना शक्ति बल्लभको संगीतमा। र श्रोताहरू, जुन गीतले मखमली मायाभित्र हराइसकेका दुई प्रेमीहरू त्यो मिठो अतीतमा समेत यति धेरै लठ्ठ र लालहित बन्न पुग्दा पवन पनि जिस्के जस्तै लागिदिन्छ ती प्रेमी मनहरूलाई, अनि मौसम पनि जिस्केर मिठो रमझम बीचमा पुर्याइदिँदाको एउटा भाव बोलेको थियो। सायद यसैले पनि हुन सक्दछ प्रेमी मनहरू यति धेरै मायाको संसारमा मायाको सागरमा चुलुम्म डुबेपछि हिमाल सरी बिस्तारै अग्लिँदै जाने पनि।

आदरणीय श्रोताहरू, मायाको त्यो विश्वास, त्यो समर्पण बिस्तारै अग्लिँदै जाँदाखेरि प्रेमी मनहरू वास्तवमा एक अर्कालाई सम्हालिन यति आतुर भइदिन्छ भन्ने भावको यो गीत राखेँ मैले। चेतन कार्कीको गीत रचना अनि गोपाल झुन्झुनको सङ्गीतमा, स्वर सम्राट नारायण गोपाल र अरुणा लामाको स्वरमा। आदरणीय श्रोताहरू, अब नि कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारमा बिसौनीमा ईश्वर वल्लभको गीत रचना अनि भक्तराज आचार्यको स्वर सङ्गीत रहेको एउटा गीत हजार सपनाहरूको माया लागेर आउँछ। यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि प्रधानमन्त्री शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्वक लागिरहेको बताउनु भएको छ। परिवारले काजक्रिया सुरु गरिसकेकी श्रेष्ठको प्रहरले उद्धार गरेको हो। भोटेकोसीको बाढीले जनधन घरबारी र परिवारका सदस्य गुमाउन पुगेका देश नागरिकको पीडालाई सरकारले गहिरोसँग महसुस गरेको प्रधानमन्त्रीको भनाइ छ। बाढीले क्षतिग्रस्त नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका मध्ये 7 जनालाई काठमाडौँको महिपेमा रहेको नेपाल सिनियर केयर र 17 जनालाई नुवाकोटको इनारपाटी कृष्ण प्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। राज्यसभा संसदीय दलका उपनेता गणेश पराजुलीले विपदमा खटिएका सांसदलाई फिर्ता नबोलाएको बताउनु भएको छ। राजसभाले इन्जिनियर सांसदहरू श्रीराम नेउपाने र सागर ढकाललाई फिर्ता बोलाएको भनिएका बेला पराजुलीले नेउपाने र ढकालको उपस्थितिका कारण सुरक्षा फौजलाई असर नपरोस् भन्ने आशय भने व्यक्त गरेको बताउनु भएको छ। पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका राज्यका खोज उद्धार र राहत कार्यलाई थप प्रभावकारी व्यवस्थित र सहयोगी बनाउन हुनुपर्नेमा आफू स्पष्ट रहेको उहाँको भनाइ छ। सिप दक्षता र विशेषज्ञता सहित खटिनुभएका साथीहरूको योगदानले खोज र उद्धार कार्यमा सहयोग पुगेको पराजुलीले बताउनु भएको छ। बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि कास्की प्रहरी कार्यालयबाट आफन्तको डिएनए नमुना सङ्कलन सुरु गरिएको छ। डिएनएका लागि निवेदन मन्जुरीनामा फर्म भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाट सुरु गरिएको डिएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। यसअघि सो सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएको थियो। बाढीमा परि मृत्युवरण गरेका 76 जनाको शव यही भदौ 16 गते पोखरा 16 लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो। जमिनमुनि व्यवस्थापन गरिएका शवको डिएनए नमुना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको डिएनए नमुना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो। शवबाट सङ्कलन गरिएको डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। आफन्तको डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको पासवानको भनाइ छ। नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि चितवनमा हवाई चाप बढेको छ।
4: सडक मार्ग मार्फत काठमाडौँबाट आउजाउ गर्न नसकिने अवस्था बनेपछि चितवनको भरतपुर विमानस्थलमा यात्रुको चाप बढेको हो। कृष्णवीरको पहिरोले नारायणगढ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि बुद्ध एयरले उडान संख्या बढाएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बहादुर बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार उडान संख्या बढाइएपछि अवस्था केही सहज बनेको छ। हिजो बुद्धका 8 वटा र अस्ति 11 वटा चितवन काठमाडौँ उडान भएका थिए।
3: स्विजरल्यान्डले जलविद्युत आयोजनाका सुरुङभित्र खोजी तथा उद्धार कार्यालय सघाउन नेपाललाई अत्याधुनिक ड्रोन सहयोग गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको आग्रहमा एउटा सेमी अटोनोमस ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विस दूतावासका अनुसार नेपाल आइपुगेका स्विस मानवीय सहायता विज्ञले उपकरण प्राधिकरणलाई बुझाएका हुन्। यो ड्रोन स्विजरल्यान्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदानस्वरूप उपलब्ध गराएको दूतावासले जनाएको छ। विशेष गरी साँगुरा अँध्यारो र मानिस सहजै पुग्न नसक्ने जोखिमपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यो ड्रोनको डिजाइन गरिएको हो। यो ड्रोन ठोक्किएर नखस्ने र भग्नावशेषमा ठोक्किँदा पनि सन्तुलन मिलाएर निरन्तर उड्न सक्ने बताइएको छ। अत्याधुनिक सेन्सर र लिडार प्रविधिले सुरुङभित्रको भग्नावशेष र क्षतिको 3D नक्सा तत्कालै तयार पार्ने प्राविधिकहरूको भनाइ छ। रसुवा पहाडीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएका तथ्याङ्क सङ्कलन गरिएको छ। नुवाकोटमा सबभन्दा बढी 22 वटा समेत ती आयोजना प्रभावित भएका खानेपानी तथा टल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र भट्टाहरूमा 4 वटा ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ। र नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवाले फ्रान्सका विश्व च्याम्पियन बक्सर म्याथन चोइनारलाई हराउनु भएको छ। खबर यति नै, नमस्कार।

0: संज्ञा समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: रसुवाकडी जलविद्युत आयोजना नजिकै उद्धारका लागि 8 सदस्यीय रक क्लाइम्बिङ टोली परिचालन गरिएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले हिमालय समेत क्लबको टोलीले विद्युत क्रिया बाहिर हराएका श्रमिकको खोजी गर्न थालेको जानकारी दिनुभएको छ। सुरुङ विज्ञ विष्णु शिवाकोटी समेतको टोलीले कन्ट्रोल रुमसम्म पुगेर हेर्दा पुरै पुरिएको देखेको तर जीवित कोही फेला नपारेको उहाँको भनाइ छ। खोजी तथा उद्धारका लागि 4 हेलिकप्टर प्रयोग गरिएको छ। भोटेकोसी बाढीपछि अरुणिकासँग गई नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन राहत वितरण र उद्धारमा खटिएको छ। रसुवा फ्लड रेस्पोन्सका फिल्ड म्यानेजर वीरेन्द्र शाही
4: चाहिँ हामीले अहिले रसुवाको विशेष गरी प्रभावित क्षेत्रमा स्थानीय यो जुन गोसाईकुण्ड होइनदेखि लिएर अरू पालिकाहरूका विभिन्न क्षेत्रमा जहाँ अहिले एक्सिस छ त्यो ठाउँमा मात्र हामीहरूको केही ट्रेन भोलिन्टियर सहित चाहिँ हामीहरू परिचालित भएका छौँ अहिले। र यहाँ चाहिँ सबै रेस्पोन्सहरू एकीकृत तरिकाले चाहिँ गइराखेको छ। श्री साहबले विशेष गरेर के निर्देश गर्नुभएको छ भन्दा यो सबै एकद्वार प्रणाली होस्, कसैले चाहिँ दोहोर सेवा पाउने, कुनै ठाउँमा आएका सामग्रीहरू एकदमै जम्मा भएर डम्पिङ हुन सक्ने सम्भावना रहने छ। त्यो अनुसार चाहिँ हामीले रेडक्रसले चाहिँ के गरिरहेको छ भन्दा हामीले सबै कुरा अब सरकारको एक्जुलरी सहयोगी निकाय होइन संस्थाकै हाम्रो जुन म्यान्डेट छ त्यो अनुसार चाहिँ हामीले चाहिँ अब स्थानीय सरकार अथवा हाम्रो जिल्ला अहिले डिडिएमसीसँग समन्वय गरेर चाहिँ आवश्यक ठाउँमा परिचालित हुने र सामग्रीहरू हामी यसै रसमा हामीले ट्रान्सपोर्ट गरेका छैनौँ, ल्याएका छैनौँ। हाम्रो ठुलो वायर हब चाहिँ अहिले नुवाकोटमा छ र अरू चाहिँ केन्द्रीय कार्यालय काठमाडौँमै छ र यहाँको आवश्यकता अनुसार चाहिँ जुन हामीले यहाँ लिस्ट सूची पठाउँछौँ त्यो अनुसार चाहिँ सामग्रीहरू डेलिभर गरेर त्यसपछि जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वयको आधारमा चाहिँ हामीले प्रभावित क्षेत्रमा चाहिँ अथवा प्रभावितहरूलाई चाहिँ दिने भन्ने हाम्रो योजना छ। तर त्योभन्दा अहिले इमिडिएट के गर्यौँ भन्दाखेरि चाहिँ हाम्रो यो 4 होल्डिङ सेन्टरहरू छन् यहाँ विभिन्न ठाउँमा, यो होल्डिङ सेन्टरहरूमा चाहिँ उहाँहरूको व्यवस्थापन सामाजिक परामर्शको लागि हाम्रो स्वयंसेवकहरू होइन अनि यो खाने पानी स्वच्छता र सरसफाइको अलिक इस्युज आइराखेको छ त्यहाँ अहिले पानीको क्वालिटीको कुरा रह्यो त्यसले अर्को खालको आउटब्रेक नहोस् भनेर एउटा त सचेतना फैलाउने, दोस्रो चाहिँ वाटर ट्रिटमेन्ट गर्नेदेखि लिएर अलिकति यो सेनिटरी यो टोयलेटहरूको व्यवस्थापन गर्ने काममा चाहिँ हामीले भोलिन्टियर र हामीहरूको अहिले फोकस रहेको छ अहिलेलाई।
5: हजुर, तत्काल अहिले तपाईँले देख्नु भएको आवश्यकता के देख्नुहुन्छ?
4: त्यहाँ हेर्दाखेरि चाहिँ प्रमुख कुरा चाहिँ अहिले बालबच्चाहरूमा चाहिँ कतिले प्यारेन्ट्सहरू लुज गर्नुभएको छ उहाँहरूको होइन अलि लस्ट हुनुहुन्छ होइन कतिजना ज्यान पनि गुमाउनु भयो अनि त्यो बालबालिकाहरू चाहिँ पानीको आवाजबाट पनि डराउने त्रसित हुने खालको देखिरहेको छ त्यो जुन होल्डिङ सेन्टरहरू देखेर अरूमा पनि जहाँ बस्नुभएको छ। त्यसले गर्दा मलाई अलि मनोसामाजिक परामर्श अलि चाइल्ड फ्रेन्डली स्पेसमा चाहिँ उहाँहरूलाई खेलाउने भुलाउनु पर्ने आवश्यकता के देखेको छ एउटा, अनि दोस्रो कुरा चाहिँ जहाँ उहाँहरू प्रभावित मान्छेहरू हुनुहुन्छ प्रभावित मान्छेहरूलाई चाहिँ विशेष गरी वाटर सेनिटेसनको कुराहरूमा चाहिँ तुरन्त चाहिँ हामीले केही न केही गर्नुपर्ने देखिन्छ। त्यो
3: सडक भाँसिएको 7 कृष्णवीरमा डाइभर्सन ट्र्याक खोलिएको छ तर सवारी साधन सञ्चालनमा आएन भने अझै 1 लाग्ने सडक विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ।
6: पासिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको जैसीले बताउनु भयो। यो ट्र्याकले राजमार्ग जोडिएको र अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सडक बनाइएको उहाँको भनाइ छ। छिटो ट्र्याक खोल्न सडक विभागले नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढाएको थियो। जटिल भूगोलमा अन्तिम विकल्पका रूपमा भासिएको सडक भन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम गरिएको इन्जिनियर राजन केसीले बताउनु भएको छ। खोलापट्टिबाट काम गर्न सक्ने अवस्था नरहेको र फेरि बाढी आउने जोखिम रहेकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। अहिले नदीबाट संरचना बनाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ। 10 भदौमा भोटेकोसी त्रिशुली बाढीले तलबाट कटान गर्दा सडक भासिएको थियो। त्यसैता नागढुङ्गा मुगलिङ सडक खण्ड ठप्प बनेको छ। सडक अवरुद्ध भएपछि राजधानीमा नियमित रूपमा दैनिक उपभोग्य वस्तु भित्रन सकेका छैनन्। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋणमा सडक खण्डको स्तरोन्नतिको काम यसअघि भइरहेको थियो। यो खण्ड भएर गुड्ने सवारी साधनलाई अहिले कान्ति राजमार्ग र त्रिभुवन राजपथ तर्फ डाइभर्ट गरिएको जैसीले बताउनु भयो।
3: जुम्लाको तातोपानी गाउँपालिका 4 गिरिखोलामा 50 MW जलविद्युत उत्पादन हुने भएको छ। आयोजनामा 7 करोड भन्दा बढी लाग्ने अत्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभएको छ। म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिरिदहको जलाशयुक्त जलविद्युत आयोजनाले 50 MW विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको छ। उहाँका अनुसार विस्तृत प्राविधिक तथा सम्भावित अध्ययनपछि उत्पादन क्षमता अझ बढ्न सक्ने सम्भावना समेत रहेको छ। गिरी खेला जलविद्युत आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ। पहिलो संस्करणको नेपाल भलिबल लिग एनपिएलमा काठमाडौँ रेड्सले विजय सुरुवात गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: संयुक्त राष्ट्रसङ्घले नेपालमा तत्कालको विपद सम्हाल्नका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको जनाएको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मद्दतका निकाय परिचालित भएका बताउनु भएको छ।
1: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
0: भारीपछि फेला परेका सबको संख्या 1,331 पुगेको छ। 5,000 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये र सहबाट 1,967 जना छन्। नुवाकोटबाट 2,340 जना छन्। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र तादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिक लुआई ताओलाई दूतावासको टोलीले भेटेको छ। छाउनी सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्ना नागरिकलाई चिनिया अधिकारीले भेटेका हुन्। आयोजनामा काम गर्दै आएका चिनिया नागरिक भदौ 10 गते बोटेकोसीमा आएको बाढीका कारण सुरुङभित्र थुनिएका थिए। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। आयोजनाको अडिट चार्ट टनबाट चिनिया नागरिकको बाढी आएको 11 दिनमा जीवितै उद्धार गरिएको थियो। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा फँसेकाको उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। रसुवागढी, त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा खटिएको संयुक्त उद्धार टोलीले विद्युत गृहको 6 तलामा पुगेर खोजी गरेको र केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र पिके सहितको संयुक्त टोली खोज तथा उद्धारमा छ। त्रिशुली 3B सैनिक 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी रहेको सेनाले जनाएको छ। टोलीले 2.5 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमै जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्काभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटरभित्रसम्म खोजी गरेको छ। माथिल्लो त्रिशुली 1 हाकु सोरुङको 250 मिटरभित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले चिनिया नागरिकको जीवितै उद्धार गरेकामा थप 2 शव निकालेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। मुस्ताङमा यी भदौ 30 र 31 गते खरबसोङ जलवायु परिवर्तन सम्मेलन हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाडी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूलन र विश्व समुदायको ध्यानकर्षण गर्न सम्मेलन गर्न लागि हो। 267 नगरपालिका र 459 गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहने खरबसोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनु भएको छ। असोजका तिकमा मनासुर हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनासुलु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएका मध्ये मनासुलुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ। यस हिमालबाट सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट 15,96,00,000 रोयल्टी सङ्कलन भइसकेको पर्यटन विभागले जनाएको छ। गोर्खाको चुम्नोब्री 1 सामागाउँमा रहेको 8,163 मिटर उचाइको मनासुलुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ। रुस र युक्रेनले शान्तिवार्ता चलन्जेल एकअर्काका राजधानीमा आक्रमण नगर्ने वाचा गरेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी दूतहरू स्टिभ विटकफ र जारेद कुस्नरसँग मस्कोमा भेटेका बेला सहमति भएको छ। विटकफले पुटिनबारे धारणा राख्नुभएको छ।
2: I want to thank you for endorsing the no-shoot policy and
0: खबर यति नै। नमस्कार।
3: यो BFBS गोरखा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: परराष्ट्र मन्त्रालयले सहायता बोकेर आउने मित्र राष्ट्र तथा संगठनका 24 हवाई उडानलाई अनुमति दिएको जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा उल्लेख गरेअनुसार विभिन्न देश र संगठनका उडान अनुमतिका लागि समन्वय गरिएको हो। मन्त्रालयले बेली ब्रिज, धेरै वजन बोक्ने ड्रोन, डिएनए जाँच सामग्री, मोबाइल एयर ट्राफिक कन्ट्रोल, जमिन मुनिको जानकारी दिने राडार, लेजर मिटर लगायत माग गरिएको पनि बताएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपाललाई चेक रिपब्लिक, भियतनाम, लात्भिया, लक्जमबर्ग लगायत 29 देश र 4 बहुपक्षीय संगठनले सहयोग गरेका छन्। मन्त्रालयका अनुसार बाढीमा 5,000 हराइरहँदा 500 35 मुलुकका हुन्। हाल नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाका सुरुङ उद्धारकर्मीले जलविद्युत सुरुङ उद्धारमा काम गरिरहेका छन्। चीनको बाढीमा फँसेका मध्ये करिब 300 नेपाली फर्किएका वा फर्किने क्रममा रहेका पनि मन्त्रालयले जनाएको छ। रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले विपदमा खटिएका सांसदलाई फिर्ता नबोलाएको बताउनु भएको छ। रासोपा इन्जिनियर सांसदहरू श्रीराम नेउपाने र सागर ढकाललाई फिर्ता बोलाएको भनिएका बेला पराजुलीले नेउपाने र ढकालको उपस्थितिका कारण सुरक्षा फौजलाई असर नपरोस् भन्ने आशय पनि व्यक्त गरेको बताउनु भएको छ। पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका राज्यका खोज उद्धार तथा राहत कार्यलाई थप प्रभाव